0: पोसुवाको बोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालिन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेकोशी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्वमंचमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डिजिटल डिल्युज शीर्षकको लेखमा फुटेकोशी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको छ, तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरूरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन्, तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। खेतीलाई योजनामा बदल्ने काम प्रविधिकको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्। भोटेकोशी विपत्तिले नेपाललाई विश्व मंचमा सहानुभूति माग्ने होइन, प्रमाणसहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालिनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
0: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए, तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको थिएन। 15 वर्षे जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधूरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
1: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55-30 को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोकसेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण, उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका 4-4 वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। 10 भदौमा भोटेकोशी बाढ़ीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला, गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढ़ीले रसुवादेखि धादिङसम्म 41 वटा मोटरेबल पुल बगाएको थियो। बाढ़ीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो।
3: भोटेपछि बाढ़ीपछि 10 भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि संचालनमा आउने भएका छन्। त्रासदीपूर्ण बाढ़ीको 2 सातापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ।
2: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
3: रामबाबु ज्ञानु सामाजिक

व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो। खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 थुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको राहत पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीले 3 अर्ब 35 करोड़ रूपियाँ अर्थात 18 मिलियन स्विस फ्रैंक तत्काल आवश्यक रहेको जनाएको छ
7: अब खेल र खेलाड़ीका खबर नेपालका बाढ़ी पीड़ितलाई सम्मान व्यक्त गर्न युरोपेली च्याम्पियन्स लीगका खेलहरू 1 मिनट रोकिनुका साथै ब्यानर प्रदर्शन गरिनेछ यूईएफले यो साता हुने सबै च्याम्पियन लीगका खेल अघि 1 मिनट मौन धारण र त्यस क्रममा यू आर नट अलोन नेपाल सन्देश अंकित ब्यानर समेत प्रदर्शन गरिने जनाएको छ
6: अब विचार तथा विश्लेषण फर्केर हेर्दा जेएनजी क्रान्ति शीर्षकमा डाक्टर अतिन्द्र दाहालको विचार अन्नपूर्ण दैनिकमा छापिएको छ जेएनजी क्रान्ति पूर्ण थियो उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किएकी जस्तो देखिँदैछ जेएनजी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो सम्झौता थिएन हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधान सहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना पनि बनेनन्
7: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो। साल भदौ 23 गते मंगलबार सन् 2026 सेप्टेम्बर 8
4: दशैंको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै
3: भोटेको से बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति नयाँ पुस्ता आकर्षित गर्न चुनौती सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव
5: गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ जसले गर्दा भविष्यमा यस्तो गाडी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ।
4: डढेलो र अत्याधिक गर्मीले विश्वमै वायु प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती
3: र एनबी

0: वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
1: मोबाइल 9855706608, 9855706609, 9511625594, 9510 54224।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनु लकी ड्रॉ कूपन अभी पाउनु इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउनु एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र हैन रंगाउन सपना बनी
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
2: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
2: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-94-333 493-555
6: काया खैरनमा अब खबरको सिलसिला आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ एक वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ता का लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाडौँ

0: लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरको समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गगरेको अभूतपूर्व विद्रोहको एक वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। आयोगको प्रतिवेदन अलपत्र नवयुवा आन्दोलनको एक वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग, चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म 3 शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 वटा एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते 2 जनाको सकुशल उद्धार तथा एक शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
0: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 जना मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 देखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन्। बाढ़ीको 2 हप्तापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय सञ्चालनमा रहे पनि तत्काल 65 वटा मात्र सञ्चालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि सञ्चालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 1850 0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा, बटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगाए का खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा, दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर, ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थल प्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष शक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास, श्रमिक सुरक्षा, सुरक्षित आवास, पूर्व सूचना प्रणाली, बीमा, जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथै महेश गेवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेललाई सोध्नु भएको छ।
8: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति, मेन पावरहरूको यो जुन क्षति भयो, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू, ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स, नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। मेन पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो
9: शक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
8: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल मेन पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन्झन्डै 65-35 या 70-30 त्यस्तै त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल मेन पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको मेन पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
9: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया, लामो प्रक्रिया लाग्छ?
8: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठुलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको, 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट चाहिँ 4-5 वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा सकेर ठुलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग 25 वर्ष पिपिए गरेर त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो।
9: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्नु सकिन्छ।
8: हजुर, पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि हाम्रो जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाको धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भने चाहिँ प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिले काहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ,
9: जसले जनशक्तिलाई क्षति पुर्याएको छ। यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
8: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिसर पनि। सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला, यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, मेन पावर डिप्लोयमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँदा, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन लस र फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्नै पर्ने देखिया छ।
6: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको अभाव चुलिएको छ। एकातिर व्यवसायीले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाड़ा भनेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ भित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन। बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
10: कृषि मन्त्र नार्कसँग
11: बरसातमा गाई भैंसी तथा भेड़ा बाख्रामा चरचरे रोगको जोखिम बढ़ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
6: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
13: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
13: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
13: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्। अझै पनि 112 पालिका निरक्षरता देखिएको छ। अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेस प्रदेशका जिल्ला छन्। मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छारका ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर रामस्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढा टाढा फैलिने भएकोले आगलागी ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
4: खेलकै अर्को खबरमा, मलेसियामा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, पर्वत लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
5: भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
4: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
5: एक उदाहरण सय उपदेश।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
4: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
5: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
4: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
5: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन्, बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङ डुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियो के पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-54496, 98413-96686 र 98426-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
7: Woo! होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: सब थोक त्यहीँबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9899768333।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865560460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढ़ीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555, 9852058079, संखुवा सभा 0295420049, 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
2: के कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्द

0: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो जुसेले।
2: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
0: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के प्वाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडेलधुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खबर नगरपालिका 1 खुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौँडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने त्यसैगरी हाम्रो पात्र मोबाइल नेपाली पात्र हाम्रो पात्र मोबाइल एप छ हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र यस कार्यक्रमलाई चाहिँ मीडियाप्रेमी साथीहरूले प्रायोजन पनि गर्नुभएको छ। विशेष गरी व्यवसायमा म जम्मा 20 जना मीडियाप्रेमी साथीहरूलाई व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यति बेला बिहानीको समय छ साथीहरू, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँ, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एक घण्टाकै समय अवधिभर हामीलाई सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु र अब भने चाहिँ फटाफट फोन डायल गर्दै गर्नुहोला 98 40 67 68 23 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज चाहिँ पनि हामी मंगलबार व्यवसायमा छौँ, व्यवसायमा हामी प्रवासी मनहरूसँग त पक्कै पनि जोडिन सक्दैनौ किनकि पक्कै पनि भोलिको बसाइमा हामी यो बसाइमा जोडिने नै छौँ, यो बिहानीको बसाइमा हामी आजको बसाइमा हामी जोडिन पाउँदैनौँ। आज भने हामी मंगलबारे बसाइमा छौँ, त्यस कारणले गर्दाखेरि हामी जोडिन पाउँदैनौँ र एकदम बिहानीको बसाइ छ साथीहरू। तपाईँ यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन कतिपय साथीहरू त यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भर्खर भर्खरै उठ्नु भयो होला, कतिपय साथीहरू यति बेला घाँस दाउरा गर्नको लागि जंगलतिर बारीतिर पुग्नु भयो होला, कतिपय साथीहरू यति बेला घरैसी काम खाना पकाउने कामतिर व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू बाटोमा यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूले शुभकामना सन्देश दिनुपर्दा अगाडि हामीलाई तपाईँले यति बेला फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँले तपाईँको आफ्ना केही शुभकामना सन्देशहरू छन् भने पनि फेसबुक लाइभको कमेन्ट बक्स मार्फत लेखेर पठाउनुहोला, हामी तपाईँहरूको ती कमेन्टलाई पनि व्यवसायमा म स्थान दिने नै छु भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूले शुभकामना दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 23 गते जति पनि साथीहरूको जन्मदिन परिरहेछ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको एकदमै धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर, जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँ, जहाँ जहाँ हुनुहुन्छ तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। हजुर, अब पनि चाहिँ तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, एकदमै बिहानीको बसाइ छ, यति बेला चैनपुरतिरको मौसम बाहिर घाम त लागेको छैन, धुमधुम नै छ भन्नुपर्छ, तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउनुहोला भन्न चाहन्छौ। आउनुहोला तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, स्टुडियोको मोबाइल नम्बर 98 40 67 68 23 को लाइन खुल्ला छ, फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छौ। र तपाईँले आएर चाहिँ तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू राख्न सक्नुहुनेछ किनकि साथीहरू सम्झिने कोसिस नगरिनुहोला, र यो बसाइमा तपाईँले साथीहरू सम्झिनु पर्दा भनेर कतिपय साथीहरू नाम लिनुहुन्छ र त्यसो नगरिदिनु होला भन्न चाहन्छु। के गर्ने, तपाईँहरूको फोन डिस्कनेक्ट गर्न त मन लाग्छ नि, होइन बल्ल बल्ल लागेको फोनलाई डिस्कनेक्ट गर्न पनि म सक्दिनँ किनकि मनले नै नमानिसकेपछि तपाईँका आएर तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू नत्र भने राखिदिनु होला, होइन यदि छैन भने पनि तपाईँले आएर चाहिँ आफ्नो शुभ सन्देशलाई चाहिँ व्यवसायमा राख्न सक्नुहुनेछ। भन्दै भन्दै अब भने म कार्यक्रमको आरम्भमा एकदमै

त्यो गीत राख्नेछु, संसारमै खोजिएर बोलको गीत छ, एकदमै मिठो गीत छ। तपाईँहरूको माझमा यो पहिलो सांकेतिक कोसेली राख्नेछु, कोसेली गीतपछि म फेरि आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसायलाई सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, संसारमै खोजेर बोल्नु गीत थियो यो। गीतलाई कार्यक्रमको आरम्भमा मैले राख्न चाहे र गीतपछि पुनः स्वागत छ। र अब भने म ढिला गर्दिनँ, तपाईँहरूसँगै फटाफट यो व्यवसायमा कुराकानी गर्नेछौँ। तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरूलाई यो व्यवसायमा समेट्नेछौँ। ए, तपाईँ यति बेला के गर्नुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई सुनेर अथवा छोटो समय निकालेर फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि म ढिला गर्दिनँ, साथीहरूसँगै यो व्यवसायमा जोडिनेछौँ। यति बेला आजको लागि फर्स्ट टेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्य गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर शिवारू, नमस्ते, गुड मर्निङ। हाम्रो सुमिल लिम्बू बोल्दै हुनुहुन्छ है, तेह्रथुमबाट। हजुर ल, हुन्छ, हजुरलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल, हस् हुन्छ। अनि के छ हाम्रो सुमीको खबर खबर सुनाउनुहोस् न।
1: मेरो खबर एकदमै ठिक छ। अनि तेह्रथुमको खबर सुनाउने भने आज घाम लागिरहेछ बिहानैबाट भन्नुपर्छ है।
0: हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, बिहानैबाट घाम लागिरहेछ है। हजुर हजुर ल, हुन्छ, अनि आरामै हुनुहुन्छ होला होइन। ल, सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको आफ्ना विशेष शुभ सन्देश को कसको लागि?
1: शुभकामना सन्देश तपाईँलाई प्राविधिक मित्रलाई शुभ दिनको कामना गरे, आशिष नयन बस्ने ढकाल धर्मरा जन्मदिनको तयारीमा रहनुहुने सृजना मुखियालाई एडभान्समा ह्याप्पी बर्थडे दिन्छु, परुण चञ्चलले, अनि अर्पण रोशनी, सबै सबैले आज दिन शुभ दिनुहोस् भन्दै कुटिन्छु। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो सुमी लिम्बू तेह्रथुमबाट, आजको लागि फर्स्ट टेन लकी कलर साथी उहाँसँग म छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार नाना।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ हजुरलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट शम्भु कुलुङ बोल्दै हुनुहुन्छ। के छ नि शम्भु, यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है? हजुर ल, एकदम खुसी लाग्यो आउनुभयो कार्यक्रममा। हाई रसैमा तपाईँको विशेष शुभकामना सन्देशको कसको लागि?
2: हुन्छ, फर्साको दिदी हजुर लगायत अरू नेताहरू इन्डिया टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यसै गरी साथीहरू हुनुहुन्छ जयप्रसाद कुलुङ, सञ्जीव कुलुङ, अनि मनोज कुलुङ, अनि नाना बिरामी हुनुहुन्छ शशिका लागि, उसलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्दैछु। दिन्छु, नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्य गर्छु। हेलो नमस्ते। हजुर, गुड मर्निङ दर्शन, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट अञ्जीव बान्तवा बोल्दै हुनुहुन्छ है? हजुर, के छ हाम्रो अञ्जीवजीको खबर खबर सुनाउनुहोस् न।
3: मेरो समग्रमा ठिकै छ भन्नुपर्छ, भोजपुरको वेदरको कुरा गर्नु पर्दाखेरि एकदमै बिहानै काम लागिरहेको छ, घमाइलो गीत दिनुहुन्छ जस्तो कथा पनि मौसम भइरहेको छ भन्नुपर्छ। तपाईँहरू आराम हुनुहुन्छ नि?
0: हजुर, हामी पनि सन्चै आरामै छौँ भन्नुपर्छ, मौसम त यता त्यस्तै छ, बाहिर घाम चाहिँ लागिरहेको छैन होइन, अब धुम्म धुम्म नै छ मौसम भनौँ न है।
3: हुन्छ
0: हजुर, हजुर ल, हुन्छ
3: हुन्छ। तपाईँ लगायत हाम्रो एफएम होल युनिट साथीहरूलाई शुभ दिनको कामना, राम्रोसँग आफ्ना काम कार्यहरूलाई व्यस्तता हुँदाखेरि जानपूर्वक गर्नु होला, एकदमै शुभ दिनको कामना। अनि मेरो एकदमै सुमी लिम्बू प्यारी साथी हुनुहुन्छ, शुभ दिनको यहाँ बुझ्दै लाइफ वान थाउजन्ड भयो भन्न चाहन्छु। अनि हाम्रो करुणा तमिललाई, सैनिक राई, अनि गीता राई पनि हुनुहुन्छ, हाम्रो अस्मिता पान्त हुनुहुन्छ, एकदम विराज, अनि त्यसै गरी हाम्रो नवीन मिश्र मेपुरा हुनुहुन्छ, अनि थुप्रै राजकुमार माझी थुप्रै साथीहरू हुनुहुन्छ, विशेष मलाई अञ्जित पान्तवा भन्ने सुन्नुहुने सम्पूर्णलाई शुभ दिनको कामना भन्ने सोचिन्छु ल। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जित पान्तवा भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला साथीको कल के भयो, मैले यतैबाट थिचेर फोन लाग्यो हो कि उताबाट आएको हो कि, मैले ठ्याक्कै यो मैले भन्न सकिनँ, साथीको कल चाहिँ लागेर चाहिँ तर होल्डमा राख्नु भएको रहेछ उहाँले। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो नमस्ते।
4: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कार्यक्रममा स्वागत छ। हाम्रो तीर्थ राई बोल्दै हुनुहुन्छ है?
4: हजुर, पक्कै पनि भनेपछि नाना, धन्यवाद हजुरलाई।
0: हजुर, ला हुन्छ, एकदम पक्कै पनि। अनि के छ हाम्रो तीर्थजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
4: म लगायत यता तल्लो पाङ्खातिरको खबर एकदमै ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि देउस धुमधुम छ भन्नुपर्छ नाना।
0: हजुर, मौसम त धुमधुमै छ। आज यता चैनपुरतिर पनि मौसम चाहिँ उस्तै रहेछ। अनि खबर पनि सबै ठिकै छ, राम्रै छ है?
4: हजुर, पक्कै पनि भन्नुपर्छ। अनि के कस्तो छ तपाईँहरूको खबर पनि आरामको चले हुनुहुन्छ होला भन्ने मैले पूर्ण आशा लिएको छु।
0: हजुर, हामी सबैजना आरामै छौँ, सन्चै छौँ भन्नुपर्छ है त।
4: हजुर, सधैँभरि यस्तै आराम कुशलै रहेको खबर सुन्न पाइरहेको।
0: हजुर, हस् हुन्छ हुन्छ, हामी आराम कुशलै रहने कोसिस गर्ने नै छौँ हाम्रो तीर्थजी। अनि हुन्छ, आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका विशेष शुभकामना सन्देश कसको लागि?
4: हुन्छ, मेरो विशेष शुभकामना सन्देश राख्नु पर्दाखेरि सबैभन्दा पहिले हजुर लगायत रेडियो अर्पण डार्क टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र केही प्रतिभाहरूलाई शुभकामना सन्देश भन्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राई तुम्छ, पूजा लोकाले, मिडिया प्रेमी निमी शेर्पा, सानुमाया शेर्पा, सपना मक्तान तामाङ, चन्द्रमाया तामाङ, रञ्जना बाङ राई, भूमिका राई, मिडिया प्रेमी राई अनिसा, सोनिम शेर्पा, सिम्पल सरिया, दिल्ली फिरिया लगायत साथी त धेरै हुनुहुन्छ, विशेष गरी नाम छुटेको साथीहरू र ज जसले मलाई तिर्छ भनेर चिन्नुहुन्छ सम्पूर्ण साथीहरू
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई, शुभ दिन। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई खाँदबारी छ तल्लो पाङ्ठोबाट, उहाँसँग म छुटे। उहाँले आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि अन्य गरिहाल्छु, कहाँबाटको हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
5: गुड मर्निङ, नमस्ते, नमस्कार, शुभ बिहानी।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, शुभ बिहानी। कार्यक्रममा स्वागत छ हजुरलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: हस्, धन्यवाद, म यता मोरङको रतुवामाईबाट शङ्कर ढकाल।
0: हजुर, मोरङको रतुवामाईगढीबाट शङ्कर ढकाल बोल्दै हुनुहुन्छ है?
5: हजुर हजुर
0: हजुर, के छ हाम्रो शङ्कर ढकालजीको खबर खबर अनि मोरङतिरको
5: खबर? राम्रो छ, हिजो चाहिँ अस्तिको दिन पानी आयो, हिजो पनि बिहानभरि पानी आयो, अहिले चाहिँ खुल्ला आकाश छ, अब शीतल शीतल बिहान बेलुका चाहिँ अब अलिक शीतलको महसुस हुन्छ कि अब जाडो सुरु भयो कि कोनि, त्यतातिर कस्तो छ?
0: हजुर, यता पनि मौसम ठिकै छ, राम्रै छ भन्नुपर्छ होइन? अब दिन प्रतिदिन जाडो बढ्दै गरेको महसुस हो कि जस्तो लाग्छ मलाई अलिअलि होइन? अब यो भदौको महिना पनि लगभग हामी अन्तिम अन्तिमतिर छौँ, त्यही भएर पनि जाडो बढ्या हो कि जस्तो पनि महसुस भइरहेछ। सबै ठिकै छ, राम्रै छ, खबर खबर भन्नुपर्छ है शङ्करजी। हजुर, यता शङ्कुवा सभातिर बाढी पहिरोको जोखिम त्यति धेरै छैन, अब खोला किनारमा छेउमा बस्नेहरू बस्ने बस्तीहरूलाई चाहिँ गाह्रो गाह्रो होला, तर हामी चाहिँ निकै माथि नै छौँ होइन, धेरै टाढा नै छौँ, त्यही भएर हाम्रोतिर चाहिँ त्यस्तो केही छैन, खोला किनार छेउमा बस्ने बस्तीहरूलाई चाहिँ गाह्रो गाह्रै हुन सक्छ होइन? अब हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको आफ्ना शुभकामना सन्देश कसको लागि?
5: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत अरुण एफएम होल युनिटलाई शुभ बिहानी, शुभ दिनको कामना, बाँकी पल शुभ रहोस् भन्न चाहन्छु। अनि कार्यसफलताको शुभकामना भन्नुपर्दा राजु कटल, सुमी लिम्बू, वनकुमारी कान्छी कुलुङ, वरुण चञ्चले लगायत जति पनि साथीहरू हुन्छ सबैलाई शुभ दिनको कामना गर्दै बिदा हुन्छु।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल, उहाँ हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ, के छ नि हाम्रो उर्मिलाजीको खबर खबर सुनाउनुहोस्, यो बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
6: मेरो खबर छ एकदमै ठिकै छ, राम्रो छ, भन्दाखेरि बिहानी समयमा घाँस लिएर यति प्रोग्राम सुन्दै परिचय गर्दै बसिरहेको भन्नुपर्छ। अनि मौसमको बारेमा भन्नुपर्दाखेरि धुम्माधुम्मा छ, ठिकै छ। अनि तपाईँलाई केटाको के छ खबर?
0: हजुर, राम्रो पनि खबर खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। मौसम त त्यस्तै हो, बाहिर धुमाधुमा छ, त्यति धेरै घाम पनि लागेको छैन, पानी नै परेको छैन, सम्भव दिउँसो घाम लाग्छ होला जस्तो लाग्छ मलाई चाहिँ, अरू सब ठिकठाक छ भन्नुपर्छ है त। हजुर हजुर, हस् हुन्छ, हामी रहने कोसिस गर्नेछौँ उर्मिलाजी। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका आफ्ना विशेष शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
6: हुन्छ शुभकामना सन्देश शब्द कृष्णबाट लगाएको उसै मोल मिटलाई नै आजको दिन शुभ रहोस्। कार्य सफलताको धेरै शुभकामना भन्न चाहन्छु। अनि कार्यक्रमलाई माया गरेर प्रायोजन गर्ने मिल गर्दै कक्षालाई पनि शुभ दिनको कामना भन्न चाहन्छु। अनि क्यारिसो दिनलाई शुभ दिन भन्न चाहन्छु। अनि अमित आले मनकुमारी कान्छी सुलिङ अनि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभ सन्देश राखेर सुनिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
7: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ सेवारो, कहाँबाट को बोल्दै हुनुहुन्छ?
7: हजुर
0: तेह्रथुमबाट जुनु दिवानी तिगेला बोल्दै हुनुहुन्छ है?
7: हजुर पक्कै पनि।
0: हजुर अनि के छ हाम्रो जुनुजीको खबर? एकदम लङ टाइम पछि आज आउनु भएको छ।
7: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, वेदरको कुरा भन्नुपर्दा एकदमै घुमिरहेको छ भन्नुपर्छ। अनि हजुरको के छ सुनाउनुहोस् न।
0: हजुर मेरो पनि खबर सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। मौसम त्यस्तै छ, यता पनि बाहिर धुमधुम छ, त्यति घाम पनि लागेको छैन, पानी नै परेको छैन, शीतल शीतलै छ भन्नुपर्छ है त। हजुर पक्कै पनि एउटै परेछ, के गर्ने, बिहानको त यस्तै हो, दिउँसो कुनै ठाउँमा पानी पर्छ, कुनै ठाउँमा घाम लाग्छ, दिउँसोको त अब अहिले के होला कसो होला भनेर ठ्याक्कै भन्न सकिँदैन है। हजुर ल हुन्छ पक्कै पनि। अनि आउनुभयो कार्यक्रममा जुनुजी, व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश कसको लागि?
7: शुभकामना सन्देश राख्नुपर्दा फर्स्टमा त्यति मिठो भइसक्यो अनि हजुर अनि रेडियो अरुण इन्टरटेनले शुभ दिन भन्न चाहे। अनि अन्य साथीहरूले शुभकामना राख्नुपर्दा एकदमै ज्ञानी साथी हुन्छ हाम्रो कमला मुखिया हुनुहुन्छ, सृजना मुखिया, हाम्रो समीक्षा जोशी, निशान योङहाङ, एनडिबी बस लिम्बू, योगेन याङ लगायतपट्टि धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ। सम्पूर्ण साथीहरूले शुभ दिन भन्दै हजुरबाट त्यति ठुल शुक्र
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनु दिवानी तिगेला तेह्रथुम बाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कललाई एकछिन म यहाँ कमेन्टलाई लिनेछु, कललाई एकछिन पछाडि म लिनेछु। यति बेला तीर्थ राई हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता मिस, खातबारी छ तल्लो पाङ्ठाबाट, तीर्थ राई म पनि कार्यक्रम सुन्दैछु भन्दै आज जो जति साथीले मलाई तीर्थ राई भनेर चिन्नुहुन्छ सम्पूर्णलाई शुभ दिन भन्दै जान्छु ल। नमस्ते बाई बाई भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
8: हजुर म इटारीबाट युवराज पोखरेल बोल्दैछु। हजुर
0: हजुर कार्यक्रममा स्वागत छ युवराजी, तपाईँ त आज निन्द्रातिरै हुनुहुन्छ कि क्या हो?
8: हजुर हजुर
0: निन्द्रामै हुनुहुन्छ कि क्या हो युवराजी?
8: हजुर हजुर
0: ओहो ल ठिक छ।
8: हजुर हजुर
0: के छ
8: मौसम कस्तो छ मेरो त्यहाँ?
0: मौसम त एकदम ठिक छ, शीतल छ भन्नुपर्छ युवराजी, त्यता कस्तो छ?
8: यता चाहिँ हिजो पानी परेर अलिअलि अथवा भइरहेछ, फेरि घाम चर्किन्छ।
0: हजुर एकदम घाम चर्किन्छ दिउँसो होइन, के गर्ने गाह्रो छ है। हजुर ल हुन्छ एकदम आउनुभयो कार्यक्रममा युवराजी, व्यवसायमा तपाईँको विशेष शुभ सन्देश कसको लागि?
8: शुभ सन्देश गर्दा हजुर लगायत टेक्निसियन साथीलाई सधैँभरि यसरी हामीलाई शुभ सन्देश सुनाउने शक्ति मिलोस् भन्ने पनि शुभकामना व्यक्त गर्छु। त्यसै गरी भोजन मेरो घर परिवारमा श्रीमती छोराछोरी नातिहरूलाई अनि भोजपुरमा हुने हाम्रो राजु खटपाल, सीता भण्डारी, रोजिना नेउपाने, शङ्कर ढकाल र रत्नबहादुर थापा, सोनी लिम्बू लगायत सम्पूर्णलाई जय होस्, मङ्गल होस् भन्ने चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते, टेकियोर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला कमेन्ट हेर्दै थिए, कुलुङ पञ्चाले गुड मर्निङ एभ्री वान भन्नुभएको छ, अर्जुन याखा हुनुहुन्छ, हेलो गुड मर्निङ सिस्टर, म धर्मेदेवी दुई तामुखोकबाट, अर्जुन याखा हो, शुभ दिन अल भन्नुभएको छ। मनकुमारी कान्छे कुलुङले तामुखोबाट सुन्दैछु, शुभ दिन भन्नुभएको छ। राई सङसन हुनुहुन्छ, उहाँले शुभ यात्रा मेरो प्यारो सिस्टर सम्झना राईलाई, शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ, उहाँले यति बेला लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ। मोरङ कानीपोखरीबाट सरिना गुरुङ हो, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी भाव अमृता तामाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म ढकाल धर्मराज बिरतामोड झापा घर वैहाल दुवैबाट कार्यक्रम सुन्दैछु। भन्नुभएको छ। र आज यस कार्यक्रम मार्फत मेरो शुभकामना सन्देश राख्नुपर्दा, आज जन्मदिन मनाउनु हुने सप्तरंगी एफएमका एफएम दमक झापाका पुराना आरजे साथी युवराज दाहाल, त्यसै गरी विराटनगरका साथी पेसल घिमिरेजलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला कान्छी युआईडीबाट गुड मर्निङ अल भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
9: हजुर गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
9: हजुर
0: बोल्दैछु बोल्दैछु सुमिता याखा, बोल्दैछु सुमिता याखा, कताबाट हो तपाईँ?
9: हजुर म खरङदेखि बोल्दैछु।
0: हजुर खरङतिर त भएको जस्तो अनुभव लागेन त हौ मलाई त।
9: हजुर पक्कै पनि,
0: हजुर पक्कै पनि, चैनपुरबाटै बोल्दैछु, चैनपुरबाट बोल्दै हुनुहुन्छ मनिषा पोया।
9: हजुर
0: हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
9: म यति खेर त बसिराख्नु भन्नुहुन्न, खबर त अब छ, घाम लागि तात छ न भन्नु न, तपाईँको के छ, सन्चै हुनुहुन्छ?
0: हजुर मेरो पनि खबर ठिकै छ, राम्रै छ, सन्चै छु, आरामै छु भन्नुपर्छ, घाम लागिरहेछ तपाईँहरूकोतिर यति बेला?
9: हजुर
0: हजुर ल, हुन्छ यता चाहिँ घाम लागेको छैन, अब हुनु त एउटै क्षेत्रमा छौँ हामी, एउटै ठाउँमा छौँ, तर कोही ठाउँ घाम लागेको छ, कोही ठाउँ के भएको छ त्यो ठ्याक्कै मैले अहिले यहाँबाट भन्न मिलेन, यता चाहिँ घाम लागेको छैन। हुन्छ अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँका विशेष शुभकामना सन्देशतर्फै लागौँ।
9: शुभकामना सन्देश राख्नु पर्दा त टेक्निसियनमा रहने मित्र हाम्रो अरुण एफएम हो, इन्टर टिमलाई विशेष खाली सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।
0: मनिषा पोया चैनपुरबाट, यति बेला विनोद चेमजोङ, विनोद चेमजोङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ व्यवसायमा, हेलो गुड मर्निङ एन्ड सेवारो, हजुर भन्नुभएको छ, हजुर सेवारो मोरङ कानी पोखरीबाट उही त हो नि, विनोद चामलिङ भन्नुभएको, सरी विनोद चेमजोङ भन्नुभएको छ। आजको शुभ सन्देश राख्नुपर्दा मिडियालाई धेरै माया गर्ने मान्छे मिडिया प्रेमी राई अनि सर लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। राई पिके राईले गुड मर्निङ अल भन्नुभएको छ। किशोर कोही राई हुनुहुन्छ, उहाँले यति बेला नमस्ते, हजुर म पनि सुन्दैछु काठमाडौँबाट हो, सम्पूर्णमा शुभदिन भन्नुभएको छ। त्यसै गरी हरपल रोशनी हुनुहुन्छ, हेलो सेवा गुड मर्निङ, हरपल रोशनी धनकुटाबाट, धनकुटा घरबै हाल झापाबाट है, सबैमा शुभदिन भन्नुभएको छ। जुनु दिवानी तिगेला हुनुहुन्छ, हेलो गुड मर्निङ सेवारो, हजुर म जुनु दिवानी तिगेला तेह्रथुमबाट हो, मजाले प्रोग्राम सुन्दैछु, हेभ अ नाइस डे, समीक्षा जोशी एमपी विवास लगायत सबैको लागि भन्नुभएको छ। जिमा थामीले गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी भावना चामलिङ हुनुहुन्छ, गुड मर्निङ नमस्ते भावना चामलिङ भन्नुभएको छ उहाँले, सबैमा शुभदिन भन्दै गएल भन्नुभएको छ। सुमन गुरुङले पनि यति बेला लेख्नु भएको छ, सुजा याम्फु गेटवेलसन भन्नुभएको छ। त्यसै गरी यति बेला सानी हुनुहुन्छ, नमस्ते म अनुष्का शेर्पा, घर चैनपुर हाल यति बेला रोमानियाबाट सुन्दैछु, सबैमा शुभदिन भन्नुभएको छ। राज कालीकोटी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, मि झापाले हिरो राज कालीकोटी वीर तामर झापा जस्ट नाउ युएबाट सुन्दैछु, ह्याभ अ वन्डरफुल डे अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले पनि यति बेला गुड मर्निङ नमस्ते, म पासको भण्डार चिङखुरुङबाट सुन्दैछु, मिस यु दिदी सानुमा शेर्पा एन्ड शुभदिन अल भन्नुभएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते, हेलो गुड मर्निङ
10: नमस्ते,
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ल रेनिसा, कार्यक्रममा स्वागत छ हजुरलाई, हजुर हुन्छ, अनि के गर्दै हुनुहुन्छ रेनिसाजी?
10: अहिले म यहाँ घरको पनि काम गर्दैछु अनि प्लस तपाईँले पनि सुन्ने काम भइरहेको छ
0: भनेपछि हामीलाई पनि सुन्ने काम भइरहेछ, घरतिर पनि काम गर्ने काम भइरहेछ है। हजुर हजुर ल, अनि आरामै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदम ठिक छ, तपाईँले ठिक भएपछि मलाई ठिक नहुने कुरा हुन्छ र भने हो नि पक्कै ल, हुन्छ अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका विशेष शुभकामना सन्देश कसको लागि?
10: हुन्छ तपाईँले एकदम धेरै शुभ दिनको कामना गरे, अनि आज जन्मदिन मनाउँदैछ राजुलाई चाहिँ एकदम जन्मदिनको धेरै शुभकामना, म रामजनाको साइड वान सेकेन्ड ह्याप्पी बर्थडे, अनि यात्राको क्याम्पमा चाहिँ मेरो बहिनी सम्झना धनपुरा गोचोसम्मको बहिनीलाई शुभ यात्रा, एकदम यात्रा सम्बन्धको एकदम धेरै शुभकामना, अनि रविनालाई चाहिँ अफिन जन्मदिनको धेरै शुभकामना, त्यहाँदेखि राम्रो हुन्छ, जिनालाई पनि शुभ दिन, अनि नियासाको पनि जन्मदिन आइरहेको छ, अफिन बसेको धेरै शुभकामना, दिशालाई शुभ दिन, अनि दिदी किरण हुनुहुन्छ, बाँकी रेमा प्रयास सुनेर बस्नुहुन्छ, सबै साथीले शुभ दिनको कामना है। बाई बाई,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनी सराई धनकुटाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
11: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कार्यक्रममा स्वागत छ हाम्रो चन्द्रमाया तामाङजीलाई। हजुर, हस् हुन्छ, धन्यवाद। म त झन्डै झन्डै मिलेको अब गेस गर्नु चाहिँ मन थियो, तर मैले डाइरेक्टली नामै भने अँधेरोमा जटिहाल्ने सल्लाह मिलेछ। अनि के छ हाम्रो चन्द्रमायाजीको खबर, खबर सुनाउनुहोस् न। हजुर, मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ, सन्चै छु, आरामै छु भन्नुपर्छ। अनि एकदम बिहानीको बसाइ छ, यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, अनि एकदम खुसी लाग्यो। यो बसाइमा तपाईँका विशेष शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ नि त?
10: अनि है हुनुहुन्छ मेरो भदानी मेरो तामाङ नाचिस गरोस् भन्न चाहन्छु, अनि भाउजी सपना तामाङ, अनि साथीहरू हुनुहुन्छ मित्र मिली मिसो बनाएर आजको दिन गरोस् भन्न चाहन्छु, अनि भाइ तिर्खा राई दिदी भाइहरूलाई अवर प्लस सानो तामाङलाई आजको दिन गरोस् भन्न चाहन्छु, अनि प्यारी साथी हुन्छ दिर्खा राई सोलटिनी युनिसा तामाङलाई आजको दिन गरोस् भन्न चाहन्छु, अनि अहिले एकै साथीले एक प्रोग्राम सुनेर गर्नु भएको छ, सबै साथीहरूले आजको दिन गरोस् भन्न चाहन्छु। ल नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ शङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ हजुरलाई।
10: हुन्छ, धन्यवाद हजुरलाई।
0: हस् हुन्छ, अनि तपाईँको शुभ नाम पाउन हजुरको? हजुर, पाँच भवनबाट सपना तामाङ। आज के हुँदैछ, पाँच भवनको दुईजनाको एकैचोटि कल लाग्यो अघि पछि, के छ नि तपाईँको खबर खबर? हजुर, ट्राई गर्नु नै सबैभन्दा ठुलो कुरा हो। जे होस् अब आइपुग्नु भएको छ होइन, अब जे होस् त्यस्तो दुःख नगर्नु होला, अब चाहिँ तपाईँको कल पनि लागिसक्यो होइन? हजुर, ल हुन्छ, अनि के गर्दै हुनुहुन्छ यति बेला? हजुर, कार्यक्रम सुन्दै खाना बनाउँदै कल ट्राई गर्नुभयो, विशेष कल पनि लागिसकेको छ हजुरको। अब भने तपाईँको शुभकामना सन्देशतर्फै लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ शङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म दोस्रो साङ्केतिक कोशीले जागलङ्का चम्का है भन्ने बोलको गीत छ, यो गीत तपाईँहरू माझ राख्नेछु। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम सुन्दै रहने।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 शनिबार, 2083 असोज 3 शनिबार, 2083 असोज 17 शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865686460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: सब थोक त्यहीँबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9841-93-181 र 9869-78-33-33।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: हजुर, विशेष कार्यक्रम शुभ सन्देशको बसाइमा छोटो विश्राम राखेको थिएँ। विश्रामपछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। र कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन सातैभरि अनि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई मीडिया प्रेमी साथीहरूले पनि प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनु भएको छ। विशेष गरी व्यवसायमा फेरि पनि सम्झिँदै र विशेष धन्यवाद व्यक्त गर्दै गर्दै म फोन लाइन तर्फै लाग्छु। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अनुरोध गर्छु। हेलो, नमस्ते।
1: गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सिम्पल सरिना बोल्दै हुनुहुन्छ मोरङको कानीपोखरीबाट। हजुर, म त एकदम ठिक छु। तपाईँलाई कस्तो छ? हजुर, सन्चो हुनुहुन्छ? सधैँभरि यस्तै राम्रै रहनु होला है त। हजुर, हस् हुन्छ, कोसिस गर्नेछौ। अनि आउनुभयो सरिनाजी वसाईमा तपाईँको आफ्ना विशेष शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
1: हजुर हुन्छ, कसिल भएपछि पनि हजुरलाई शुभ दिनको कामना। अनि हाम्रो राम्रो स्वास्थ्य साथी हुनुहुन्छ विनोद परिवार चाहिँ बिरामी हुनुहुन्छ हाल काठमाडौँतिर, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना चाँडै निकाल्नु होला साथी गर्न चाहन्छु। अनि प्यारो साथी हुन्छ तीर्थ राई, हाम्रो रामलाल सुमन दुतराज दशाचार्य शरणालयनगर सुराज साई हुन्छ राज भलेनगर राई टिके राई, अनि जुलिका चामलिङ मिना चामलिङ राई लुगा पत्र लगाएर सम्पूर्ण साथीहरूलाई आज सुन्छु छोटो छोटो धन्यवाद होला। बाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सिम्पल सरिना हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
2: हेलो गुड मर्निङ। नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर सानु सरगम राई उदयपुरबाट बोल्दै हुनुहुन्छ है। हजुर, के छ अनि खबर खबर सरगमजीको?
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ, आज चाहिँ मन्द मन्द घाम लागिरहेको छ।
0: हजुर, खबर सबै ठिकै छ, राम्रै छ, मन्द मन्द घाम लागिरहेको छ है।
2: हजुर,
0: हजुर, मेरो पनि खबर ठिकै छ, राम्रै छ, वेदर पनि राम्रै छ भनौँ न, बाहिर शीतल शीतलै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको विशेष शुभकामना सन्देशको कसको लागि? हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सरगम सानु सरगम राई उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भयो। यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो नमस्ते।
3: हेलो नमस्ते, शुभ बिहानी, गुड मर्निङ सियारे दिदी।
0: हजुर नमस्ते, गुड मर्निङ, शुभ बिहानी। कार्यक्रममा स्वागत छ हजुरलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुरलाई थ्याङ्क यू, म साइसा चामलिङ उदयपुरबाट है।
0: हजुर उदयपुरबाट साइसा चामलिङ भन्नुभयो? साइनिसा चामलिङ राई बोल्दै हुनुहुन्छ?
3: हजुर हजुर।
0: हजुर ल, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो?
3: हजुर एकदमै
0: पक्कै
3: पनि
0: भन्नुपर्छ,
3: फर्स्ट टाइम
0: हो भन्नुपर्छ। हुन्छ हजुरलाई कार्यक्रममा एकदमै धेरै धेरै स्वागत छ है त। हजुर ल हस् हुन्छ, अनि के छ अनि यति बेला के गर्दै हुनुहुन्छ?
3: यति बेला घरमै बसी बसाइ लियो, घरै कामहरू गरिदियो भन्नुपर्छ, एकदमै माम पोखेर तयारीमा पनि छु भन्नुपर्छ। अरू सम्झनामा सबै ठिकै छ, वेदरको बारेमा कुरा गर्न पर्दा आजको दिनमा चाहिँ एकदमै मजाले घाम लागिरहेको छ भन्नुपर्छ। अनि हजुरको नयाँ नौलो खबर के कस्तो छ, मौसम के कस्तो रहेको छ नि?
0: हजुर मेरो पनि खबर खबर सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, मौसम पनि राम्रै छ, बाहिर शीतलै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, एकदमै कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, नयाँ साथी हुनुहुन्छ, आगामी दिनहरूमा नि आउँदै गर्नु होला। आजको लागि तपाईँको विशेष शुभकामना सन्देशको कसको लागि?
3: ओके हुन्छ, मेरो स्पेसली शुभकामना प्रोफेसर कलमा मिठो आवाजको छ नि हजुरको लागि, एकदमै पहिलोचोटि बोल्न पाउँदा एकदमै ह्याप्पी खुसी छु। हजुरलाई नै कार्यकर्ताको शुभकामना, शुभ दिन, अनि टेक्निक शर्मा रानी मित्रको लागि पनि सही कामना गर्न चाहे। अस्वस्थ हुनुहुन्छ मेरो प्यारी मामुलाई स्वास्थ्य लाभको कामना, केतुसन मामु सारोभन्दा साह्रै निको हुनुपर्छ, आफ्नो स्वास्थ्यको धेरैभन्दा धेरै केयर गर्नुपर्छ है भन्न चाहन्छु। बाबालाई शुभ दिनको कामना गर्न चाहन्छु। यहाँनिर हुनुहुन्छ मेरो प्यारी फुपु कर्ण चामलिङ, अनि फुपु सुमित्रा चामलिङलाई पनि धेरै सम्झना माया शुभ दिन गर्न चाहे। सङ्घको सभातिरै हुनुहुन्छ प्यारी साथी मन कुमारी कान्छी कुलुङ, उहाँलाई पनि धेरै सम्झना माया शुभ दिन। गोल बजारतिरै हुनुहुन्छ प्यारे भाइ सरोज पैकिललाई, उहाँलाई धेरै सम्झना माया। भोजपुरतिरै हुनुहुन्छ दाई रविन्द्र दाई हुनुहुन्छ, दाई अन्जी पान्तवा, दाई चक्र पान्तवा, दाई रुसान फुलाहा, उहाँलाई पनि धेरै सम्झना माया। सङ्घको सभातिरै हुनुहुन्छ प्यारो साथी हुनुहुन्छ
0: यति बेला साई निशा जामलिङ उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग बसुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अरुण बारीबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। हजुर ल के छ नि वरुणजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर अलैँची छोडाउँदै हुनुहुन्छ। हजुर ल एकदमै मजाले छोडाउनु होला। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त।
4: विशेष गरी अब तपाईँलाई नि आज दिन एकदम शुभ रहोस् अनि कार्यकर्तालाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसरी हिजो जन्मदिन मनाउने हाम्रो भाइ कृष्ण तामाङ अनि भान्जी श्यामा राई, उहाँहरू दुबैजनालाई अब ढिलै भए पनि एक दिन अब जन्मदिनको शुभकामना फेरि भन्न चाहन्छु। अनि त्यसरी आज जन्मदिन मनाउने हाम्रो समीर लिम्बू हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना। आशिष नयन बस्नेत अनि हाम्रो ढकाल धर्मराज, गोमन मोक्तान तामाङ, पूर्वेली आकाश साई, सोनिम शेर्पा, अनि त्यसै गरी हाम्रो सपना खड्का, सरस्वता पोखरेल लगायत अब धेरै साथीहरू हुनुहुन्छ, अनि हाम्रो अश्मी सोताङ लगायत सबै सबैलाई आज दिन एकदम शुभ रहोस्, कार्य सफललाई धेरै धेरै शुभकामना भन्दै छुटिन्छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले अरुण पारीबाट हुनुहुन्थ्यो, उहाँसँग बसुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकोबाट मन कुमारी कान्छे कुलुङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो मन कुमारीजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि मौसम घरि घाम लाग्छ, घरि दुम्बिन्छ, एकदमै लुका मारी खेलिरहेछ, अनि सब खबर खबर ठिकै छ, कामतिर व्यस्त हुनुहुन्छ है? हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो मन कुमारी कान्छे कुलुङ सङ्घ सभातामकोबाट, उहाँसँग छुटेर अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, किनकि समयले नेटो काटि नै सकेको छ। भन्दा नै अन्तिममा एकजना साथी लिउँ कि जस्तो लाग्यो, फोन रिसिभ भइसक्यो, कोही हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, लकी हुनुहुन्छ तपाईँ, झन्डै मैले बिदा मागेर गइसकेको थिएँ, अन्तिममा आइपुग्नु भएको छ। दिलसा राई बोल्दै हुनुहुन्छ है? हजुर इलामबाट दिलसा बोल्दै हुनुहुन्छ, के छ हाम्रो दिलसाको खबर खबर सुनाउनुहोस् न ल।
5: मेरो खबर ठिकै छ भन्नुपर्छ, अब आज चाहिँ अलिअलि घाम लागेको कि हो कि जस्तो अहिले चाहिँ भइरहेको छ, मौसम चाहिँ एकदमै सदाभन्दा अलिकति राम्रो राम्रो होला जस्तो छ।
0: हजुर भनेपछि सदाभन्दा अझ अलिक राम्रो राम्रो जस्तो होला छ है?
5: तर बिहान मात्रै हो कि हाम्रो दिदी त बिहान घाम लाग्यो भने दिउँसो कत्रो पानी पर्छ।
0: हजुर एकदमै गाह्रो छ, के गर्ने गाह्रो छ है। ल हुन्छ अनि आउनुभयो अन्तिमतिर छौँ तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
5: हुन्छ सर्वप्रथम चाहिँ मैले भने हजुरलाई चाहिँ शुभ दिन कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि साथसाथै मित्रहरूलाई विशेष शुभ दिनको कामना अनि मन्त्री कन्सिपलमा मुटी अलिसिया गाडी जसता अनि एकदमै प्यारीहरू युनिसा प्लस सपना अनि हाम्रो नाना जुनिता चम्मिङ राई र नाना भावनालाई शीघ्र स्वास्थ्य लाभको कामना अनि दादा आशिष नाइन बस्नेलाई कार्य सफलता शुभकामना अनि हिजो जन्मदिन मनाउने एकदमै दादा हाम्रो कृष्ण तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना। दादा जीवन थापेन हुनुहुन्छ अनि हाम्रो दादा ढकाल धर्मराज लगायत थुप्रै साथी हुन्छ विशेष नाम सुत्ने अनि धनको ताकि रेनिसा प्लस अञ्जनालाई पनि शुभ दिन भन्दैछु। नमस्ते भाइ।
0: हजुर नमस्ते टेकियर भाइ। भाइ साथी हुनुहुन्थ्यो दिलसा राई इलामबाट, उहाँसँग छुटे र म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। यति बेला केही कमेन्टहरूलाई पनि म हेरिहाल्छु। निस्मा डुमजन तामाङले पनि गुड मर्निङ भन्नुभएको छ, शान्ति बिसीले गुड मर्निङ अल भन्नुभएको छ, नवीन जोशीले गुड मर्निङ अल भन्नुभएको छ, त्यसै गरी चन्द्रमाया तामाङले हेलो गुड मर्निङ सुमिता म पनि सुन्दैछु पाँच कपनबाट, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला नवीन जोशीको कमेन्ट मैले हेरिसकेँ। त्यसै गरी लिम्बू विजयले गुड मर्निङ अल भन्नुभएको छ, दिलु सानो याम्पुले गुड मर्निङ हजुर भन्नुभएको छ, हजुर गुड मर्निङ। त्यसै गरी विनिता दाहाल सुबेडी हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते डिकेटीबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ। मिलन घाल मोटोले पनि गुड मर्निङ ह्याभ अ गुड डे अल फ्रम दोहा कतरबाट भन्नुभएको छ। सूर्य लामाले गुड मर्निङ लास्ट अफ हेफल्ला म सूर्य लामा मोरङ केराबारी हाल साउदी अरबियाबाट है भन्नुभएको छ। कुमारी योङहाङ लावतीले पनि यति बेला सम्झना सबैमा फ्रम पास्तर है भन्नुभएको छ। यति बेला बोकेदारी आइडीबाट गुड मर्निङ मिस यु अल इटहरीबाट भन्नुभएको छ। मेनुका गुम्बा तामाङले पनि यति बेला गुड मर्निङ नमस्ते मी मेनुका मिस यु अल भन्नुभएको छ। नवीन जोशीले कमेन्ट जम्मा तिनवटा जति गर्नुभएको रहेछ, उहाँको कमेन्ट मैले रिटर्न गरिसकेँ। म पनि सुन्दैछु है अछामबाट भन्नुभएको छ। बसन्त श्रेष्ठले यति बेला गुड मर्निङ नमस्ते ताप्लेजुङबाट, इट्स मी बसन्त मिस यु अल भन्नुभएको छ। सुजन राईले गुड मर्निङ सबैमा मिठो माया सम्झना भन्नुभएको छ। आशिका तामाङले यति बेला गुड मर्निङ नमस्ते मिठो माया सम्झना सबैमा भन्नुभएको छ। शरण आली मगरले गुड मर्निङ अल भन्नुभएको छ। अनुसा राई हुनुहुन्छ, अनुष्का राईले पनि गुड मर्निङ मिस यु अल भन्नुभएको छ। सपना तामाङ मोक्तानले यति बेला गुड मर्निङ अल शुभ दिन भन्नुभएको छ। विपिन रुमदारी राई हुनुहुन्छ, नमस्कार म विपिन राई भोजपुरबाट शुभ दिन रिता, त्यसै गरी लगायत सबैमा भन्नुभएको छ। टिकाराम सुनवारले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते टिकाराम सुनवार, तिनजोरी मिडिया ग्रुपको मेम्बर रामेसाब गर्वैहाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। दिलु सानो याम्पुले हेभ अ नाइस डे अल भन्नुभएको छ। सोनिम

अगाडि सूचना नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। फेसबुकमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष आइरहेका छौं र युट्युबमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा उपस्थित भएका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसको आजको श्रृंखला जेन्जी विद्रोह भएको एक वर्ष पूरा भएको छ। आदरणीय श्रोता, आज भाद्र 23 गते कहाली लाग्दो दिन, त्यहाँ चाहिँ तपाईँलाई थाहा छ जेन्जी विद्रोहताका निकै ठूलो समस्या ताण्डव निम्तियो। मानिसहरू निकै आक्रामक भएका थिए, असुरक्षा बढ़ेको थियो, निकै ठूलो खालको कहाली लाग्दो त्यो दृश्य आज पनि नेपालीहरूका मानस पटलमा छ। जुन जेन्जी विद्रोह भयो, परिवर्तनको नारा दिएर भएको विद्रोहले विध्वंस पार्यो, धेरै संरचनाहरू जले, नेपालीहरूको सम्पत्ति सिंहदरबार जल्यो, पुरातत्व जल्यो, धेरै हामीसँग विस्मृतिमा रहेका छन् कतिपय कुराहरू, धेरै चाहिँ नष्ट भएको थियो त्यतिखेरको अवस्थामा। आदरणीय श्रोता, तर कसले जलाए त, किन जलाए त, सिंहदरबार किन जलाए, संरचनाहरू किन जले, भौतिक संरचनाहरू किन जलाइए। आज भाटभटेनी सुपर मार्केटहरूदेखि लिएर नेपालमा लगानी गरेका कैयन त्यस्ता खालका उद्योग धन्दाहरू अहिलेसम्म पनि उठ्न सकिरहेका छैनन्। त्यसले अहिलेको अवस्थामा देशलाई कतातर्फ डोर्यायो त, अर्थतन्त्रका हिसाबले मुलुकको आजको अवस्था के छ त, जेन्जी विद्रोहबाट बनेको सरकार यतिखेर सत्तासीन छ, बालेन शाह जसको नेतृत्व गरेका थिए उनी प्रधानमन्त्री छन्, अहिले सुदन गुरूङ जसले पानी बाँड्दै गर्दाखेरि त्यहाँ हामी नेपालीको टीमलाई लगेर आन्दोलन हाइज्याक पारेको उनीमाथि आरोप लाग्ने गरेको छ, उनी अहिले गृहमन्त्री छन्, अन्य नेताहरू पनि त्यहाँ मन्त्रालय मन्त्रीहरू बनेका छन्, सांसद बनेका छन्, जनताले मतदान गरेका छन्, मत दिएका छन्, मत पाएका छन्, तर देशले काँसुली फेर्न सकिरहेको छ त, देश एउटा राम्रो गतिमा अगाडि बढ़िरहेको छ त, मुलुकमा सुशासन आउँछ त, जेन्जेका घाइतेहरूले राहत

0: परामर्श निशुल्क शिक्षा रोजगारी सामाजिक सुरक्षाको सुनिश्चितता गर्दै सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरूको आक्रोश छ। आदरणीय श्रोता, तपाईलाई थाहा छ जेएनजी विद्रोहले निकै ठूलो जनसंहार पनि गरेको छ। धेरै मानिसहरू चाहिँ मारिएका छन्, धेरै मानिसहरूले शहादत प्राप्त गर्नु परेको छ। सड़कमा फोकिएको जेएनजी आक्रोशमा गत वर्षको भदौ 23-24 84 अर्ब भन्दा बढ़ेको भौतिक क्षति मात्र भएन, 76 जना युवाले जीवन गुमाएका थिए। मुलुकले नयाँ राजनीतिक मोड़ लियो, तर सुशासन र चुस्त सेवा प्रभावको अनुभूति भने अझै नागरिकले गर्न पाएका छन् कि छैनन्। आजको बहसको विषय यो हो, नागरिकहरू फेरि पनि सत्ताको अनुहार मात्र फेरिएको हो कि भन्ने चिन्तामा यतिखेर किन छन् त? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अब बहसलाई हामी तार्किक बनाउन चाहन्छौ, बहसलाई हामी निष्कर्षमा पुर्याउन चाहन्छौ, किनभने अब देश बन्नुपर्छ, अब नागरिकका पीड़ाहरू सुनिनुपर्छ। नागरिकहरूले प्रश्न गरेका छन्, हे सरकार कहिले आउँछ देशमा समृद्धि? प्रश्न गर्नुपर्छ, प्रश्न गर्न छोड्नु हुँदैन। नागरिकहरूले प्रश्न गर्नै पर्छ। तर आदरणीय श्रोता, आज हामी भन्दैछौ देश अब समृद्ध बनोस्, मुलुक राम्रो बनोस्, मुलुकले कायापलट गरोस्, काँचुली फेरोस्, पटक पटक पोलिटिकल ल्याब टेस्ट गर्ने मुलुक नबनोस् नेपाल। नेपाल अब समृद्ध बन्नुपर्छ, नेपाल अब समृद्धिको दिशातर्फ अगाडि बढ्नुपर्छ। पुराना दलको वर्चस्वमा धक्का लाग्यो। आदरणीय श्रोता, संसद र सरकारमा युवाको वर्चस्व त भयो, सड़कको आवाज मतादेशमा रूपान्तरण भयो, सबै दलमा पुस्तान्तरणको बहस तीव्र चलिरहेको छ। अझै पनि राजनीतिक केन्द्रमा युवाका मुद्दाहरू त आए, तर अपेक्षा भने यथावत छन्। भ्रष्टाचार नियन्त्रण भयो त, सरकारी सेवा छिटो भयो त, युवाका लागि पर्याप्त रोजगारी कहिले पुग्छ? विदेश पलायन किन रोकिएन? राजनीतिक नियुक्तिमा खै त मेरिटोक्रेसी? राजनीतिक नियुक्तिमा ठेक्का र सार्वजनिक खरिदमा पारदर्शिता बढ़्यो त? राजनैतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। 2083 भदौ 23 गते पहिलो जेएनजी दिवस, शहीद दिवस आजको दिन। 2083 जेठ 13 गते राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्यो, कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ, खै मानव अधिकारको प्रतिवेदन। 2082 चैत 13 गते निर्वाचनपछि नयाँ राजनीतिक शक्ति निर्णायक, बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए। 2082 फागुन 24 गते हेर्दा गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सरकारद्वारा ग्रहण गरियो, खै प्रतिवेदन। 2082 फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन भयो। 2082 मंगिर 24 गते सरकार र जेएनजी प्रतिनिधि बीच सम्झौता, शहीद परिवार तथा घाइतेका लागि राहत, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा लगायतका विषय समेटिए, तर आज कार्यान्वयनमा आए त? आजको नेपाली बहसमा हामी चर्चा गर्छौं। 2082 असोज 5 गते भदौ 23-24 घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचमुच आयोग गठन भयो। 2082 भदौ 27 गते प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन, आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़्यो, प्रतिनिधि सभा विघटन भयो। 2082 भदौ 24 गतेको कुरा गर्ने हो भने आन्दोलन हिंसात्मक संरचनामा तोड़फोड़ आगजनी भए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो र भाग्नुपर्ने स्थिति बन्यो, शेरबहादुर देउवा लगायतका नेताहरू भाग्नुपर्ने स्थिति बन्यो प्रचण्डसम्म पनि। त्यसैले गर्दाखेरि यो कहाली लाग्दो दिनमा, यो अप्ठ्यारो दिनले आज नेपाललाई कहाँ पुर्याएको छ, नेपाल कता छ, आजका विषयहरू यिनै हुनेछन्। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 98421066022।
4: गहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
5: त्यही त कस्तो डिजाइनर गरगहना।

0: बनाएछन्।
1: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो? यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
2: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
3: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
2: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिस्कुथुङ रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा जेन्जी अगुवा तनुजा पाण्डे हुनुहुन्छ। तनुजाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते।
1: अब तनुजाजी, आजको दिनलाई तपाईँ कसरी सम्झिनुहुन्छ? सुरुमा आज भाद्र 23 गति तपाईँहरू सड़कमा आएको दिन, एउटा कस्तो खालको प्लानिङ थियो? के सोचेर चाहिँ सड़कमा आइएको थियो? एक वर्ष पूरा गर्दै गर्दाखेरि चाहिँ आजको दिनलाई कसरी सम्झिनु भएको छ?
2: आफ्नो भदौ 23 हामीले सम्झिँदाखेरि त अब जतिजना पनि आन्दोलनकारीहरू त्यो दिन सड़कमा जानुभएको थियो, युवा साथीहरू, हाम्रो लागि त एकदमै यो मानसिक रूपमा ट्रमाटाइजिङ डे हो भन्छु होइन। अब एकदम शान्तिपूर्ण आन्दोलन गर्ने भनेर केही सिम्पल मागहरू बोकेर सड़कमा गएका युवाहरूमाथि चाहिँ एकदमै दमन भयो र हाम्रा साथीहरूको हत्या पनि भयो होइन। त्यो सबै कुराहरू चाहिँ आफ्नो आँखा अगाडि देख्दाखेरि र त्यस्तो भयावह होला भनेर हामीले सोचेको पनि थिएन र शान्तिपूर्ण आन्दोलन गरेको गर्न हिँडेको मान्छे त्यो सबै देख्दाखेरि त एकदमै ट्रमाटाइजिङ लाग्छ
1: होइन। जेन्जी आन्दोलनको मुख्य मुद्दा मूल मुद्दा चाहिँ के थियो त्यतिखेरको चाहिँ? सत्तालाई सुधार्नका निम्ति तपाईँहरूको मूल मुद्दा हो, सामाजिक सञ्जाल र बन्दका विरुद्धको मूल मुद्दा हो, वा चाहिँ सरकारमा रहेकाहरूलाई सिधै तिमीहरू छोड भन्ने खालको मुद्दा थियो?
2: हजुर, यो कसैलाई पनि छोड भनेर चाहिँ थिएन यो मुद्दा होइन र कुनै हाम्रो आन्दोलनको चाहिँ र कसैको कोही प्रति घृणा फैलाउने उद्देश्य पनि थिएन, न नयाँ दल न पुरानो दलहरू। हाम्रो आन्दोलनको मागहरू एकदमै सिधा सिम्पल थियो, सिधा थियो त्यतिखेर। एउटा चाहिँ सुशासनको कुरा थियो, दोषित्व, पारदर्शिता र जवाफदेहिताको कुराहरू उठेको थियो र अर्को भनेको चाहिँ सम्पूर्ण पार्टीहरूभित्र चाहिँ आन्तरिक लोकतन्त्र हुनु पर्यो र पार्टीहरू चाहिँ रिफर्म हुनु पर्यो भन्ने चाहिँ हाम्रो मुद्दा थियो। यति नै
1: थियो
2: हजुर। सबै कुरा चाहिँ एउटा एन्टी करप्सन भनेर ठुलो ब्यानर थियो, त्यो ब्यानरको अन्तर्गतमा चाहिँ चारवटा बुदाहरू राखिएको थियो।
1: अब अहिलेको अवस्थामा तनुजाजी, भदौ 23 जेएनजी विद्रोहले सत्ता बदल्यो, नेतृत्व बदल्यो, राजनीतिमा युवाहरू चाहिँ होइन प्रथम दृष्टिमा अगाडि आए, पहिलो नेतृत्व लिन सक्ने भए, तर जेएनजीले खोजेको शासन प्रणाली, जेएनजीले खोजेको सत्ता, जेएनजीले तत्कालीन बेला सोचेका सपनाहरू चाहिँ आज एक वर्षमा फर्केर हेर्दा फ्ल्यासब्याकमा चाहिँ पूरा भए
2: छैन होइन? अब मैले आन्दोलनका कुराहरू पुरा भयो कि भएन भनेर कुरा गर्दा सर्वप्रथम त 23 शहादत प्राप्त गर्नुभएका हाम्रा साथीहरू र 24 अब फेरि सम्पूर्ण देशै जल्यो होइन। हाम्रो यो दुईटा कुराहरूको चाहिँ यो दुईटा कुरालाई हेर्छु म। हाम्रो साथीहरूले अहिलेसम्म न्याय पाउनु भएको छैन, जति पनि सहित साथीहरू हुनुहुन्छ। र दोस्रो कुरा चाहिँ हाम्रो शान्तिपूर्ण आन्दोलनको चाहिँ अब फाइदा उठाएर कसले एकदमै एकदमै विध्वंस मचायो भन्ने कुराको पनि हामीसँग उत्तर छैन होइन। र त्यस कारण पनि अब हाम्रो आन्दोलनको माग पुरा भए भनेर चाहिँ म यो दुईटा कुराले गर्दा नै भन्न मिल्दैन। र बाँकी कुरा त हामीले सुशासनका कुरा, जवाबदेहिताको कुरा चाहिँ हाम्रो अर्को मुख्य कुरा थियो। तर जसरी अहिलेको सरकारबाट पनि हामीले एकदमै गम्भीर विषयमा पनि राज्यबाट सुन्न सकिरहेका छैनौँ उहाँहरूले होइन, एउटा राज्यबाट अनुभूति गराउन सक्नु भएको छैन। यो भन्दै गर्दा म यो के कुरा चाहिँ मान्छु भने सरकारले चाहिँ जनताहरूमा एउटा ठुलो आशा चाहिँ निराएको छ होइन, सरकारले केही गर्छ कि भन्ने जनतामा आशा चाहिँ छ। तर हामी आन्दोलन भन्दै 23 आन्दोलनको कुरा गर्दा चाहिँ आन्दोलन कसले गर्नु भएको थियो भनेर हेर्नुपर्छ होइन। यो आन्दोलनमा कसको मृत्यु भयो त्यो पनि 47 थियो भने यो सबै तपाईँको नेपालको विभिन्न भौगोलिक उसबाट आउनु भएको युवाहरू हुनुहुन्थ्यो, एउटा राज्यले नै पछाडि पारिएको एउटा वर्ग जातबाट आउनु भएको युवाहरू चाहिँ धेरै सक्रिय हुनुहुन्थ्यो आन्दोलनमा र उहाँहरू फोर फ्रन्टमा पनि हुनुहुन्थ्यो होइन। तर आजको दिनमा आएर चाहिँ राज्यले जसरी त्यही वर्गको त्यस्तै भूभागको मान्छेहरूलाई चाहिँ जसरी अलिक हुन्छ नि कम वास्ता गरेको छ, चाहे त्यो सुकुम्बासीका कुराहरूदेखि लिएर होस् या एउटा विद्यार्थीहरूको संगठित हुने अधिकार खोज्ने कुरादेखि लिएर तमाम कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो आन्दोलनको माग चाहिँ अब पुरा भयो भनेर चाहिँ अहिले भन्न नमिल्यो।
1: होइन तनुजाजी, अब तपाईँलाई थाहा छ जेएनजी आन्दोलनको जगमा बनेको सरकारसँग होइन तपाईँहरू चाहिँ सन्तुष्ट त्यति धेरै सन्तुष्ट भइसकेको एउटा स्थिति छैन, खुलेर आलोचना गर्न सक्ने परिस्थिति पनि छैन, भ्रष्टाचारको नियन्त्रण खै, सुशासन खै, मेरिटोक्रेसी खै, सरकारी सेवा छिटो त चुस्त दुरुस्त खै भनेर त निकै ठूला बग्रेल्ती प्रश्नहरू त आएका छन् नि त सरकारमाथि अहिले। यही गर्नका लागि थियो त आन्दोलन, यही गर्नका लागि थियो त 76 जनाको बलिदान।
2: थिएन हजुर, अब बलि अब आन्दोलनको कुरा चाहिँ अहिलेलाई छोडिदिउँ, तर बलिदानको कुरा चाहिँ तपाईँको यदि सुशासन आएकै थियो भने पनि त्यो बलिदानलाई चाहिँ त्यसले जस्टिफाई गर्थ्यो जस्तो चाहिँ लाग्दैन। होइन तपाईँको संसारमा त्यस्तो कुनै पनि परिवर्तन छैन जसले चाहिँ तपाईँको बलिदान को मूल्यसँग चाहिँ त्यसले चुकाउन सकोस्। होइन बलिदान भन्ने कुरो मान्छेको ज्यान जाने भन्ने कुरा एकदमै ठुलो कुरा हो, तर उहाँहरूले चाहिँ अलिकति पनि त्यसको सम्मान नगरिदिएको देख्दा चाहिँ अब दुःख पनि लाग्छ। होइन अब एक वर्ष भयो, आजको दिनमा पनि तपाईँको शहीदको परिवारहरू न्याय माग्दै हुनुहुन्छ, आजको दिनमा हाम्रा घाइते साथीहरू पनि सम्पूर्ण पूर्ण रूपमा उहाँहरू स्वास्थ्य भइसक्नु भएको छैन। होइन अस्ति भर्खर 2-3 जनाले अपरेसन गर्नुभयो, यो उहाँहरूलाई पनि गाह्रो छ, पैसा छैन, राज्यले हेरेको छैन भन्ने गुनासो छ। होइन हिजो भर्खर बिबिसीमा एकजना शान्तनु ढकाई भन्ने एउटा भाइ हुनुहुन्छ, उहाँ इटली उहाँलाई गोली लागेर उहाँ आजको दिनमा पनि अब सन्तुष्ट हुनुहुन्न। त्यही भएर हामीले हेर्ने भनेको चाहिँ जो त्यो दिन एउटा सकुशल घर फर्किन सकेन, जो हाम्रो जसको हाम्रो हात खुट्टाहरू ठिक छ, होइन हामीले यो सरकार सफल भयो कि भएन भनेर चाहिँ यो जज गर्नको लागि चाहिँ हाम्रो त्यो दिन आन्दोलनमा आउनुभएका अन्य सह आन्दोलनकारीहरूको मुद्दालाई हेरेर पनि बुझ्नुपर्ने हुन्छ। होइन र उहाँहरूको सबै गुनासोहरू देख्दा चाहिँ हामी पक्कै पनि राइट ट्र्याकमा चाहिँ अहिले छैनौँ। होइन तर त्यो भन्दै गर्दा भर्खर 6 महिना भएको छ सरकार गठन भएको, यो अझै पनि आशा चाहिँ छ भन्नु।
1: मर्निङ सोज अफ द डे भन्छ होइन, यो चाहिँ के दिउँसोको संकेत बिहानीले प्रतिबिम्बित गर्छ। अहिलेको स्थितिलाई हेर्ने हो भने आन्दोलन अघि राजनीतिक दलका पुराना नेताहरूमाथि प्रश्न थियो, आज नयाँ नेतृत्वमाथि पनि उस्तै खालका प्रश्न उठ्न थालेका छन्। तपाईँलाई थाहा छ जेएनजीले पुरानो राजनीतिक संस्कारको विरोध पनि गर्यो, तर आज नियुक्तिका कुरा हेर्नुहोस्, पहुँचका कुरा हेर्नुहोस्, भागभण्डाका कुरा, शक्तिको अभ्यासमा देखिएको पुरानो शैलीका कुरालाई हेर्नुहोस्। होइन यसले त जेएनजीका माग मुद्दा र जेएनजीको भावना त सम्बोधन गरे देखिँदैन नि त। होइन तपाईँले देखिरहनु भएको छ नि त अहिले कस्ता मान्छेहरू चाहिँ सांसदमा गए, कस्ता मन्त्री बन्दैछन्, होइन कस्तो खालको स्टन्ट छ, जनताहरू चाहिँ अहिले थपडी बजाइरहेका छन् अझै पनि समय छ भनेर। होइन अब यो यसरी चाहिँ गइरहँदाखेरि चाहिँ यसले पनि अर्को दुर्घटना निम्त्याउँछ कि भन्ने डर लाग्दैन थनुजाजी?
2: मलाई चाहिँ पर्सनली तपाईँको हाम्रो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली होइन, उहाँले जसरी म आफै पनि झापा 5 को मान्छु, उहाँले जसरी चुनाव जित्नु भएको थियो, उहाँ प्रधानमन्त्री हुँदाखेरि जस्तो उत्सव झापाले मनाएको थियो, त्यो कुराको चाहिँ म आफै पनि एउटा विटनेस छु। होइन र यो उहाँको 1 दशक नपुग्दै यो जसरी डाउनफल भयो त्यसमा कहीँ कतै चाहिँ हामी सबैले पनि अलिकति त्यसको हिस्सा चाहिँ हो भन्छु म। होइन हामीले त्यसरी हाम्रो नेतृत्वहरूलाई चाहिँ एउटा भगवान् सर यो मान्छेले चाहिँ सबै कुरै अब परिवर्तन गरिदिन्छ, रातारात सबै कुरा चेन्ज गरिदिन्छ र यो मान्छे नै अब परिवर्तनको अन्तिम विकल्प हो भनेर हाम्रो जसरी हेऱ्यौँ, हाम्रो बुवामाको पुस्ताले जसरी त्यो कुरालाई एकदमै हुन्छ नि भगवान्को स्वरूपको रूपमा लिनुभयो र उहाँहरूलाई प्रश्नभन्दा माथि राख्नुभयो, आज त्यही कारणले गर्दा दुर्घटना निम्तिको हो। होइन त्यही भएर हामीले चाहिँ हामी भोट दिएर जिताएर पठाएको जनप्रतिनिधि भनेको उहाँहरू हाम्रो सेवक हो। होइन उहाँहरूले र उहाँहरू मेन कुरा त मान्छे हो, यही हाम्रो समाजको हिस्सा हो, उहाँहरूबाट पनि गल्ती हुन्छ, त्यो गल्तीको लागि चाहिँ हामीले देखेको कुरा चाहिँ उहाँहरूलाई भन्नुपर्छ, प्रश्न गर्नुपर्छ, झकझकाउनु पर्छ भन्ने कुरा चाहिँ अब यो हामीले सिक्नै पर्ने पाठ पनि हो होइन। तर मलाई चाहिँ बेला बेला के लाग्छ भने नेपालमा लोकतन्त्र आयो, गणतन्त्र पनि आयो होइन, तर हामी अझै पनि हामी नागरिकमा चाहिँ हामी राज्यको लागि चाहिँ कहिले पनि सिटिजन हुन सकेनौँ। हामी जहिले पनि त्यो सब्जेक्ट मेन्टालिटी नै हाजिर भयो कि जस्तो लाग्छ कि है, तपाईँको नेतृत्वलाई चाहिँ हामीले प्रश्न गर्नै नहुने, नेतृत्वले के गर्यो त्यो सबै ठिक हो भनेर यो लामो नेपालमा जति पनि निरङ्कुश शासनहरू भयो ती शासनहरूले चाहिँ कहीँ कतै हामीलाई यो हुन्छ नि उमेरिन चाहिँ गरिन् कि जस्तो लाग्छ त्यो कुरा होइन। र जब कुरा हातबाट फुत्किन थाल्छ, जब कुरा अलिक धेरै नै बिग्रिन थाल्छ, तब चाहिँ अनि प्रत्येक दशक यस्तै ठुल्ठुला आन्दोलन हुने अनि फेरि एउटा सर्कलमा नेपाल बुझिने होइन, र यस्ता दुःखद घटनाहरू चाहिँ घटिरहेको छ यही दशकमा देखिरहेको हाम्रो कुरा हो, त्यो नहोस् भन्ने होइन। दिल्लीमा बरु आफूले आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सचेत गराएर या लागेका कुराहरू चाहिँ उहाँहरूलाई प्रश्न गरेर चाहिँ उहाँहरूलाई जस्तै चाहिँ बनाउनु पर्छ भन्ने।
1: तर अहिलेको अवस्थामा आन्दोलनका क्रममा भएको तोडफोड आगजनी, मानवीय क्षतिको राजनैतिक तथा नैतिक जिम्मेवारी कसले लिने, जेएनजी नेतृत्वले लिन पर्दैन, सरकार लिन पर्दैन, विध्वंसका दोषी र आन्दोलनकारी बीचमा सरकारले कसरी फरक व्यवहार गरिरहेको छ, आज आयोगका प्रतिवेदनहरू खै होइन, शहीदका परिवारहरू चाहिँ न्याय कुर्दैछन्, प्रतिवेदनहरू विवादमा छन्, यो के भइरहेको छ, यो कुरालाई हेर्दाखेरि चाहिँ यसको जिम्मेवारी कसले लिनुपर्छ जस्तो लाग्छ
2: मुख्य त जिम्मेवारी कसले लिने भन्ने कुरा अब तपाईँको त्यो दिन तपाईँ हेर्नुहोस् होइन, भदौ 23 गतेका तस्विरहरू हेर्नु, साना साना बालबालिका यो अझै अन्डर एज मान्छेहरू पनि हुनुहुन्छ जो कानुनी रूपमै एकदमै रेस्ट्रिक्टेड थियो होइन, उहाँहरू थुप्रै अब यो आन्दोलनको मागलाई सम्बोधन गर्ने भनेर आउनु भएको छ र सबैजना अनआर्म्ड हात हतियार विहीन युवाहरू सड़कमा आउनुहुन्थ्यो होइन, र आन्दोलन बीचमा घुसपेट भएकै हो त्यो त्यो कुरालाई म मान्छु होइन, तर त्यो घुसपेट कसले गर्यो, उत्र राज्य कसले चलायो, हाम्रो साथीहरूमाथि गोली कसले चलायो, सामाजिक सञ्जालमा चाहिँ एउटा कलिला बालबालिकाहरूलाई स्कुल ड्रेसमा प्रोटेस्टमा आऊ भनेर त्यस्तो आह्वानहरू कसले गर्यो, देश जल्नुभन्दा अगाडि नै देश जलेका तस्विरहरू एआईबाट जेनेरेट गरेर सामाजिक सञ्जालमा कसले हाल्यो, त्यो कुरा त राज्यले पत्ता लगाउनु पर्ने कुरा हो। हाम्रो यत्रो इन्टेलिजेन्स छ होइन, हामीसँग यत्रो तपाईँको इन्भेस्टिगेटिभ बडिजहरू छ, उहाँहरूले चाहिँ पत्ता लगाउनु पर्ने कुरा हो यो कसले गर्यो भनेर चाहिँ होइन। तर यो कुनै पनि कुरा पत्ता नलगाइ नै उहाँहरूले जसरी हजारौं युवाहरूलाई चाहिँ अहिले एउटा राजनीतिक हुन्छ नि बन्धक भन्छु म उहाँहरूलाई होइन, पोलिटिकल प्रिजनर बनाएर चाहिँ बिना कुनै आधार अहिले जसरी जेलमा राखिराख्नु भएको छ, र जो व्यक्तिहरू चाहिँ त्यो विध्वंसको बेला अग्रसर हुनुहुन्थ्यो फोर फ्रन्टमा हुनुहुन्थ्यो त्यो व्यक्तिहरू चाहिँ अहिले धेरैजना सरकारमा हुनुहुन्छ, यो चाहिँ एकदमै नेपालको ठुलो युवा तकमालाई चाहिँ अनफेयर भयो।
1: आन्दोलन हाइज्याक भयो त्यसो भए आन्दोलन हाइज्याक भएकै हो त्यतिखेरको,
2: त्यो त भएकै हो हेर्नुहोस्, हामी सबैजनाले त्यो दिन जो जो आन्दोलनमा गएको थियौँ त्यो हामीले सबैजनाले बाहिर बोलेकै कुरा हो, देखेकै कुरा हो र भनेकै कुरा पनि हो। इभन मानव अधिकार आयोगको जति रिपोर्ट छ त्यो रिपोर्ट अनुसार पनि आन्दोलनमा चाहिँ विभिन्न किसिमले आन्दोलन इन्फिल्ट्रेट भयो भनेर त यो भएकै कुरा हो।
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब घाइतेहरू छन् होइन, अङ्गभङ्ग भएकाहरू छन्, यहाँले भन्नुभयो अब कतिपय शहीदका परिवारहरूलाई पनि अझै पनि सरकारबाट केही हुन्छ कि भन्ने अपेक्षा पनि छ, नागरिकको पनि त अपेक्षा छ, कहिलेसम्म नेपाल चाहिँ पोलिटिकल ल्याप्टेस्ट बन्ने भन्ने खालको एउटा निकै ठूलो प्रश्न पनि त छ नि त होइन। जेएनजी नेतृत्व आफैभित्र पनि विभाजित देखिएको कुराहरू छ, यो वैचारिक मतभेद थियो कि वा पहुँच शक्ति यो के किसिमको विवाद थियो, तपाईँहरू पनि त एकजुट हुन सक्नु भएन नि त त्यो बिचमा।
2: एकजुटै हो होइन, हाम्रा एक दुई तीन मुद्दाहरू छन् जुन एउटा जेएनजी अग्रिमेन्ट पनि बन्यो होइन, त्यो अग्रिमेन्टका कुराहरूमा हामी सबैजना साथमै हो, आजको दिनमा पनि हामी साथमै छौँ, हिजो पनि हामी सँगै नै थियौँ, र हामी मध्येमै जेएनजी भनेको एउटा तपाईँको पुस्ता हो होइन, यो 1997 to 2012 भनेर भन्छौँ, यो बिचमा जन्मिनुभएका एउटा युवाहरूको चाहिँ अब अहिलेका अहिले युवा हुनुहुन्छ जो उहाँहरूको एउटा पुस्ता हो, र यो पुस्ताभित्र विभिन्न किसिमका मान्छेहरू हुनुहुन्छ, कोही राजा मान्नुहुन्छ होला, कसैले डेमोक्रेसी मान्नुहुन्छ, कोही कम्युनिस्टहरू हुनुहुन्छ होइन, र यो हाम्रो जुन यो हेट्रोजिनस समाज छ, यो समाजमा सबैजना विभिन्न विचारहरू हुनु त एकदमै नेचुरल कुरा हो, यो मान्छे हुनुको एउटा परिणाम पनि हो होइन, सबैको समाजमा हामी सबैको विचार भिन्नै छ, तर यो विचार भिन्नताको बावजुद पनि हामीले चाहिँ केही विषयहरूमा आन्दोलनका मागहरूको विषयमा हामी साथ छौँ होइन, र त्यो नै ठुलो कुरा हो जस्तो लाग्छ, र सबैजना चाहिँ एउटै सोच्ने एउटै खाले हुनुपर्छ भन्ने पनि छैन होइन, तपाईँको कुनै जमानामा हिटलरले चाहिँ सबैजनालाई एउटै सोच्ने बनाए होइन, त्यो चाहिँ अब त्यसले त्यसको परिणाम त राम्रो आएन नि त होइन, सो सामाजिक प्राणी भइसकेपछि यो विचारको भिन्नता हुनु चाहिँ एकदमै प्राकृतिक कुरा हो, र त्यो कुरालाई चाहिँ अब त्यसरी हेर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ, हामी मुद्दामा चाहिँ सबैजना डे वानदेखि नै आजको दिनसम्म सम्मेलित छौँ।
1: हस् तनुजाजी, तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, र अन्तिममा केही आह्वान गर्न चाहनुहुन्छ, केही भन्न चाहनुहुन्छ?
2: अब मैले भन्ने भनेको चाहिँ अब एक वर्ष भयो होइन, अनि सबैजनाले चाहिँ हामी भोट दिएको हो, भोट दिइसकेपछि भोट एउटा भोटको पनि एकदमै ठुलो मूल्य हुन्छ होइन, माया पनि लाग्छ आफ्नो जनप्रतिनिधिहरूको, तर हामीले चाहिँ अब चाहिँ अलिकति यो जति पनि जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो सेवक हो भनेर चाहिँ बुझ्ने बेला आएको छ होइन, सरकारलाई आफूलाई लागेका कुराहरूमा प्रश्न गरौँ, सरकार जति जवाफदेही भयो त्यति नै उहाँहरूको लागि पनि राम्रो हुन्छ होइन, हाम्रो उहाँहरूको चाहिँ भनौँ न तत्कालीन सरकारहरूको जस्तो किसिमले चाहिँ यो सरकारको चाहिँ विदाई त्यो हिसाबले नहोस्, कसै कोही प्रति पनि त्यो सरकारप्रति त्यो घृणा आउने दिन नआओस्, त्यही भएर दिल्लीमा हामी चाहिँ शुभचिन्तक भएर सरकारलाई चाहिँ प्रश्न गर्ने गरौँ, सहितको र हाम्रा जति पनि घाइते साथीहरू हुनुहुन्छ उहाँहरूको न्यायको लागि चाहिँ अब आवाज उठाउन आग्रह पनि गर्न चाहन्छु।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद तनुजाजी, नमस्कार। तनुजा पाण्डे जेएनजीको आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0995702008 9841-25-9969, 9842-52-496, 9841-93-686 र 9842-76-778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
4: एक छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
5: ल ल आमा म तू गए तू आए
4: होइन आजै आइपुग्छस् र
5: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: ठोट जति पकाए नि मान्दिन सनाची के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा जुन चाहिँ अगुवा माजिद अन्सारी हुनुहुन्छ, माजिद जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो जेएनजी आन्दोलन भएको एक वर्ष पूरा भयो, एक वर्षले तपाईँलाई के दियो? तपाईँ सन्तुष्ट हुनुहुन्छ जेएनजी विद्रोह पछाडि तपाईँको मनमा भावनामा आजको 23 गतेको दिनलाई कसरी सम्झिनु भएको छ माजेनजी?
2: आजको दिन 23 गतेले बिहान 9 बजेदेखि लिएर गोली चल्ने समय करिब 1.5 बजेसम्मको अवधिले हामीलाई जेएनजी आन्दोलनले आशा दिएको थियो। देशमा जुन चरम निराशा थियो, त्यो चरम निराशाको बीचमा युवाहरूले राजनीतिलाई क्लेम गर्न, रिक्लेम गर्न, पुनः दावी गर्नका लागि चाहिँ सड़कमा आइसके भन्ने कुरा देखेर एउटा ठूलो आशा जगाएको थियो। र करिब 1.5 बजे पछि हतातमा कर्फ्यू आदेश जारी गरेर र राज्यले सबै जति पनि हाम्रा सुरक्षा निकायहरू छ त्यसको कलेक्टिभ फेलियर लाई चाहिँ लुकाउनका लागि हाम्रो साथीहरूमाथि अनाहकमा हतातमा गोली चलाएर 20-20 जनालाई सड़कमा एकैसाथ घालेर र गहिरो दुःख दिएको कुरा र त्यसपछि जुन दुःखद घटनाहरू भयो 24 गतेको, जुन केही आपराधिक घटनाहरू भयो 24 गतेको र त्यसपछि अन्तरिम सरकारपछि नयाँ सरकार, यो बीचमा थुप्रै चरम निराशाबाट नयाँ सरकार मार्फत आशातर्फ अगाडि बढ्ने दिनको रूपमा चाहिँ मैले चिन्छु।
1: होइन, अब चाहिँ नयाँ सरकार पनि आएको छ, होइन, अब यहाँ बदलिएको छ संरचनाहरू, युवाहरूको नेतृत्वमा चाहिँ सरकार पनि बनेको छ, तर अहिले समग्रमा हेर्दाखेरि युवाहरू नै फेरि एकपटक निराशातर्फ गएको जस्तो, देश पनि सही ट्र्याकमा अगाडि नबढेको जस्तो, जुन जेएनजीको भावनाले चाहिँ शुरूआत भएको थियो त्यो आन्दोलन चाहिँ हाइज्याक भयो भन्ने कुरामा त दुई मात्रै रहेन, धेरैले चाहिँ त्यो भनेरै आएको विषय हो, र त्यो आन्दोलन शुरू गर्दाको अवस्था र अहिलेको अवस्था, मेरिटोक्रेसीको कुरा भन्नुहोस्, होइन, नियुक्तिका कुराहरूमा भन्नुहोस्, भ्रष्टाचारको अन्त्यका कुरा गर्नुहोस्, यो वैदेशिक रोजगारमा जानका लागि लाइनका कुरा गर्नुहोस्, मर्निङ सो अफ द डे आज विश्लेषण गर्दा कुन ठाउँमा पाउनुहुन्छ आफूलाई?
2: हो, त्यो जेएनजी आन्दोलनले स्थापित गर्न खोजेको थुप्रै मुद्दाहरूमा सरकार चुकेको छ। जस्तै जेएनजी आन्दोलनको न्यायको लागि पहिलो खुड्किलो भनेको प्रहरी सुधार थियो। न्यायको लागि पहिलो खुड्किलो भनेको जुन कार्की आयोगको प्रतिवेदनले प्रहरीहरूलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, सिडिओलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, त्यो सिफारिसहरू कार्यान्वयनतर्फ सरकारको इमान्दार प्रयास देखिँदैन। जस्तै कार्की आयोग प्रतिवेदनले नै सशस्त्र प्रहरीको तत्कालीन एआईजीपीलाई कारवाही गर्न भनेको थियो, अब सरकारले कारवाही गरेर एआईजीपीबाट आईजीपी बनाइदिनु भयो। खैर, कार्की आयोगको प्रतिवेदनमै प्रहरी सुधारका लागि चाहिँ तत्काल आवश्यक प्रक्रिया चाल्न भनिएको थियो, त्यतर्फ अध्ययन गर्नका लागि पनि कुनै काम कारवाही भएको देखिँदैन। कार्की आयोगको प्रतिवेदनले हामीले पर्याप्त समय पाएनौ, तपाईँहरूले नै अनुसन्धान गर्नुहोस् भन्यो 24 गतेको लागि, तर 24 गतेको अनुसन्धान गर्नका लागि अहिलेसम्म कुनै न्यायिक आयोग गठन गरेको हामीले देख्न सक्दैनौ। त्यसै गरी त्यसपछि जुन जेएनजी आन्दोलनपछि 10 बुधे सम्झौता भएको थियो, त्यो 10 बुधे सम्झौताको एउटा मूल आशय मध्येको एउटा आशय चाहिँ के थियो भने हामीले मेरिटोक्रेसी चाहिन्छ, समावेशी योग्यता प्रणाली चाहिन्छ, योग्यताको आधारमा मात्रै नियुक्ति हुनुपर्छ, तर स्काउटमा शिक्षा मन्त्रीको नजिकको आसेपासे मान्छेलाई आयुक्तको रूपमा नियुक्त गर्नु र त्यसै गरी अधिकार सम्पन्न बागमती सभ्यता सम्बन्धी जुन प्राधिकरण छ त्यो प्राधिकरणको जुन नियुक्ति थियो सुशीला कार्की नेतृत्वको सरकारले जसरी आवेदन खुलायो, आवेदन खुलाएपछि बालेन्द्र शाह प्रधानमन्त्री भइसक्नु भएपछि एउटा 12 गते सूचना आयो, त्यो सूचनामा योग्यता प्रणालीका आधारमा योग्यताको आधारमा भनेर 1-2-3 लेखिरहँदा र अचानक त्यही दिन त्यो सूचना गायब गरेर त्यसको 1 दिनपछि त्यो योग्यता भन्ने शब्दलाई हटाएर वर्णानुक्रम भन्ने शब्द थपेर मेरिट पुल भन्ने शब्दलाई हटाएर अल्फाबेट भन्ने शब्दलाई ल्याएर दुई नम्बरमा रहेको मान्छेलाई वर्णानुक्रम अल्फाबेटको आधारमा एक नम्बरमा ल्याएर नियुक्ति दिएको कुराबाट पनि हाम्रो लागि नयाँ सरकारका केही लक्षणहरू सुखद भने पक्कै पनि छैन. त्यसै गरी जेनजी आन्दोलनमाथि तपाईँले केही पनि गर्न नसके पनि घाइतेहरूको उपचारमा तपाईँले पर्याप्त ध्यान दिनुपर्ने हुन्थ्यो. तर हामीले देख्यौँ हाम्रो लिजा अधिकारी भन्ने एकजना घाइते हुनुहुन्थ्यो, उहाँलाई विदेशबाट तपाईँ उपचार गराउनुहोस्, यहाँबाट उपचार गराउन सम्भव देखिएन भन्ने कुरा सिफारिस दिइसकेपछि पनि कानुनी झमेला देखाएर उहाँलाई तत्कालै सहयोग गरिएन. त्यसपछि उहाँले आफैले क्युआर कोडको अभियान चलाएर आफैले क्युआर कोड मार्फतबाट सहयोग उठाएर आफैले गएर उपचार गराएर आउनुभयो. सरकारलाई प्रधान न्यायाधीश नियुक्ति गर्नका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउन कुनै समस्या भएन. तर जेएनजी घाइतेहरूको उपचार गर्नका लागि उहाँहरूलाई कानूनमा समस्या देखियो. त्यही भएर कहीँ न कहीँ सरकारले जे जे इमान्दार प्रयासहरू गर्नुपर्थ्यो त्यो इमान्दार प्रयासहरू गरेन कि जस्तो लाग्छ. अनि त्यसै गरी जेएनजी आन्दोलनको शहीद परिवारहरूको लागि एउटा न्याय के हुन्थ्यो भने उहाँहरूको बालबच्चा तत्कालीन राज्य सत्ताले मारे पनि अब उपरान्त राज्य सत्ताबाट कसैको पनि बालबच्चा मारिने छैन भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नु पर्थ्यो. तर के भयो, हामीले सुनसरी घटनामा देख्यौं रातको अँध्यारोमा तीन तीनजना जेएनजी उमेर समूहकै मान्छेलाई गोली हानेर हत्या गरियो राज्यबाट. त्यसकै केही दिनपछि भोलिपल्ट सायद सिराको गोल बजारमा दिनको उज्यालोमा एकजना गणेश यादव नाम गरेको जेएनजी युवालाई गोली हानेर यही सरकारको समयमा हत्या गरियो. त्यही भएर यो लक्षणहरू देखिएका छन्, त्यो लक्षणहरू सुखद छैन.
1: तर एउटा कुरा तपाईँलाई थाहा छ, माझेजी जनताहरूले चाहिँ धेरै ठूलो आशा गरेका छन् यो सरकार प्रति, किन पटक पटक चाहिँ राजनैतिक ल्याब टेस्ट मात्र बन्न थाल्यो देश भनेर चिन्ता छ. एउटा कुरा मलाई के बताइदिनुहोस् भने जस्तो जेएनजी आन्दोलनको नेतृत्व चाहिँ तत्कालीन बेला कसरी भइरहेको थियो, होइन, निर्णय चाहिँ कसले र कसरी गर्थ्यो, आन्दोलनको आधिकारिक माग चाहिँ के थियो, आन्दोलनमा बाहिरी राजनीतिक शक्तिको प्रभाव थियो कि थिएन, पछि हाइज्याक भएको हो कि, यो कुरा अलिकति स्मरण गराउँ त.
2: जेएनजी आन्दोलनको नेतृत्व कसले गरिरहेको भन्नुहुन्छ भने सबै जेएनजीले आफ्नो नेतृत्व आफ्नो हकमा आफै लागि गरिरहेको, कसैले पनि कसैलाई मान्न सक्ने अवस्था थिएन. त्यो कुरा हामीले पछिको घटनाक्रमबाट पनि देख्यौं. अब जेएनजी आन्दोलनको नेतृत्वलाई जङ्गी अड्डाले कसरी स्वीकार गर्यो, जङ्गी अड्डाले स्वीकार गरेको नेतृत्वलाई तपाईँले नेतृत्व भन्नुहुन्छ भने मलाई भन्नु केही पनि छैन. तर जेएनजी आन्दोलन तत्कालीन समयमा भइरहँदाखेरि त्यो नेतृत्वविहीन थियो, नेतृत्वविहीन थिएन, खासमा थुप्रै नेतृत्वहरू थियो. स्पष्ट रूपमा भन्दाखेरि एउटा सिङ्गल नेतृत्व नभएर त्यहाँ विभिन्न किसिमको नेतृत्व थियो. त्यहाँ स्वतन्त्र भनिएका युवाहरू पनि थिए, त्यहाँ पूर्व विवेकशील आन्दोलनमा लागेका युवाहरू पनि थिए, त्यहाँ काङ्ग्रेस एमाले माओवादी निकट विद्यार्थी संगठन र युवा संगठनमा लागेका युवाहरू पनि थिए, त्यहाँ राप्रपा राजावादी विचारधारा भएका युवाहरू पनि थिए, त्यहाँ दुर्गा प्रसाईलाई समर्थन गर्ने केही ग्रुपहरू पनि थिए, अन्य थुप्रै ग्रुपहरू त्यहाँ रहेको अवस्था थियो. त्यही भएर एउटा नेतृत्व थिएन. पछि गएर तपाईँले हाइज्याक भन्नुहुन्छ, के भन्नुहुन्छ के भन्नुहुन्छ, त्यो जङ्गी अड्डामा शक्ति गइसकेपछि त्यसपछि जङ्गी अड्डाले कसलाई बोलाउने कसलाई नबोलाउने भन्ने कुराको चयनात्मक प्रक्रिया पछि हामीले चाहिँ देख्यौँ. त्यसमा मैले भन्नु केही पनि छैन, त्यो जङ्गी अड्डाको आफ्नो स्वविवेक थियो. त्यसपछि को स्थापित भए को स्थापित भएनन्, कसलाई लिडरको रूपमा अगाडि सारियो, कसलाई एउटा
1: जङ्गी अड्डाको अगाडि गइसके पछाडि हाइज्याक भयो नि त, होइन आन्दोलन त्यसो भए,
2: होइन आन्दोलन हाइज्याक भयो भएन म त्यतातर्फ गइनँ. त्यो
1: जङ्गी अड्डाले विवेक पुर्यायो कि पुर्याएन त्यो त तपाईँलाई थाहा छ नि त, होइन, राम्रोसँग काम गर्यो कि गरेन त्यतिखेर,
2: होइन, मेरो विचारमा त जङ्गी अड्डामा वार्ता नै हुनु हुँदैन थियो. म सुरुदेखि नै जङ्गी अड्डामा भइरहेको वार्ताको विरुद्धमा थिए. सुरुदेखि नै म राष्ट्रपतिसँग गएर वार्ता गर्नुपर्छ, हाम्रो त्यति बेलाको स्थापित जुन राजनीतिक नेतृत्व छ, राजनीतिक वार्ता राजनीतिक व्यक्तिहरूसँग हुनुपर्छ, सुरक्षा निकायसँग हुनु हुँदैन भन्ने कुरा मैले सुरुवातदेखि नै गर्दै आएको थिएँ. अब यो के भयो, जङ्गी अड्डामा गएर वार्ता हुनु पर्थ्यो पर्थेन, जङ्गी अड्डाले न्याय गर्यो गरेन, यो चाहिँ मैले आम संसार र आम नागरिक जगतमाथि नै छोडेँ, यो व्याख्या विश्लेषण इतिहासमा होला नै. यसको मूल्याङ्कन इतिहासमा होला नै. तर जङ्गी अड्डामा वार्ता हुनु दुःखद थियो. तत्कालीन समयमा तत्कालै जेन्जी आन्दोलनमाथि कुनै छलफल नै नगरिकन, कुनै राजनैतिक छलफल नै नगरिकन हतहतमा संसद विघटन गरेर चुनावमा जानु दुःखद थियो. किन भन्दा छलफल बगर कुनै पनि क्रान्तिले सफलता पाउन सक्दैन, छलफल बगर कुनै पनि आन्दोलनले पूर्णता पाउन सक्दैन. हामी पक्कै पनि संसद विघटन गर्नुभन्दा अगाडि छलफल गर्नु पर्थ्यो, त्यो छलफल गर्न सकेनौ, त्यो दुःखद थियो. अब त्यसको विश्लेषण पनि इतिहासले गर्ला. अब त्यसपछि के स्थिति देखियो, युवाहरूको के स्थिति भयो भन्ने कुरा तपाईँले हेरिरहे रहनु भएको छ.
1: होइन, अब तपाईँलाई थाहा छ नि त, तपाईँ माथि पनि त निकै ठुलो धरपकड अस्ति निकै ठुलो कुटै खानुपर्ने स्थिति आयो नि त, होइन, प्रहरीहरूबाटै मात्रै पनि
2: आयो त. अब तपाईँले हिजोकै घटना हेर्नुहुन्छ भने रुटिन अफ नेपाल बन्द, जसलाई चाहिँ सरकारको मुखपत्र भनेर कतिपयले आरोप लगाउने काम गर्छन् त्यसकै सञ्चालकले अहिलेको सरकारको समर्थकहरूलाई घन्ट्यो भनेर भनिदिनु भयो उहाँले, होइन. अनि यो सुकुम्बासी प्रकरणमा जुन किसिमले हामीले कुराहरू राखिरहेका थियौँ त्यति बेला हामीले आम जनतालाई पनि बुझाउन खोज्यौँ, आम संचारका माध्यमलाई पनि बुझाउन खोज्यौँ कि यो सुकुम्बासीहरू रहरले आएर बसेका होइनन्, बाध्यताले आएर बसेका हुन्. त्यो कुरा त रसुवाको बाढीले प्रमाणित गर्यो नि. रसुवा र नुवाकोटको बाढीमा हजारजना भन्दा बढी नयाँ सुकुम्बासी थपिँदैछन्. तपाईँले लाल पूजा भन्नुहुन्छ भने उहाँको लाल पूजा छ, तपाईँले घरको नक्सा भन्नुहुन्छ भने नगरपालिकामा उहाँको नक्सा छ, तर बाढीले बगाएर लगिसकेपछि न उहाँको घर छ न जग्गा छ. अब सरकारले उहाँहरूलाई कसरी व्यवस्थापन गर्छ? अब सरकारले उहाँहरूलाई व्यवस्थापन गर्दै गर्दा हामीले राष्ट्रवादको कार्यकर्ता भन्ने कि बाढीको पीड़ामा परेका पीड़ित सुकुम्बासी भन्ने, त्यो सबै कुरा तत्कालीन समयमा सम्झाउने बुझाउने प्रयास गरिरहँदाखेरि सरकार निकट समर्थित केही ग्रुप र गिरोहहरूले जुन किसिमले टार्गेट गर्ने काम गरियो र जुन किसिमले गृहमन्त्रीजी मातहतको एउटा प्रहरीलाई तपाईँले एउटा गैर निर्वाचित मान्छेलाई किन मारिरहनु भएको छ भनेर सुकुम्बासीको होल्डिङ सेन्टर अगाडि प्रश्न मात्रै गर्दा तपाईँको यो मान्छे गृहमन्त्री होइन, यो मान्छेलाई कानूनले चिन्दैन, यो मान्छेले दिएको आदेश तपाईँले किन मान्ने भनेर भनिरहँदा त्यति बेलाको समयमा ध्यानभित्र हालेर कोचेर न खुब संविधान पढाउँछस् होइन, आज तँलाई हाम्रो भाषामा संविधान पढाउने हो भनेर भनिरहँदाखेरि कतै न कतै सरकार नै पछि लागि परेको हो कि सरकार नै यसरी दमनकारी
1: भएको अत्याचार त हामीले देखिरहेका थियौँ होइन, त्यो शब्दमा वर्णन गर्न सक्ने खालको पनि थिएन, निकै पीड़ा थियो त्यो त्यो क्षण चाहिँ. तर तपाईँहरूले यही गर्नका लागि आन्दोलन गर्नुभएको त्यो बेला जेएनजी विद्रोह यसैका लागि थियो त त्यसो भए
2: हामीले के गर्नका लागि आन्दोलन गरेका थियौँ, हाम्रो मागहरू के थियो भन्ने कुरा हामीले नेपाल सरकारसँग तत्कालीन समयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग 10 बुँदे सम्झौता मार्फतबाट हामीले हाम्रो आस्पिरेसन्सहरू व्यक्त गरिसकेका छौँ. त्यो हाम्रो आस्पिरेसन्समा 10 बुँदा छन्, त्यो 10 बुँदालाई जस्टिफाई गर्नका लागि करिब 3 पेजको हामीले प्रस्तावना मात्रै लेखेका छौँ. तपाईँको रेडियो मार्फतबाट सम्पूर्ण नेपाली समाजलाई एकपटक अनुरोध के भने, एकपटक त्यो 10 बुँदे सम्झौता पढिदिनु होला. 10 बुँदे सम्झौतामा हामीले के लेखेका थियौँ भने हामीलाई प्रहरी सुधार चाहिन्छ, सामान्य प्रहरी सुधारले पुग्दैन, रिभोल्युसनरी प्रहरी सुधार चाहिन्छ, प्रहरीलाई सेवा सुविधा थप्नुपर्नेछ, प्रहरीलाई प्रविधि थप्नुपर्नेछ र प्रहरीलाई जिम्मेवारी थप्नुपर्नेछ. त्योतर्फ सरकारबाट इमान्दार प्रयास भएको देखियो. हामीले जेएनजी सहितको एउटा संविधान संशोधन सम्बन्धी उच्च स्तरीय सुझाव आयोग बनाउनुपर्छ, सुझाव आयोग बनाउनुपर्छ भन्यो, तर जेएनजी बगरको सरकारले एउटा संशोधन सम्बन्धी बहस पत्रको कार्यदल बनायो. हामीले प्रहरीले गोली चलाउन पाउनु हुँदैन, अन्तिम अवस्थामा गोली चलाउनै परे पनि रबरको बुलेट मात्रै चलाउन पाउनुपर्छ भन्यो सरकारले. दिनको रातको अँध्यारोमा र दिनको उज्यालोमा सुनसरी र सिराहामा गोली चलाएर नागरिकहरूको हत्या गर्यो. हामीले योग्यता समावेशी योग्यता प्रणालीको आधारमा अधिकतम परिपूरणीय अधिकारपूर्ण र अर्थपूर्ण समानुपातिक समावेशिता हुनुपर्छ अब नियुक्तिमा भन्यौं, तर शिक्षा मन्त्रीजीले 5-6 कुलपति देखाइरहँदाखेरि त्यो भित्रमा हामीले एउटा पनि महिला देख्न सकेनौं, त्यो भित्रमा हामीले एउटा पनि दलित देख्न सकेनौं, त्यो भित्रमा हामीले एउटा थारू देख्न सकेनौं, त्यो भित्र हामीले एउटा मुस्लिम देख्न सकेनौं. त्यही भएर जे जे कुराहरू हामीले स्थापित गर्न खोजेका थियौँ सरकार त्योबाट विमुख देखिन्छ.
1: हस् माझीजी, तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: हजुर, धन्यवाद.
1: माझीजी अन्सारी आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि फेरि उपस्थित हुनुहुन्छ.
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712692, फोन नम्बर 98423-4549।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44, 98 15 38 77 75।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: यतिखेर हाम्रो बेसमा जेनजी आन्दोलनका घाइते सुरेन्द्र जङ थापा हुनुहुन्छ। थापाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धेरै धेरै धन्यवाद सर।
2: सुरेन्द्रजी, के छ तपाईँको स्वास्थ्य अवस्था बताउनुहोस्, कस्तो छ अहिले, तपाईँ सन्चो हुनुहुन्छ?
3: म ठिकै नै छु सर, अलिअलि समस्या त आइ नै हाल्छ, यो गोली लागेको घाउहरू।
2: कतिवटा गोली लाग्यो?
3: त्यसै गरेर मलाई तिनवटा खुट्टामा लाग्यो, हातमा अनि पेटभन्दा थोरै मुनेर तिनवटा लागेको छ। तर अन्य घाइतेहरूलाई चाहिँ सन्चो छैन, कतिजना कोमामै हुनुहुन्छ। त्यस पनि
2: कतिजना जति हुनुहुन्छ अहिलेसम्म कोमामा, अलि अप्ठ्यारो परिस्थिति जीवन धान्नु सकस भइरहेकाहरू जति तपाईँहरूसँग त भेटघाट हुन्छ?
3: अब उमामा चाहिँ एकजना हुनुहुन्छ, हाम्रो दुर्लभ थापा काटेको हुनुहुन्छ, उहाँ केएमसी हस्पिटलमै उपचाररत हुनुहुन्छ। उहाँको अवस्था चाहिँ केही नै नाजुक छ। जीवनवर्धन चलाउनलाई अरू घाइतेहरूलाई पनि, धेरै घाइतेहरूलाई चाहिँ, रोजगार गरिरहेको घाइतेहरूलाई चाहिँ तपाईँले सरकारले चाहिँ गोली हातेर अपाङ्ग बनाइसकेपछि चाहिँ उहाँहरू चाहिँ आज बेरोजगार भएर चाहिँ बसिरहनु भएको छ। उहाँहरूको पनि जीवन चलाउनलाई उहाँलाई मुस्किलै परिरहेको छ।
2: तपाईँहरूको रगत माथिबाट, तपाईँहरूले नै गोली खाइदिए बापतबाट चाहिँ बनेको सरकारले चाहिँ उहाँहरूका समस्या पीडालाई हेरिरहेको छ कि छैन? त्यसो भए
3: होइन सर, अब यो सरकारले, हाम्रो गोलीहार सरकारले बन्यो भन्दा नि हामीले के मुद्दा बोकेर चाहिँ सरकारले त्यो काम गरिरहेको छ कि छैन भन्ने कुरामा चाहिँ हाम्रो मध्य नजर जान्छ। त्यो मध्य नजर जाँदै गर्दाखेरि चाहिँ सरकारलाई चाहिँ लाखौँ पुर्खा युवा पुस्ताले चाहिँ भ्रष्टाचारको अन्त्य गर है भनेर चाहिँ आन्दोलन गरेर चाहिँ त्यही आन्दोलनबाट बनेको सरकारले आजसम्म पनि कुनै पनि भ्रष्टाचारी नसमात्या देख्दाखेरि करिब एक वर्ष आजको दिनमा पुगेको छ। आजसम्म भ्रष्टाचार एउटा समातेको रेकर्ड छैन र सुशासन पनि कुनै पनि परिवर्तन नभएर देश चाहिँ पुरानै विधिको विधान अनुरूप चलिरहेको हिसाबले गर्दाखेरि त्यति मैले नयाँ अहिलेको नयाँ सरकारको अनुहार परिवर्तन भएको देखियो, तर त्योभन्दा अरू चाहिँ कुनै पनि शैली चाहिँ परिवर्तन भएको चाहिँ महसुस गरेको छैनन्।
2: भ्रष्टाचारको कुरा गर्नु, सुशासनको कुरा, मेरिटोक्रेसीको कुरा, वैदेशिक पलायनको कुरा, मोर्निङ सो अज द अफ द डे भन्छ सरकार, त्यो बाटोमा छ कि छैन? तपाईँहरू विश्वस्त हुनुहुन्छ कि हुनुहुन्न?
3: आजसम्म त्यो अब देखा भए त व्यवहारिक मात्र देखिन पर्ने हो, आजसम्म कुनै पनि नदेखेको हिसाबले गर्दाखेरि चाहिँ सरकार यो बाटोमा छ जस्तो लाग्दैन। अब मान्छेले सोच्दाखेरि चाहिँ जेन्जी घाइतेहरूले पाउनु पाएको छ, के गरेको छ, सरकारले हेरेको छ भन्ने कुराहरू आइरहेछ होला, सबैलाई त्यो मनमा लागिरहेको छ। तर वास्तवमा भन्दाखेरि कुनै पनि जेन्जी घाइतेले पनि केही पाएको छैन, न शहीद परिवारले केही नै पाएको छ, न अरू आन्दोलनमा आएका जेन्जीहरूको नै उठाएका मुद्दाहरू नै पूरा भएको छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ मान्छेको नजरमा चाहिँ सरकारको भर्खर बढेको सरकारलाई आलोचना गर्यो, 35 वर्षसम्म चाहिँ के हेरेर बसिस भन्ने कुरा आउन सक्छ। तर 35 वर्षसम्म चाहिँ हामी 25 वर्षको युवाले यिनीहरूले चाहिँ 35 वर्षसम्म केही पनि गर्न सकेनन्, भ्रष्टाचार मात्र गरे, देशलाई चाहिँ एकदमै खाल्टोमा हाले भनेर चाहिँ त्यहाँ हामी 20-25 वर्षको चाहिँ युवा पुस्ता आएर चाहिँ आन्दोलनमा हुनु पर्यो र आउनु पर्यो र हामीले कतिजना चाहिँ अपाङ्ग, कतिजना कति क्षति पनि बिहोर्नु पर्यो त्यो देशले। हामी जस्तो युवा पुस्ताले पनि धेरै व्यक्तिगत रूपमा क्षति बिहोरेको छौँ। त्यो अनुरूप क्षति बिहोरिसकेपछि देशको लागि रगत बोकाइसकेपछि, देशको लागि रगत बगाउनु हाम्रो महान कुरा हो, त्यो रगत बगाइसकेपछि त्यो रगतको महत्व बुझेर सरकार बनेको, अब सरकारले चाहिँ त्यो आन्दोलनको मर्म पूरा गरेर अगाडि बढ्नुपर्ने स्थितिमा चाहिँ आन्दोलनको लागि चाहिँ भुलेर चाहिँ अगाडि बढिरहेको जस्तो महसुस चाहिँ सबैजना नेपाली जेन्जी पुस्ताले चाहिँ गरेका छन्।
2: होइन, अब जेन्जीहरूको माग र मुद्दा, जेन्जीहरूको चाहिँ त्यो दृष्टि चाहिँ कस्तो थियो र त्यो कहाँ गएर चाहिँ त्यो भङ्ग हुन पुग्यो?
3: होइन, स्पष्ट छ कुरा, भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै हो जेन्जी आन्दोलनको मेन मुद्दा भने, त्योभन्दा अरू मुद्दा छैन। पछि अरू मुद्दा विचलित हुँदै जाँदाखेरि अरू विभिन्न मुद्दाहरू निकाल्यो होला, अब हामीले पनि निकाल्यौँ होला, त्यसलाई चाहिँ अब ठुलो कुरा होइन। हाम्रो यो आन्दोलन भारत देश गरेको भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै थियो, न सरकार ढाल्नु थियो, न सिंहदरबार चलाउँथ्यो, न नकु फोर्नु थियो, न कसैलाई जेलबाट निकाल्यो, देशको सबैभन्दा ठुलो अहुदामा लडेर राख्नु नै थियो, न कुनै व्यक्तिलाई पानी बाँडेकै भरमा चाहिँ गृहमन्त्री बनाउँथ्यो, कुनै पनि त्यो थिएन। तर यो आन्दोलन चाहिँ कतैबाट प्लानिङ सहित गरेर नेपाली युवा पुस्ताले चाहिँ प्रयोग गरेर चाहिँ यो सबै भएको हो कि भन्ने चाहिँ हामीलाई कतै कतै महसुस फिल चाहिँ भइरहेको छ। तर एउटा देशको लागि गोली खाइसकेपछि, भ्रष्टाचारको अन्त्य, सुशासन कायम भनिसकेपछि गएपछि सरकार त्यो बाटोमा जानुपर्छ र सरकार चाहिँ पुरानै केपी शेरबहादुर र प्रचण्ड जस्तै स्थितिमा चाहिँ सरकार गइरहेको छ। आजसम्म सरकारले जुन म्यान्डेट चाहिँ बोकेर हामीले पठाएको थियौँ त्यो विधिको विधान अनुरूप, देशको संविधान अनुरूप उनीहरूले काम गर्न नसकेको गरेको हो कि अथवा के हो अथवा नगरेको हो कि, तर उहाँहरूले चाहिँ आन्दोलन भात्र आन्दोलन भएको एक वर्ष भइसक्यो आजको दिनमा, र त्यो नयाँ सरकार बनेको पनि लामो समय भइसकेपछि केही एउटा जेएनजी पुस्ताले आन्दोलन गरेपछि यत्रो परिवर्तन चाहेको देश चाहिँ नेपाली जनता सम्पूर्णले परिवर्तन चाहिसकेपछि त्यो परिवर्तनबाट आएको सरकारले चाहिँ के नयाँ काम गर्यो कि भनेर यसो हेर्ने हो भने चाहिँ त्यसमा स्टन्टवाद र फेक न्युज भन्दा चाहिँ अरू कुनै पनि देखिएको छैन।
2: तर तपाईँहरूको भावना त त्यो थिएन, देश राम्रो बनोस्, सुशासनयुक्त बनोस्, भ्रष्टाचारको अन्त्य होस्, ठुल्ठूला भ्रष्टाचारीहरूका फाइलहरू खुलुन्, उनीहरू पक्राउ परुन् होइन, तर यसमा त खासै सरकारले होमवर्क गर्न सकेका छैन। कतिपय आयोगका प्रतिवेदनहरू पनि गुपचुप निकालिएका छैनन् भन्दाखेरि यो कहिलेसम्म ल्याब टेस्ट हुने भने क्या पोलिटिकल ल्याब टेस्ट यो मुलुक त्यसो भए सुरेन्द्रजी?
3: यो धेरै नै छ, राज्य एकदमै कमजोर छ, राज्यले बनाएको प्रतिवेदनहरू राज्यले चाहिँ पारदर्शिता भएर चाहिँ जनताको माझ चाहिँ दिनुपर्थ्यो भन्दाखेरि आजसम्म पनि जेएनजी मुभमेन्टको चाहिँ तपाईँको प्रतिवेदन बाहिर निकालिएको छैन, र पछि अर्को घटना तराईमा धार्मिक युद्धसम्म घटना भएको प्रतिवेदनसम्म बाहिर निकालेको छैन, तर त्यो कुराहरू लिक भइरहेको छ, विभिन्न मिडियाहरूबाट लिक भइरहेको छ भनेपछि संयन्त्र राज्य संयन्त्र कतिसम्म तल्लो लेभलमा छ भन्ने कुरा चाहिँ त्यहाँ स्पष्ट नेपाली जनताले बुझ्न सकिन्छ। यो नेपाली जनता नेपाली हरेक युवा पुस्ता देशको लागि मर्न डराउँदैनन्, देशको लागि मर्छन्। यदि देशको लागि मर्न डराउने भएदेखि बानेश्वरमा नै आन्दोलन हुँदैन थियो, काठमाडौँमा नै आन्दोलन, पोखरा पनि आन्दोलन हुँदैन थियो, चितवनमा नै आन्दोलन हुँदैन, विभिन्न जिल्लामा आन्दोलन हुँदैन थियो, सबै देशको चाहिँ जेएनजी पुस्ता चाहिँ देशको लागि मर्न तयार छन्। तर त्यो मर्न तयार हुँदै गर्दाखेरि म मर्दै गर्दाखेरि देशले के पाउँछ भन्दै गर्दाखेरि चाहिँ देशले के पायो भनेर अनुभूति गर्न पाउने महसुस चाहिँ हामीभन्दा हामी मर्दै गर्दाखेरि पछिल्लो पुस्ताले पाएदेखि त हुन्थ्यो, तर मरिसकेपछि सक्यो भने जस्तो चाहिँ स्थितिमा छ जेएनजी। त्यत्रो 600-700 जनाले चाहिँ तपाईँको आफ्नो जिन्दगी परिवार सबै त्यागेर जानुपर्ने चाहिँ स्वर्गीय लोक हुनुभयो, उहाँहरूले चाहिँ मर्नुभयो, सब कुरा सक्यो भने जस्तो चाहिँ भएको छ। सरकारसँग अब चित्त दुखै धेरैको छ भनेपछि तपाईँको सामाजिक सञ्जालमा चाहिँ एकदम वाइवाई चाहिँ देखिन्छ, त्योभन्दा अन्त व्यक्तिगत हिसाबमा कसैसँग नि यो सरकारले चाहिँ राम्रो काम गरेको छ, आन्दोलनको मर्म पुरा गरेको छ भन्ने कुरामा चाहिँ छैन। यो आन्दोलनको बाट आएको सरकारले अरू कुरामा चाहिँ ध्यान दिनुभन्दा नि आन्दोलनको मर्ममा पुरा गर्नको लागि ध्यान दिनुमा चाहिँ हामीले विशेष यो मागेको थियौँ, उहाँहरूले त्यो अनुरूप चाहिँ चलेको महसुस कतै पनि भएको छैन।
2: एउटा कुरा अब जेएनजी आन्दोलनको जगबाट बनेको सरकारले चाहिँ आज जेएनजीहरूलाई, जेएनजीका घाइतेहरूलाई, जेएनजीका अगुवाहरूलाई चाहिँ भेट्छ कि भेट्दैन, उसले चाहिँ कस्तो बिहेभ गर्छ त्यसो भए?
3: प्रधानमन्त्रीज्यूलाई चाहिँ हामीले शहीद परिवारबाट नै अब धेरै नै चाहिँ रिक्वेस्ट गऱ्यौँ, र घाइते संस्था हामी घाइते सम्पूर्ण मिलेर पनि एकचोटि हाम्रो गुनासोहरू पोख्नको लागि चाहिँ हामीले धेरै चाहिँ उहाँसँग चाहिँ समय माग्यौँ, तर सम्माननीय ज्यूले चाहिँ आजसम्म भेट दिनु भएको छैन। बरु श्रीपाँचको सरकारलाई बिन्ती पत्र चढाएको भएदेखि यति बेरसम्म भेट्न र गुनासो पुग्न पाइसक्थ्यो होला निर्मल निवासभित्रै गएर, तर अहिलेको प्रधानमन्त्रीलाई भेट्न यति गाह्रो छ कि हाम्रै रगतमा उहाँ आउनु भएको छ, उहाँलाई पनि थाहा छ, सबले चाहिँ आन्दोलनकै मर्मबाट आएको सरकार हो भनिभएको छ, तर चुनावमा भोट माग्ने बेला उहाँले हामीलाई बोलै बोलैकन चाहिँ भेट्नुभयो, हाम्रो कुराहरू पनि सुन्नुभयो, सबै कुराहरू गर्नुभयो, र तिमीहरूले हामीलाई साथ दियो है, भोट हामीलाई हाल भनेर भोट पनि माग्न जाउनु भयो, तर उहाँले चुनाव जितिसकेपछि, उहाँले भोट हामीले दिइसकेपछि, उहाँ देशको प्रधानमन्त्री भइसकेपछि उहाँले चाहिँ हाम्रो गुनासो सुनेर हामीसँग 5 मिनट समय झिक्नेसम्म त्यो उहाँले प्रयास गर्नुभएको छैन। त्यो हिसाबले गर्दाखेरि चाहिँ सरकार को केही अङ्गहरूले हामीसँग भेटिरहनु भएको छ, हाम्रो कुराहरू सुनिरहनु भएको छ, तर जस्ट कुरा मात्र सुन्नु भएको छ कि कार्यान्वयन कुनै पनि भएको छैन। हाम्रो माग मुद्दा सबै चाहिँ विचलित छन्, अझै कतिपय घाइतेहरूले उपचार पनि आफ्नै नै गर्नुपर्ने स्थिति छ, राज्यबाट चाहिँ दमन भएर चाहिँ अपाङ्ग बनाइन्छ, र त्यसलाई चाहिँ आफ्नै नै उपचार गरेर सकुशल आफै हुनैपर्ने, रोजगार पनि आफूले खानुपर्ने, सबै थोक चाहिँ आफ्नै हातमा चाहिँ गर्नुपर्ने त्यस्तो चाहिँ भएको छ। सरकारले कुनै पनि जेएनजी अगुवा कसै पनि कुरा सुनेको छैन, केही व्यक्तिहरूको सुन्नुभयो होला, केही व्यक्तिहरू ठाउँमा पुग्यो होला, हाम्रै रगत बेचेर चाहिँ अधिकांश मान्छेहरू चाहिँ कोही तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सदस्यसम्म जित्ने लाइकमा भएको मान्छे चाहिँ तपाईँको केन्द्रीय सदस्य पनि बन्नु होला, उहाँहरू सांसद पनि बन्नुभयो, त्यो स्पष्ट देख्न सकिन्छ। सबै कुराहरू जुन हैसियत नभएको मान्छे उहाँहरूको नजिकमा अलिकति चाप्लुसी गरेर जानुभयो, उहाँहरू सबभन्दा माथि पुग्नुभयो, अहिले प्रधानमन्त्री कार्यालयको चाहिँ तपाईँको सचिवालयमा नि केही व्यक्तिहरू म पनि घाइते हो भनेर बसिरहनु भएको छ, उहाँहरूलाई राखिएको छ, तर वास्तवमा उहाँहरू आन्दोलनमा हुनुहुन्थ्यो या हुनुहुन्थ्यो पनि यो बुझ्न नसक्ने कुरा, उहाँ कहाँ हुनुहुन्थ्यो पनि थाहा नभएको मान्छेहरू चाहिँ त्यो ठाउँमा पुग्नु भएको छ, एउटा च्याप्लुसी गर्ने मान्छे ठाउँमा पुग्यो, जो चाहिँ देश बनाउनुपर्छ, सरकार गलत बाटोमा जाँदै गर्दाखेरि म आवाज उठाउँछु र सरकारलाई सही ट्र्याकमा ल्याउँछु, म सडकको बोलियो प्रतिपक्ष भएर बाहिर बस्छु भनेको चाहिँ तपाईँको बोल्यो कि तपाईँको विभिन्न उसमा लडेर चाहिँ तपाईँको पुरानै सरकारले जसरी प्रतिशोध गरेर थुन्ने भन्ने कुरा थियो त्यस्तै नै गर्ला कि भन्ने स्थितिमा चाहिँ यो सरकार अहिले पनि छ, पुरानै अवस्थामा छ, अनुहार फेरियो, त्यो बाहेक अरू कुनै पनि फेरिएको चाहिँ छैन।
2: हस् हस् मिन्जङ थापाजी, स्वास्थ्य लाभको शुभकामना सहित तपाईँले समेटिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
3: धन्यवाद।
2: सुनिजङ थापा आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मर्मत पछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना व्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सायदै कहिल्यै पूरिने बताउनु भएको छ। नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको 1 वर्ष नबित्दै अहिले भोटेकोशी बाढ़ीको अर्को पीड़ा थपेको र यो

0: उद्धार कार्य खोजी राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने सब पहिचानमा सहायता एम्बुलेन्स व्यवस्थापन आपतकालीन रक्तदान कार्यक्रम राहत वितरणमा सहायता स्वास्थ्य उपचारमा सहायता र यात्रामा सहयोग भीड़भाड़ तथा आपतकालीन व्यवस्थापनमा माइकिङ लगायतका काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो। भोटे गोसी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठन संघको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मिर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक पोशाक शैक्षिक सामग्री आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरूसँग अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइदिएछ। नेपालमा भोटेकोसीको बाढ़ीले देश शोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0 56 421 2 61 596 617
1: मोबाइल 98550 6076 98550 6076 9 98511 625 94 98510 54 22 4

0: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्के खोलामा को पक्की पुल बगाएपछि अहिले परेवा टार, पिपल टार, आदम टार, बेलिन टार, मास टार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। यो वैकल्पिक सड़कमा थप मरमत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाई छ। सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवाबीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्। बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मरमतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ। कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति पनि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ। तेल ट्याङ्कर जहाजमा एक हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो। त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ। साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा 2 फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ। आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो। बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ। इरानले आणविक रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमै राखेको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ। हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ। यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बिहोरेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा, नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने थुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवाबीर खण्डमा मरमतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै।
1: एन एनडीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।

0: पाको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन साली नदीको सिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेकोशी बाढ़ीमा घाइते भएका मध्ये एक भारतीय नागरिक सहित 21 जना घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सुनाईले अस्पताल ल्याइएका 81 घाइते मध्ये एक भारतीय सहित 21 घाइतेको अहिले उपचार भइरहेको जानकारी दिनुभयो। उपचारमा रहेका मध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आईसीयूमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर युनिटमा उपचार भइरहेको छ। अस्पतालबाट उपचार गरेर 55 जना भने डिस्चार्ज भएका छन् र 4 जनालाई अरू अस्पतालमा उपचारका लागि पठाइएको छ। काठमाडौँमा मजिपा लाखेको पवित्र मुखौटा लाखेछे अर्थात गुठी घरभित्र रहेको आसन वा देवता घरबाट बाहिर निकालिएको छ। भाद्र कृष्ण एकादशीका दिन हिजो मजिपा लाखेको मुखौटा निकालिएको हो। भाद्र कृष्ण एकादशीका दिन मजिपा लाखेको मुखौटा बाहिर निकालिनु इन्द्र जात्राको औपचारिक तयारी र धार्मिक प्रक्रियासँग जोड़िएको महत्वपूर्ण परम्परा मानिन्छ। मजिपा लाखे अर्थात शान्त भैरवको ख्वापा केवल नाचका लागि प्रयोग गरिने मुखौटा मात्र नभई यसलाई पवित्र तथा शक्तिशाली धार्मिक प्रतीकका रूपमा लिइन्छ। लाखेलाई नेवार धार्मिक विश्वासमा नगर तथा समुदायको रक्षा गर्ने संरक्षक शक्तिका रूपमा समेत मान्ने गरिन्छ। र ललितपुरको च्यासलबाट लागू औषध सहित 2 जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट परिचालित विशेष टोलीले हिजो ललितपुर महानगरपालिका 9 च्यासलमा सञ्चालन भएको अपरेशनको क्रममा 17,400 सुल लागू औषध बरामद गरेको हो। टोलीले सातदोबाट बस्दै आएका सुरेन राई र ललितपुर महानगरपालिकाको संखमल बस्दै आएका सुजित देउलालाई पक्राउ गरेको पनि जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा, नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। रसुवा बाढ़ीमा घाइते भएका 21 जनाको त्रिवी शिक्षण अस्पतालमा उपचार चल्दै 55 जना डिस्चार्ज। र काठमाडौँमा मजिपा लाखेको मुखौटा निकालियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
5: औ समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाइ हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाइ हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-9999, 9842-52-496, 9841-93-686 र 9842-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 029570123,
6: मोबाइल नम्बर 9841-066022।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनु त,
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघ सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघ सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघा सभा र भोजपुर जिल्ला भरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संघा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979, संखुवा सभा 029420949 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।

रेडियो काठमाडौं 92.1 द्वारा उत्पादित लोकप्रिय कार्यक्रम इन्द्रेणी चन्द्रमणि गौतमको साथमा रेडियो काठमाडौं नेटवर्कबाट देशैभरि

0: परिवर्तन सम्भव छ. रेडियो काठमाडौँ 92.1 प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी सुनिरहनु भएको छ. इन्द्रणीको साथमा म चन्द्रमणि छु. टेक्निकल सपोर्टमा ईशाले साथ दिइरहनु भएको छ. अनि हामी फरक बार फरक तपाईँले आउँदै गर्दा गीत संगीतहरू तपाईँलाई सुनाइ नै रहेका हुन्छौ र तिनै गीत संगीतहरूमा यहाँहरूलाई चाहिँ एक किसिमको आनन्दितमय चाहिँ बनाइरहेका हुन्छौं. हुन त देश अहिले संकटमा छ, देश शोकमा छ, त्यही पनि अब हामी चुप्पो लागेर होइन, अब हामी अगाडि बढ्नुपर्छ. जे जे कामहरू छ ती कामहरू अगाडि बढाउनु पर्छ. अनि उद्धारका कार्यमा खटिनेहरूले उद्धार गरिनुपर्छ होइन. राहतका कुराहरू छन् जसले राहत अझै पाउनु भएको छैन, ती ठाउँहरूमा पुर्याउनको लागि लागिरहनु भएका तमाम दाजुभाइहरूलाई हामी नमन गर्न चाहन्छौ. अब यसरी नै हामी अगाडि बढ्दै गर्दा कार्यक्रमको सिलसिला अनुरूप पनि अगाडि बढिरहेका छौं र कार्यक्रम सँगै आजको यो सुन्दर बसाईमा यहाँसँग सँगै रहने, टेलिफोनमा कुराकानी गर्ने र तपाईँका गाउँठाउँमा भएका विभिन्न गतिविधिहरू पनि इन्द्रणीको व्यवसायमा तपाईँले समेट्न सक्नुहुन्छ. सँगसँगै नेपाली लोकगीत संगीतको क्षेत्रमा देखिएका विकृति विसंगतिहरू छन् तपाईँको नजरमा भने, ती कुराहरू पनि रेडियो माझमा राख्छु र आम श्रोता दर्शकमाझ पुर्याउँछु भन्ने यहाँलाई लागेको छ भने यहाँले अवश्य पनि हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. टेलिफोन गरेर आफ्ना विचारहरू व्यक्त गर्न सक्नुहुन्छ अथवा तपाईँका गाउँ बस्ती टोल समाजमा रहेका विभिन्न धार्मिक ठाउँहरू छन्, पर्यटक हिसाबले महत्व बोकेका ठाउँहरू छन्, ती ठाउँहरूका बारेमा जानकारी गराउँछु भन्ने लाग्छ भने पनि तपाईँले चाहिँ जानकारी गराउन सक्नुहुन्छ. हामी इन्द्रणीको व्यवसायमा रहेका छौं र आजको यस कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको छ र बर्जर पेन्ट्स भन्ने बित्तिकै अब घर रंग्याउनु छ किनभने चाडबाड पनि आउँदैछ, दशैं तिहार होइन, यो अवसरमा घरलाई राम्रो बनाउनु छ भने विभिन्न रंगहरू त बजारमा छन् तर त्यसभित्र पनि राम्रो उपयुक्त तपाईँलाई लाग्ने रंग चाहिँ बर्जर पेन्ट्स बन्न सक्छ. त्यसैले आफ्नो घरको भित्तामा रंग्याउनको लागि चाहिँ बर्जर पेन्ट्स नै प्रयोग गर्नुहोला, यो जानकारी यहाँलाई गराए किनभने आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ. र आज विशेष गरी कति साढे एक वर्ष पुगेको छैन, गत साल भाद्र 23 गते जेएनजी आन्दोलन भएको थियो र जेएनजी आन्दोलन पछि अहिले जुन हिसाबले अब एक किसिमको पुराना सँगै अब नयाँहरूको यो अवस्थासँगै देशले नयाँ प्रधानमन्त्री पायो होइन, त्यसपछि विभिन्न गतिविधिहरू भए तर जेएनजी आन्दोलन आइसकेपछि जेएनजीहरूका ती मुख्य मागहरू पूरा भए कि भएनन् भन्ने कुरा चाहिँ प्रमुख रहन्छ. त्यसैले जेएनजी विद्रोहमा जुन खालको एउटा सहभागिता भयो, देश ध्वस्त भयो, हाम्रा चाहिँ सरकारी कार्यालय जले, भवनहरू जले होइन, धेरै त्यहाँमाथि धेरै हाम्रा चाहिँ साना साना भाइ बहिनीहरूको निधन भयो जसले अपूर्णीय क्षति राष्ट्रलाई त पुग्यो. सँगै जेएनजीले उठाएका ती मागहरूको सम्बोधन भयो कि भएन भन्ने प्रश्न चाहिँ सधैँभरि जेएनजी पुस्ताहरूमा रहिने रहन्छ अथवा जेएनजी पुस्ताका बाबा आमुबाज ती कुराहरू रहिने रहन्छ. जुन हिसाबले चाहिँ हाम्रा छोराछोरीले आन्दोलन गरे, जुन खालको त्याग र बलिदान गरे, जसले ज्यान अर्पण गरे होइन, त्यो अवस्थाको चाहिँ काम भएको छ कि छैन भन्ने कुरा छ. र जेएनजीकै सरकार बनिसकेपछिको अवस्थामा पनि ती जेएनजीहरूले भनेको जस्तो अथवा आफूले चाहेको जस्तो अथवा जेएनजी पुस्ताले माग गरे अनुसार भयो कि भएन भन्ने कुरा चाहिँ यहाँहरूले चाहिँ बुझ्नुहुन्छ र यहाँहरूले त्यो मूल्याङ्कन पनि गरिरहनु भएको छ. खैर जे भए पनि यतिखेर आज केही दिनमा जति शहीद हुनुभयो, जति जेएनजीहरूको निधन भयो, उहाँहरूप्रति हामी भावपूर्ण श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ. त्यो घाउ आलै छ, अझै बस्न सकेको छैन, तथापि देशले मुहार फेर्नुपर्छ भन्ने कुराहरू बिस्तारै अगाडि बढ्दै गर्दाखेरि फेरि विभिन्न खालका विपत्तिहरूले हामीलाई नै सुन्छ, कहिले के हुन्छ र यो खट बिर्सन नपाउँदै फेरि भाद्र 10 गते रसुवा भोटेको सीमा जुन खालको बाढ़ी आयो जसका कारण हजारौं चाहिँ लाखौं भनौं हजारौं घरबार विहीन हुनु पर्यो, हजारौंका संख्यामा चाहिँ व्यक्तिहरूको निधन भयो जसले राष्ट्र शोकमा डुबेको छ. सरकारले हिजो राष्ट्रिय शोक पनि दिएको छ. हिजो धेरै ठाउँमा दीप प्रज्वलनका कार्यक्रमहरू पनि भए र अहिले पनि अब खोज्नको लागि उद्धारका लागि उद्धार कार्यको लागि सरकार पनि लागेको छ, विभिन्न अवस्थाहरू लागेका छन्, विभिन्न चाहिँ सुरक्षाकर्मीहरूले त्यो साथ दिइरहेका छन्। यसरी नै ती कामहरू चाहिँ अगाडि बढ़िरहेको छ। अब एउटा गीत हामी सुनाउने हो कि टेलिफोन लिने हो भन्ने कुरा बाहिर छ, ईशाले साथ दिइरहनु भएको छ। एउटा टेलिफोन लिउँ त्यसपछि गीत सुनौला भन्नुभएको छ। र अब चाहिँ हामी बाँकी रहेको समयमा आज जेनजीको एउटा चाहिँ शुरूआत भएको दिन र आजकै दिन देशले चाहिँ एउटा एक किसिमको नयाँ सरकारहरू पाउने कुरादेखि लिएर सबै कुराहरू होइन जेनजी पुस्ताले उठाएका मागहरू के थिए, यी के सन्दर्भहरू चाहिँ रहेका छन् र यिनै विषयमा रहेर पनि आफ्नो विचार राख्न सक्नुहुन्छ। यतिखेर चाहिँ हामी टेलिफोनमा आउने साथीलाई स्वागत गरौं। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: परिवर्तन सम्भव छ?
1: एकदम एकदम परिवर्तन सम्भव छ। हाम्रो नेपालमा जाने निकै अनि दुर्घटना पर्यो, दैवीय विपत्ति आइलाग्यो, के गर्ने यस्तै हो। कहिले आउँछ के गर्छ केही थाहा हुनेछ। धेरै धेरै नै विपत्ति आइलाग्यो, के गर्ने। अब जे भए पनि सहनै पर्ने, जस्तो भए पनि सहनै पर्ने, त्यही त हो नि।
0: त्यही त अब यो विपत्ति त छँदै छ, विपत्तिले एक किसिमको ठूलो चाहिँ आघात हामी सबैलाई परेको छ। एक किसिमको हामी सबै अहिले भनौँ हिजो मात्रै शोक दिवस पनि मनाइयो होइन, आज चाहिँ भनौँ हजारौं नागरिकहरू अझै पनि बेपत्ता रहेका छन्, को कहाँ बेखबर छन् होइन, बाढीले कहाँ कहाँ पुर्याए, उद्धारका लागि खट्ने कामहरू त आफ्नो ठाउँमा छँदै नै छ। तथापि अब यो यात्रा हो, यात्रा अगाडि बढाउनु पर्ने रहेछ। अब जे नहुनु थियो भइसक्यो, अब त्यसलाई चाहिँ खोजी कार्यलाई अथवा उद्धार कार्यलाई जारी राख्दै जहाँ चाहिँ बाढीग्रस्त क्षेत्रहरू छन् ती ठाउँहरूमा कुन खालको अभावहरू छ, ती अभाव भएका ठाउँहरूमा चाहिँ त्यो अभावलाई पूर्ति गर्नको लागि सरकार पनि लागिरहेको छ, विभिन्न संघ संस्थाहरूले हातेमालो गरिरहेका छन्। अब बिस्तारै हामी उठ्नुपर्छ, यही त हो नि होइन र?
1: हजुर हजुर।
0: अब शुभ नाम चाहिँ के हो नि तपाईँको?
1: हजुर मेरो शुभ नाम घोराइचिन मध्यपश्चिमबाट गर्दछु मवली छेत्री।
0: गर्दजी सबै ठिकै छ तपाईँको?
1: एकदम एकदम ठिक छ बाबु।
0: अनि अरू के छ त्यतातिर नयाँ नौलो चाहिँ?
1: नयाँ नौलो केही छैन, यही हो। आज त घाम लागेको छ, पानी पनि परेको छैन, हिजो पानी परेको थियो, त्यस्तै छ।
0: भनेपछि मौसम पनि ठिकै छ?
1: ठिकै छ।
0: अब के छ अन्य विचार राख्नु पर्दा, आज चाहिँ यी कुराहरू राख्छु भन्ने केही छ? अब बाढीग्रस्त कुराहरू, विपद, यी दैवी प्रकोपका कुराहरू तिहारले जोड्नुभयो। अब गत साल आजकै दिन जेनजी आन्दोलन भएको थियो, जसले जसका कारण धेरै हाम्रा कलिला भाइ बहिनीहरूको चाहिँ निधन भयो होइन। सँगसँगै अब देशले एउटा नयाँ व्यवस्था पनि आयो भनौँ न, नयाँ खालको व्यवस्था त उही नै हो तर सरकार नयाँ आयो। अब त्यो बेलामा जुन खालको जेनजी आन्दोलन भएको थियो, जेनजीहरूले राखेका कुराहरू जुन मागहरू थियो, ती मागहरू अझै पनि जेनजीका पूरा भयो जस्तो लाग्छ कि लाग्दैन यहाँलाई चाहिँ?
1: लाग्दैन बाबु, अझै जेनजीका त्यस्ता मागहरू पूरा भएको छैनन्। राम्रो किसिमले माग गरून् र हाम्रा यी विपत्तिमा परेकाहरूलाई पनि राम्रो किसिमले जाने उद्धार गरोस् सरकारले भन्न चाहन्छु।
0: हुन्छ हस्, धन्यवाद छ तपाईँ सहभागिता जनाउनु भयो है त।
1: हजुर धन्यवाद।
0: हामी इन्द्रणीको बसाईमा छौं र भाद्र 23 त कहाली लाग्दो दिनै हो नेपालको लागि चाहिँ, जुन हामीले पार गर्दै आज चाहिँ यो वर्ष दिन पुगेको अवस्था छ र विशेष गरी माइतीघर मण्डला, संघीय संसद भवन, नयाँ मानिसहरूका ठूला ठूला जमघटहरू भएका थिए आजको दिनमा, जहाँ 10,000 सहभागी थिए। विरोध प्रदर्शनको कुनै औपचारिक नेतृत्व भने त्यो बेलामा थिएन। भ्रष्टाचार, सामाजिक सञ्जालमा प्रतिबन्धको विरोध गर्ने व्यक्तिहरूको स्वेच्छाले यसमा सामेल भएका थिए र प्रदर्शनकारीले नेपालको संघीय संसदमा प्रवेश गर्ने एउटा प्रयास गर्दा प्रदर्शनहरू बढ़ेको थियो र जसको जवाफमा सुरक्षा बलहरूले जुन खालका अश्रु ग्यास, पानीका फोहरा, रबरको गोली प्रहार गरेका थिए र प्रहरीले अश्रु ग्यास सहित गोली प्रहार गरेपछि स्थिति त्यो बेलामा हिंसात्मक बनेको थियो र दिउँसो 31 कम्तीमा पनि प्रदर्शनकारीहरू एउटाको चाहिँ गोली लागेर गम्भीर घाइते भएसँगै वरिपरि रक्तम्य भएको अवस्था थियो र देशभर नै विरोधका कार्यक्रमहरू शान्त रूपमा गरिने भए पनि अवस्था तनावग्रस्त बने भएपछि बिस्तारै त्यो समय रक्तपातमा चाहिँ बन्न पुगेको थियो र सोही समयमा चाहिँ ती कुराहरूलाई मध्यनजर गर्दै विभिन्न ठाउँहरूमा चाहिँ आक्रमणहरू भएका थिए र जेएनजी आन्दोलन भयो। त्यसपछि 24 गते जुन खालको देशमा चाहिँ 23 गते चाहिँ जेएनजी आन्दोलन भयो, 24 गते चाहिँ देश लगभग सबै जसो खरानी भएको थियो, धेरै सरकारी कार्यालयहरू जलेका थिए त्यो आक्रोशका कारण। र अब त्यही हो सबभन्दा ठूलो अब जनधनको क्षति त त्यो बेलामा भयो होइन, सँगै हामीले खरबौं रुपियाँ चाहिँ नोक्सानी बिहोर्नु पर्यो जसका कारण आज पनि हामी उठ्न सकेको अवस्था छैन। सरकारले विस्तारै कामहरू गर्दै अगाडि बढ़िरहेको परिवेशमा हामी छौं र यतिखेर चाहिँ अब टेलिफोन लिन्छौं कि एउटा गीत राख्छौं भन्दा एउटा गीत राखौं भन्ने कुरा छ। यतिखेर मैले जेएनजीसँग सम्बन्धित रहेको गीतलाई प्रस्तुत गर्दैछु।

देशै भरका विभिन्न रेडियो स्टेशनबाट लाइभ इन्द्रेणी सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं र आजको बसाईलाई बर्जर पेन्सले साथ दिएको छ। यो जानकारी मैले यहाँलाई अवगत गराइरहेको छु। पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रेणी सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा छौं अनि टिकटक लाइभमा हामीलाई हेरिरहनु भएको छ। नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट मजाले सुनिरहनु भएको छ। यो नेपाली लोक तथा दौरी गीत संगीतको कार्यक्रम इन्द्रेणी रहेको छ र आज जयन्ती शहीद दिवस हो र देशभरि आज सार्वजनिक विदा सरकारले दिएको छ। यो जानकारी त यहाँलाई छ, तैपनि कार्यक्रम मार्फत हामीले जानकारी गराइरहेका छौं र जयन्ती आन्दोलन शहीदहरूको सम्झनामा सरकारले देशभर सार्वजनिक विदा दिएको छ। यो सँगै 18 भदौमा बसेको मन्त्री परिषद बैठकले जयन्ती आन्दोलन भएको 23 भदौको दिनलाई चाहिँ जयन्ती शहीद दिवस घोषणा गर्दै देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो। जयन्ती आन्दोलनको आज 1 वर्ष पूरा भएको छ र सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जयन्ती आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनैतिक नेतृत्वको कार्य क्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा अवसरको असमानता विरूद्धको आवाजमा चाहिँ परिणत भएको थियो र यसरी नै आन्दोलन भएको थियो। 23 भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो र सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो र 2 दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। यो त हामीले यहाँलाई जानकारी गरायौं र आज जयन्ती शहीद दिवस हो। यो अवसरमा फेरि पनि जतिको निधन भएको छ उहाँहरूप्रति हार्दिक श्रद्धा सुमन हामी व्यक्त पनि गर्न चाहन्छौ। इन्द्रणीको बसाई अगाडि बढ्दैछ, टेक्निकलमा ईशा हुनुहुन्छ, अब गीत राख्ने हो, एउटा गीतै राखौँ न भन्नुभएको छ र यतिखेर चाहिँ हामी गीत नै राख्छौं र विशेष गरी हामीले भने अनुसारकै गीतहरू हुन्छन्। नभए हामी भ्रष्टाचारका कुरा गर्छौं होइन, भ्रष्टाचार देशमा बढ्दै गर्दा कलाकारले भ्रष्टाचार विरोधी गीतहरू पनि बनाएका छन् होइन, त्यसपछि अन्य गीतहरू पनि छन् र अलिकति शहीदहरूलाई सम्झिने गीतहरू पनि बनेका छन् र हामीले विभिन्न आन्दोलनहरू खेपेका छौं। ती आन्दोलनका क्रममा बनेका गीतहरू पनि केही चाहिँ परिवर्तनका सम्वाहक बनेका छन् जसका कारण गीत संगीतका माध्यमबाट आन्दोलनहरू पनि सफल भएका छन्। कलाकारले भूमिका खेलेका छन्, संचारकर्मीले भूमिका खेलेका छन्, पत्रकारले खेलेका छन्, सबै वर्गले, शिक्षकले खेलेका छन् होइन, कर्मचारी वर्गले सबै सबैले खेलेका छन्। त्यो भूमिका सबैको सराहनीय नै छ। अब ढिला गर्दिन, एउटा गीत नै

देशै भरका विभिन्न रेडियोबाट इन्द्रेनलाई सुनिरहनु भएको छ। रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं र आदरणीय श्रोता र रेडियो काठमाडौँ 92.1 चाहिँ साबेल सुचिपाटी स्थित केएल टारको सबैभन्दा माथि छ। यहाँबाट हामी बोल्दै गर्दा यो आवाजलाई देशै भरका धेरै रेडियोबाट लाइभ सुनिरहनु भएको छ अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं रेडियो काठमाडौँको पेजबाट अनि चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत पनि लाइभ हेरिरहनु भएको छ अनि नेपाली पात्र हाम्रो पात्रबाट त सुन्दै हुनुहुन्छ विश्वभरबाट। अब तपाईँ जहाँ जुन अवस्थामा रहनु भएको छ यहाँहरू सबै सबैलाई म फेरि पनि स्वागत गर्छु र जेनजी पुस्ताको यो गीत हामीले यहाँलाई सुनायौं र आज जेनजी शहीद दिवस पनि हो। सरकारले सार्वजनिक बिदा दिएको छ र अब तपाईँ विभिन्न ठाउँहरूमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ। रेडियो सुन्दाखेरिको त्यो आफ्नोपन अथवा छुट्टै आनन्द होइन त्यो मजा चाहिँ तपाईँले रेडियो सुनेर लिइरहनु भएको होला जस्तो पनि लाग्छ। खैर अब तपाईँले सुन्नु भएको छ कि छैन थाहा छैन तर तपाईँलाई मनपर्ने कार्यक्रमभित्र चाहिँ यो कार्यक्रम पर्छ भन्ने मलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं र बर्जर पेन्ट्सले आजको यो बसाईलाई साथ दिएको छ र घर रंग्याउँदै हुनुहुन्छ यसका लागि चाहिँ बर्जर पेन्ट्सलाई नै प्रयोग गर्नुहोला। मैले मेरा साथीहरूलाई चाहिँ यो अनुरोधसँगै यो जानकारी पनि गराएको छु। अवश्य पनि हामी लगभग कार्यक्रमको पनि अन्त्यतिर आइसकेका छौं। हामीलाई धेरै भन्दा धेरै साथीहरूले विभिन्न माध्यमबाट सुन्दै र हेर्दै रहनु भएको छ। अब आजको लागि टेलिफोन चाहिँ हामी लिँदैनौ किनभने लगभग हामी अन्त्यतिर नै आइसकेको छौं र यतिखेर हामीलाई चाहिँ हाम्रो महेन्द्रजीले कार्यक्रम सुन्दै रहेको जानकारी भन्नुभएको छ। हाम्रो महेश्वरी आनन्द देवी चैतन्य दासीले पनि एकदम मनपर्छ इन्द्रणी भनेर लेख्नु भएको छ अनि पूर्वेली केटोले पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ होइन यहाँलाई पनि नमन छ। अभिषेकले साथ दिइरहनु भएको छ। महेन्द्र देवपालले त्यति धेरै साथ दिइरहनु भएको छ। राजकुमार दुधराजले हेर्दैछु है भन्नुभएको छ। नवराज जीसीले गुड मर्निङ भन्नुभएको छ अनि कमल सिंह झाक्री मगरले दाई नमस्कार मेरो हिजो नयाँ गीत आएको छ है लयो बरै बरै बोलको गीत आएको रहेछ। कमल भाइ एकदम शुभकामना छ नयाँ तीजको गीतको लागि। अनि हाम्रो विष्णु महेन्द्रले फेरि पनि सम्झना भन्नुभएको छ। गंगागिरी त्यसै गरी कमला डुम्रेले म पनि आइपी इन्द्रणीको बसाईमा भन्नुभएको छ। सबिन तामाङले पनि हामीलाई हेर्दै हुनुहुन्छ। सँगै विमला भुजेल सम्झना कटुवाल लोकेन दाईले पनि भागेश्वर डडेलधुराबाट हेरिरहनु भएको छ। कलावती राईले हेरिरहनु भएको छ अनि लीला थापा पराजुलीले पनि यतिखेर हामीलाई सुन्दै र हेर्दै भन्नुभएको छ मोरङबाट अनि यमुना पौडेलदेखि लिएर यतिखेर रोहित हिरोले पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ। हाम्रो महेशजीले सबैलाई सम्झना नवराज तिमल सिन्हाले बेथानचोक काभ्रेबाट साथ दिइरहनु भएको छ। अनिश मगर नेस्मा मैनाली त एकदम इन्द्रेनलाई सुन्ने मित्र मध्ये पर्नुहुन्छ। मिलन प्रधानले साथ दिइरहनु भएको छ। श्याम श्रेष्ठ मोहन ढकाल त्यसपछि टेक्राजीदेखि लिएर धन थापा लगायत धेरै हुनुहुन्छ। नमस्कार सुदूरपश्चिम धनगढ़ीबाट राजले पनि सम्झना भन्नुभएको छ। सुरेश तामाङदेखि लिएर दुर्गा खरालले पनि म बुटोलको मान्छे भन्नुभएको छ अहिले गुल्मीदेखि हेर्दैछु भनेर लेख्नु भएको छ। पुरानो मित्र हुनुहुन्छ हाम्रो दुर्गा पहिला रेडियो स्काईबाट साथ दिनुहुन्थ्यो हामीलाई गुल्मीबाट। दुर्गाले नमस्कार भन्नुभएको छ। सफला नेपालले पनि सुन्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना छ। रघुवीरजी सन्दीप खड्कादेखि लिएर जतिले साथ दिनुभएको छ चन्द्रमायादेखि लिएर सबै सबैलाई मन नमन गर्न चाहन्छु। अब चाहिँ छुट्टी नै पर्छ। टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईसा देशैभरका रेडियोबाट साथ दिने सम्पूर्ण साथी रेडियो सुन्ने साथीहरू लाइभमा हेर्ने साथीहरू सबै सबैलाई आभार व्यक्त गर्दै फेरि पनि जेनजी शहीद दिवसको अवसरमा सम्पूर्ण शहीदहरूप्रति श्रद्धांजलि अर्पण गर्दै इन्द्रणीको श्रृंखलाबाट आजको लागि म चन्द्रमणि बिदा हुन्छु। यहाँको पल शुभ बितोस। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईसँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।
3: नेपाली खबरमा बिनु शर्माको नमस्कार।
2: भोटुकोशी बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाको लागि घोषणा गरिएको 1 अर्ब रूपियाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ। यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयका विभिन्न शीर्षकबाट रकम अन्तर गरिने र प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्न सकिने बारे छलफल भइरहेको छ। यो बजेट विद्यार्थीलाई नगद वा सिधा छात्रवृत्ति नभए उनीहरूको समग्र सिकाई प्रक्रिया, शैक्षिक सामग्री, आवासीय सुविधा र पुननिर्माण जस्ता बाल बालिकाको शिक्षासँग सम्बन्धित सम्पूर्ण सहयोगका लागि खर्च गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको शिक्षाका लागि घोषणा गरिएको 1 अर्ब रूपियाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिन लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता वीरबहादुर थामीले उक्त रकम सशर्त अनुदानका रूपमा अधिकतम स्थानीय तह र केही अंश प्रदेश तथा संघीय कार्यालयहरू मार्फत परिचालन गरिने बताएका छन्। जेएनजी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भातबटेनी सुपर मार्केट 1 वर्षमै पुरानो लयमा फर्किने प्रयासमा छ। त्यसकै ठूलो व्यापारिक चेन भातबटेनीका 28 मध्ये 12 वटामा नै आगजनी भएको थियो। यसबाहेक 9 वटामा तोडफोड र लुटपाट भएको थियो। यसरी 21 वटा स्टोरमा क्षति भएकोमा 17 वटा स्टोर पुनः संचालनमा आएका छन्। तोडफोड र लुटपाट भएका शाखा पहिले संचालनमा आए पनि जलेर ध्वस्त भएका 12 मध्ये 8 वटा संचालनमा आएका छन्। सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौडा र छापाको दमक शाखा पनि पुनः संचालनकै चरणमा छन्। असोज मसान्तसम्म यी शाखा पनि संचालनमा ल्याउने योजना भातबटेनीको छ। आन्दोलनका क्रममा उपत्यकाको महाराजगंज, बौद्ध, कोटेश्वर

0: अनि आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। परिवर्तन र सुशासनको नारा सहित जेएनजी पुस्तक विभागको अग्रसरतामा शुरू भएको ऐतिहासिक जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। यो आन्दोलनले पुराना राजनैतिक शक्तिहरूलाई विस्थापित गर्दै नयाँ राजनैतिक नेतृत्व र समीकरणको उदय गरायो। तर यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन आहुति दिने शहीद परिवार घाइते र अझै पनि कारागारमा बन्दी जीवन बिताइरहेका आन्दोलनकारी युवाहरूले आजको दिनमा न्याय र अपनत्व महसुस गर्न भने पाएका छैनन्। नयाँ सरकार र नयाँ नेतृत्वले आन्दोलनको म्यान्डेटलाई कतिको आत्मसात गर्न सकेको छ भन्ने प्रश्न निकै अहम प्रश्न समेत बनेको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 1 बजे बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। बैठकको एजेण्डा भने खुलाइएको छैन। हिजो र अस्ति अर्थात 21 र 22 पदौमा कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो। बैठकमा भोटेपछि बाढ़ीबाट सिर्जित राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका बारेमा छलफल

जारी एसिसी प्रिमियर कप अन्तर्गत सम्म चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। कुआलालम्पुर स्थित वायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई 262 रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड़ेको छ। उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले भने उनी 117 रनमा अभिजित रहे। त्यस्तै साइद वासुप्रे 45, जेसन अधिले 15 रन जोड़दा एहसान खान 35 रनमा नट आउट रहे। तर्फ नेपालका सन्दीप लामिछानेसा तथा त्यस्तै शेर मल्लले 3 विकेट लिए यस खेल जितेमा नेपालसम्म विजेता बन्नेछ। जारी प्रतियोगितामा 3 खेल खेलिसकेको नेपाल अपराजित छ। नेपाल ताजा स्थितिमा 6 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। नेपाली प्रतियोगिताको पहिलो खेलमा बहराइन विरूद्ध 7 विकेट, आयोजक मलेसिया विरूद्ध 6 विकेट तथा साउदी अरेबिया विरूद्ध 5 विकेटको जित निकालेको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेएनजी आन्दोलनको भावना अनुसार नभई हाइज्याक गर्नेहरूको योजनामा चलेको दावी गरेका छन्। जेएनजी आन्दोलन पुगेको एक वर्ष पुगेको अवसरमा उनले शान्तिपूर्ण प्रदर्शनमा घुसपेट गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी कार्यवाहीको दायरामा ल्याउनुले जेएनजी आन्दोलनको वास्तविक भावनाको सम्मान रहेको समेत बताएका छन्। संवेदनशील अवस्थामा नवयुवाहरूको वास्तविक भावनाको कदर गर्नु, मुलुकमा सुशासनको प्रत्याभूति दिनु र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको उनको ठहर रहेको छ। नवयुवाहरूको भावनाको सम्मान गर्नु र जायज नागरिकलाई नवयुवाहरूसँग मिलेर सम्बोधन गर्न प्रतिबद्ध रहेको समेत उनले बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको टाइम अब मैसेज तपाईकै रोजाई तपाईकै देश विदेश सम्म तपाईको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
2: सुस्मिता नाछिरिङ सालका सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिनी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना शासनखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा कंसुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 दोसिन्दा संखुवा सभा हाल कतार
2: बिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: शरद याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया पे मिनिमु सेता 5 रोपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा ओवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललितपल भोजपुर

नगरपालिका एक बामराङ भोजपुर हाल साउदी शर्मिला राई खाद्दारी महापालिका चार गैरीपाङमा शङ्खुवा सभा हाल कुबेत अविरल घरती मगर चयन माथि गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ प्रणित याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोला पारी शङ्खुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँचथर प्रदीप राई सैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा हाल युके सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक शङ्खुवा सभा सुनिता याखा लिम्बुखिम सैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका १६ हाल काठमाडौँ।

हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा जयमा तपाईँकै साथी कार्यक्रम प्रस्तोतारामा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ र हाम्रो मोबाइल एप्लिकेशनहरूबाट पनि रेडियोलाई तपाईँले मजाले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो त्यसै गरेर अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट तपाईँले संसारै भरबाट हामीलाई एकै साथ सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्थ्यो यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। अनि विशेष गरी यो कार्यक्रमलाई पनि मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। विशेष गरी यो कार्यक्रममा तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ। सन्देश पठाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोला, पेजलाई लाइक गर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। र त्यहाँ चाहिँ प्रोग्राम स्टार्ट हुँदै गर्दा हामीले एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको चाहिँ कमेन्ट बक्समा गएर तपाईँले फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका मेसेजहरूलाई वाचन गर्छु, तपाईँको रोजाएका गीत संगीत तपाईँलाई सुनाउँछु। मन परेको कुनै पनि गीत संगीत छ भने पृष्ठ रूपमा लेखी पठाउनुहोस्। गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउनुहोस्। अवश्य पनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँकै निम्ति सुनाउनेछु, तपाईँलाई भरपूर मात्रामा मनोरञ्जन दिलाउन चाहन्छु। र विशेष गरी आज चाहिँ भाद्र 23 गते होइन, विगत गत सालको भाद्र 23 गतेको जुन घटना आज पनि हाम्रो मनमा ताजै छ, आलै छ ती घाउहरू, जो चाहिँ गत साल भाद्र 23 गते जेएनजी आन्दोलन भयो, त्यो जेएनजी आन्दोलनको क्रममा चाहिँ धेरै जेएनजीहरूका ज्यान गए होइन, शहीद भए होइन, तसर्थ आज पनि आजको दिनमा गत सालको भाद्र 23 को जेएनजी आन्दोलनको यो दुःखद घड़ीमा आजको दिन भाद्र 23 गते सरकारले सार्वजनिक विदा पनि दिएको छ। विशेष गरी जुन चाहिँ जेएनजी आन्दोलनमा चाहिँ शहीद भएका जेएनजीहरूप्रति विशेष गरी हार्दिक नमन श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छौ हामी। विशेष त अब जेएनजीहरूका माग जे थिए त्यो माग चाहिँ पूरा भयो कि भएन भन्ने कुरो पनि आउँछ। ठ्याक्कै यो एक वर्ष पार गरिसकेको छ। जेएनजी आन्दोलन पश्चात देशमा विकराल अवस्था आएको थियो होइन, कयौं सरकारी भवनहरू जले अनि भए जतिका सम्पत्तिहरू त सबै जले होइन, जुन त्यसले गर्दा फेरि नयाँ प्रधानमन्त्री त पायो देशले, तर जेएनजीहरूको जुन माग थियो त्यो पूरा भयो कि भएन भन्ने कुरो हो। जे जसरी भए पनि अगाडि त बढ्नै पर्छ होइन, अब यो नयाँ सरकार नयाँ प्रधानमन्त्रीले देशमा के कस्तो गरिरहेको छ तपाईँ हामीले पनि नियालिरहेका छौँ एक किसिमबाट होइन। भर्खरै रसुवाको बाढी त्यो पनि सम्झनामा ताजै छ, त्यो घाउ त झन् मेटिएकै छैन, अझै पनि त्यहाँ कति उद्धार कार्यहरू चलिरहेको छ, विभिन्न काममा चाहिँ एकदमै सराहनीय काम गरिरहनु भएको छ प्रधानमन्त्रीको टीम लगायत सरकारले, तर कतिपय स्थितिमा कतिको चित्त नबुझ्न सक्छ होइन। जे जसो भए पनि आफ्नो ठाउँबाट हामीले नियालिरहेका नै छौं। मैले धेरै बोलिरहनुभन्दा पनि आज तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्न सदाझै सुधिला गर्दिन म तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई योन्जनले पहिलो मेसेजको रूपमा आफ्नो मेसेज पठाउनु भएको छ। हेलो गुड मर्निङ, नमस्ते दिदी, इट्स मी आचल योन्जन फ्रम चैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा जस्ट फर यु एन्ड हस्बेन्ड प्रिन्स पाफिन अनि एउटा सङ्घ खोजेको छु, बजाइदिनु न है म भइन भने सङ भनेर लेख्नु भएको छ। लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्ने गइन, नमस्ते बाई बाई भन्नुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। रोमन मुक्तान तामाङले हेलो नाना नमस्ते फाफुला, म भोजपुरी जिन्जी भोजपुर नगरपालिका 2 हेलाउसा घर भई हालसा समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। आज विशेष गरी भदौ 23 गते जेएनजी आन्दोलन रहेको दिन, आफ्नो देशको लागि ज्यान गुमाउनु परेको दिन, राष्ट्रको लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण जेएनजीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर लेख्नु भएको छ।
साहसहरूले हामीलाई सधैँ प्रेरणा दिइरहनेछ। आज मलाई मिल्छ भने मर्ने कसैलाई रहर हुँदैन भन्ने गीत बजाइदिनुहोस् ल भनेर लेख्नुहुन्छ। अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोसेमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना छ अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरज राई तोम्छा, त्यसै गरेर राजविराही काइला, एक्सन विराज राई, वरूण चञ्चले राई, हेमा राई, युनिसा तामाङ, सपना मोक्तान तामाङ, भूमिका राई, सानु कमला, फुच्ची यामकला कुलुङ, सरू छेत्री, राई निराज कला, रञ्जना बाहिङ राई अनि मलाई चिन्नुहुने सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ शिशिर चञ्चले, मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को मित्र हुनुहुन्छ कमल श्रेष्ठ, कमलजीले आज मलाई विष्णुमाझी, राजन बस्नेत र घनश्याम छेत्रीको आवाज सधैँको लोकगाका लक्ष्मण रेखा भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तिनजरी मिडिया ग्रुपको सदस्य तीरथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा देव भास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्लिन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनेम, पूजा मादेम्बा लिम्बू, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भनेर लेख्नुहुन्छ। थ्याङ्क यू सो मच कमलजी मेसेजको लागि तपाईँलाई। अर्को साथी धर्मराजी हुनुहुन्छ, धर्मराजीले लेख्नु भएको छ, नमस्ते शुभ दिन रमासी, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई पशुपति शर्माको तीज गीत बत्ती बाल्नै पर्दैन बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। सबै सबैमा शुभ दिन, मिठो सम्झना अनि सम्पूर्ण जेन्जी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भनेर लेख्नु भएको छ। त्यसै गरेर सपना तामाङ मोक्तान हुनुहुन्छ, सपनाजीले हेलो गुड मर्निङ रमा सिस, मि सपना तामाङ एता संखुवा सभाको पाँच कपनबाट हो है, सुन्दैछु प्रोग्राम भन्नुभएको छ। अनि एउटा सङ्ग रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् है, बर पिपलको पात शम्भु राईको र कला राईको भनेर लेख्नु भएको छ। मिस्यू हजुरलाई अनि प्यारी माया सुमिता लिम्बुखिम याखालाई मिठो माया सम्झना अनि अब बस्ने सङ्घ सबै सबै साथीहरूको लागि भन्दै गइला बाई बाई भन्नुहुन्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ अस्मी सोताङ, अस्मीजीले हेलो हाई सेवा सिस्टर, म अस्मी सोताङ मिडियालाई माया गर्ने साथी खाजारीबाट। साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया, छोरी इच्छा लिम्बु, मुटु सानो शशिका किराती, प्यारी सोनिम शेर्पा, केउटी दिलसा राई, मुटु मुनागी सिंह, माइलु सुनिता कुलुङ, प्यारी सुमिता लिम्बुखिम याखा, त्यसै गरी सम्दिनी सर छेत्री अनि प्यारी आँचल योजन, दाता माधव ढुङ्गेल, भाइ शिशिर चञ्चले, त्यसै गरेर राजविराही काइला, लिम्बु विजय, कृष्ण तामाङ, आशिष नयन बस्नेत, नाना सुनु सुनिता राई, नाना भूमिका राई, बहिनी रिमा थामी, आकाश राई, शरण आले मगर, सन्तोष काफी, लविस्टार सन्तोष छेत्री, सपना तामाङ मोक्तान, मिडिया प्रेमी निमु शेर्पा, वरूण चञ्चले राई, जीवन फाबिन, सुजन थापा, दादाहरू जनक र जाली मगर, ठुल्दाई श्रीराम दाहाल, रत्न बहादुर थापा, शान्ति विशी, ढकाल धर्मराज, अनमोल छेत्री, रिया दिल दुखी रिया लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ अस्मीजी मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाईका गीत संगीतहरू तपाईँकै लागि सुनाउनुपर्छ मैले। अहिले पनि कार्यक्रममा पहिलो सांगीतिक कोशिश स्वरूप साथीले रोजाईमा पार्नु भएको यो निकै मिठो गीत राख्न चाहन्छु। म भइन भने बोलको गीतलाई आचल योजनले रोजाईमा पार्नु भएको थियो, त्यसर्थ तपाईँको निम्ति यो गीत राख्छु। बेहुली नेपाली फिल्मबाट लिएको गीत हो, तपाईँको निम्ति रहन्छ, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकैसाथ हामीलाई सुनिरहनु भएको छ। तपाईँका ती सम्झना सन्देशहरू सँगै तपाईँका रोजाईका समुदुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाइरहेकी छु। अब भने म फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ अमित आलेले, हाई नमस्ते, म पनि सुन्दैछु है, पाँचरबाट अमित हो। सबै साथीहरूलाई मिस गर्दै जान्छु र जेएनजी शहीद दिवसको सबैलाई शुभकामना भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई। अनि त्यसै गरेर निशा शेर्पाले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। निशाजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अर्को साथी हुनुहुन्छ देवेन किशोर रञ्जन, सर्वप्रथम त विश्वास थापा मगर विष्णु ब्रोलाई जन्मदिनको मुसलधारी शुभकामना, साथै जेएनजी आन्दोलनमा मृत्यु भएका मृतक सम्पूर्ण भाइ बहिनीप्रति हार्दिक श्रद्धांजलि। देवेन किशोर रञ्जन प्रवासी भनेर लेख्नु भएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ एल्सना कुलुङ राईले लेख्नु भएको छ, हेलो नाना, गुड मर्निङ सेवा, मि एल्सना कुलुङ राई भोजरबाट हो, मिस यू सन्जु याखा, सलिमाना छिरिङ, सुनिता राई नखोक, बान्तवा रिमा थामी, जीवन फाबिन, अन्जान थुलुङ, एस रावत, शरण आली मगर, सम्झना रूम्बाङसा, दिल दुखिरिया, मिडिया प्रेमी लिमु शेर्पा, रोनिसा राई, पवित्र बुमजन तामाङ, पवित्र राई लगाई सम्पूर्णको लागि भन्नुहुन्छ पुष्पाञ्जली राईले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। पुष्पाञ्जलीजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। नानु निर्मला शाहले नमस्ते, सम्झना सबैमा, म सिन्धुलीबाट हो भन्नुभएको छ। अर्को साथी अञ्जुला राई हुनुहुन्छ, हेलो सेवा, इट्स मी अञ्जुला राई कमिङ, सङ डेडिकेट अनलक्की सरिता। त्यसै गरेर आरफाङ राई, अनुसा मङफाङ अनि स्वर्णिमा राई, कला राई, प्रकाश राई एन्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। दिलसराईले हेलो सेवा, म दिलसराई ग्रीन सिटी लामबाट हो। डियर मित्राले कान्छे फुलमाया राई, मोटो अलिसा लिम्बु, नाना जुनिता चामिङ राई, प्यारी अस्मी सोताङ, माया सरु छेत्री, दादा श्रीस्नायन बस्नेत, दादा जीवन थावेन, दादा कृष्ण तामाङ अनि प्यारीहरू अनुसा माङफाङ, युनिसा तामाङ अनि रिठी सुमिता लिम्बुकिम याखा भनेर लेख्नु भएको छ। सपना तामाङ मोक्तान, शान्ति विशी, शिशिर चन्चले, निष्कल सेवाली कान्छा, ढकाल धर्मराज, लिम्बु विजय, राजविरही काइला अनि हिमाल चामलिङ राई, वरूण चञ्चली राई, हिमा राई, नाना दुखी कल्पना राई, नाना प्रज्ञा गुरूङ, प्यारी रेणी सान्सन, मुटु राई, निराजकला, पूजा सरी फुची यमकला कोलुङ, रोनिसा राई, रिमा थामी, समीक्षा जोशी लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ मेरो प्यारो मान्छे तिमी, फेसबुक आइडी भएको मित्रले मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। त्यसै गरेर सानो कमलाले हेलो किड्स सी गुड मर्निङ है, म सानो कमला सेन्टर भन्ज्याङबाट, मिस गर्नुपर्दा जस्ट फर यू अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्ड अनिसमा, भाइ दीपक सुनचेउरी, भाइ निमा शेर्पा, विष्णु सरी बुनु मनिषा पया, प्रवीण मगर, नाना सुनु सुनिता राई, त्यसै गरेर बुनु सुनिता कुलुङ, जुना लिम्बु, रोमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरु छेत्री, आशिष नयन बस्नेत, कृष्ण तामाङ, वरूण चञ्चली राई, सोनिम शेर्पा, अस्मी सोताङ, त्यसै गरेर चामलिङ निर्मला अनि दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज, सचिन निवाहाङ, सुशीला विश्वकर्मा, राजविरही काइला, भाउजू प्रार्थना निरौला, भगवती निरौला, त्यसै गरेर चन्द्रमाया तामाङ, रिमा थामी लगायत सम्पूर्णमा मिठो माया सम्झना भन्दै म्यासेज छोड्नु भएको छ। हस्, तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब भने तपाईँको निम्ति अर्को एउटा सुमधुर गीत राख्न चाहन्छु, स्वरूप आचार्यको आवाज रहेको मर्ने कसैलाई रहर हुँदैन, यो गीतलाई रोमन मुक्तान तामाङले रोजाईमा पार्नु भएको छ। सो तपाईँको निम्ति राख्न चाहन्छु, सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, होइन मनोकामना सुनसादी पसल
2: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44-98-15-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
10: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ चौखुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

Alright, welcome back after a short commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बिर्सेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरङ्ग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारी भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहन्छु। तपाईँ जहाँ जहाँ हुनुहुन्छ यो साथ हामीलाई दिइरहनु भएको छ भन्ने मैले अपेक्षा लिएकी छु। तपाईँका सम्झना सन्देशहरूसँग अबको 12 बजेसम्म रहँदै गर्दा तपाईँका रोजाइका गीत संगीतहरू पनि तपाईँलाई नै सुनाउनेछु। म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ। ओके, दिलसाजीको मेसेज त मैले वाचन गरिसकेकी छु। ओके ओके ल, दिलसाजीले हेलो सेवा, म दिलसा राई ग्रीन सिटी लामबाट हो। डियर मित्रले कान्छे फुल माया राई, त्यसै गरेर मुटु अलिसा लिम्बू, नाना जुनिता चामलिङ लगायत धेरै साथीहरूको नाम लिनुभयो। सम्भवतः मैले दिलसाजीको मेसेज अगाडि नै वाचन गरे जस्तो लाग्छ। अर्को साथी मेनुका लिम्बू तामाङ हुनुहुन्छ। हेलो नाना, नमस्ते सेवारो, अनि के छ खबर? सन्चै हुनुहुन्छ। मी मुस्कानी मेनुका लिम्बू धेरै समयपछि आउँदैछु हरिबाट हो। सबैजना साथीहरूलाई धेरै माया सम्झना छ है, कसैलाई बिर्सेको छैन ल भन्दै गएन, बाई बाई भन्नुभएको छ। हस्, थ्याङ्क यू सो मच तपाईँलाई। किशोर कोही किरातीले नमस्कार हजुर, म पनि सुन्दैछु है काठमाडौँबाट। हजुरहरूमा मिठो सम्झना, अब बस्ने कोसेरी मार्फत सम्पूर्ण रेडियो लभर्सलाई डेडिकेट गर्दै डेडिकेट गर्दै रेडियो सुन्नलाई गए है भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच मेसेजको लागि। अनि बाजिमीले हेलो गुड मर्निङ सेवा, सबैजना साथीहरूलाई एन्ड माया छ सम्झना छ भन्नुहुन्छ। निर्मला राईले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। धर्मलाजीले रेडियोहरू हाम्रो पात्रमा पनि बज्न थालेछ, त्यसको लागि धेरै धेरै धन्यवाद भन्नुभएको छ। निकै समय भइसक्यो है धर्मलाजी, हाम्रो पात्र मात्रै नभएर नेपाली पात्रमा पनि सुन्न सकिन्छ। अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ, मजाले बजिरहेको छ। सँगै हाम्रो वेबसाइटबाट त तपाईँले सुनि नै रहनु भएको थियो। अनि अर्को साथी सुनिम शेर्पा हुनुहुन्छ। हेलो गुड मर्निङ, मी सुनिम शेर्पा ओखलढुङ्गा। आज मलाई आँखाहरू बिसाउँदा नि सन्तोष राहुल र अन्जु पन्तको गीत राखिदिनु न ल भन्नुभएको छ। डेडिकेसन अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ मनको साथी जीवन कार्की। जीवनजीले सबैलाई सम्झना गर्नुभएको छ, थ्याङ्क यू सो मच जीवनजी मेसेजको निम्ति तपाईँलाई। अनि अर्को साथी कुमारी योङहाङ लाउदी हुनुहुन्छ। मेचुर सुबित सुब्बा, संगीत सुब्बा, त्यसै गरेर दिलु सानु याम्फो, दिलु याम्फो राई, समीक्षा जोशी, सरिना गुरुङ, समशेर लिम्बू लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को मित्र हुनुहुन्छ निशा थापाले पनि, सरी निशा शेर्पाले पनि कार्यक्रम सुनिरहनु भएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। अर्को मित्र सत्यकला इसारा हुनुहुन्छ, मिस यु रूपेश रायमाझी छेत्री, त्यसै गरेर पियारी रिमा थामी, निरुता चामिङ राई, अमित खप्तरी मगर, त्यसै गरेर भोसुरी उषा, योगिनी मिहाङ लिम्बू, मिडिया प्रेमी राई अनिसा, शरण आली मगर, राजकुमार लिम्बू, रामकुमार लिम्बू, रञ्जना बाहिङ राई, सबिन कुमार भुजिल, एलिनर राई, अनि चन्द्रकला योन्जन तामाङ, भावना मगर, अनि मुना बस्ने तेनहावनाई स्टे अल माई फ्रेन्ड्स भन्नुभएको छ। बबिता केछाकी मगरले पनि सबैलाई सम्झिनु भएको छ। रिमा थामेले हेलो गुड मर्निङ सेवा दिदी, म पनि मजाले सुन्दैछु है प्रोग्राम भोसुरको याम्पाङबाट। रिमा थामी हो, शुभ दिन मुटु सत्यकला इसारा, त्यसै गरेर प्यारीहरू दिलसा राई, समीक्षा जोशी, अनि मिडिया प्रेमी राई अनिसा, मिडिया प्रेमी निमु शेर्पा, दुर्गा कटवाल, निरुता चामलिङ राई, गेटुल सन, प्यारी मुना बस्नेत, दिदी अस्मी सोताङ, रेनी सामसुन, जिनु तामाङ, युनिसा तामाङ, बिनु बिनिता शाशंकर र चामलिङ निर्मला राई, सुशीला विश्वकर्मा, दादा शरण आरी मगर, जीवन फाविन, लिम्बु विजया, सानो कमला, सानो माया शेर्पा, सिस्टर जुनिता चामलिङ राई, भावना मगर, रञ्जना बाहिङ राई, अति तञ्जान राई, सञ्जय लिम्बू एन्ड ह्याभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को मित्र मनकुमारी कान्छी हुनुहुन्छ। मनकुमारीजीले गुड मर्निङ तामकोबाट, मनकुमारी कान्छी हो, मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सो मनकुमारीजी तपाईँलाई पनि विशेष विशेष धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका गीत संगीतहरू मैले प्रस्तुत गरिरहेकी छु। अब भने कार्यक्रममा अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्ने बेला भइसकेको छ। सो ढिला नगरिकन तपाईँको निम्ति राख्न चाहन्छु।
यो गीत तपाईँको लागि राख्छु। यो गीत पश्चात म फेरि पनि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु। अहिले भने यो सुमधुर गीत तपाईँकै निम्ति रहन्छ। कार्यक्रम सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर गीत बज्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु अनि तपाईँकै रोजाइका गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। कार्यक्रममा तपाईँ पनि आफ्नो सम्झना सन्देशहरू पठाउन चाहनुहुन्छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ। म्यासेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस् होइन, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला मिलन घायल मुटुले गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ मिडिया प्रेमी निमु शेर्पा। हेलो, गुड मर्निङ, नमस्कार दिदी, म पासको बनाट सुङखुरङबाट निमु शेर्पा हो। म पनि सुन्दैछु प्रोग्राम। साथीहरू सम्झिनु पर्दा मेरो दिदी कुवेतमा हुनुहुन्छ, सानुमाया शेर्पा, बहिनी बेमु शेर्पा, प्यारो साथी सुरेश राणा मगरलाई मिठो माया सम्झना, एल्सना कलुङ राई, तीर्थ राई, दिल्लु रुङबाङसा अनि दिलु रुङबाङ साउजल, मन कुमारी कान्छे कुलुङ, सपना तामाङ मोकान, सम्झना रुङबाङसा, चन्द्रमाया तामाङ, रिमा थामे, त्यसै गरेर लक्ष्मण मगर, अस्मि सोताङ, रञ्जना बाहिङ राई, राजबिरही काइना, सोनिम शेर्पा, सुरज राई तुम्सा लगायत सम्पूर्णलाई भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। सिमला सिन्सी राईले हेलो गुड मर्निङ ले सिमला राई फ्रम द रान अपकमिङ सङ जस्ट फर यू एन्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, दाई अरुण नदी खत्री, भाइ एक्सन विराज राई एन्ड टू अल माई फ्रेन्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। रञ्जना बाहिङ राई हुनुहुन्छ, रञ्जनाजीले हेलो गुड मर्निङ, के छ खबर, सन्चै हुनुहुन्छ, म सुन्दैछु शङ्खुवा सभाको मकालोबाट। रञ्जना बाहिङ राई हो अनि मेरो त पालो पनि आउँदैन त गीत बज्ने भनेर लेख्नु भएको छ। आज चाहिँ बजाइदिनु ल कुशल बेलबासी र शान्ति श्री परियारको माया लुको काख भनेर लेख्नु भएको छ। अनि सङ सुनाउनु पर्दा चाहिँ जस्ट फर यू एन्ड जुनिता चामलिङलाई, जुनिता बमजन, त्यसै गरेर सम्झना रुम्बाङसा, दिलु रुम्बाङसा उज्जवल, मिना चामलिङ, राज घले मगर, बसन्त श्रेष्ठ, तीर्थ राई, योगिनी मिहाङ लिम्बू, निमा शेर्पा, चामलिङ निर्मला राई, प्रतीक्षा चामलिङ राई, त्यसै गरेर लिम्बू विजय लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ कल्पना साम्पाङले लेख्नु भएको छ, भोसुर घर हल काठमाडौँबाट गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदमै सन्चै छु। अनि अब बस्ने गीतमा मञ्जन यात्री प्यारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना छ। अनि त्यसै गरेर मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल सन, मिस यू एन्ड लभ यू, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रञ्जित राई, तीर्थ राई, भूमिका राई, लक्ष्मी राई, सोना कन्दङवा, गायल बिरमन सुनवर, रमला साम्पाङ राई, दिल ढिलै भए पनि ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। ढकाल धनराज, लवली किरात, मिस जुनिता चामलिङ, युगेन लिम्बू, अन्जान थुलुङ, विवस कुलुङ, त्यसै गरेर दिल्सा राई, राई अनिता, नाना विमला याम्फु, हर्पा रोशनी, अनुष्का राई, गगन तेरथुमी, दादा रामकुमार थापा, त्यसै गरेर दादा गणेश श्रेष्ठ, दादा युक्त प्रसाद श्रेष्ठ, दादा इटराम चौधरी, दादा प्रदीप खालिङ, दादा माधव ढुङ्गेल, दादा रत्नबहादुर थापा, त्यसै गरेर हजारमान राई अनि जमुना कान्छी, उषा किरण, मुस्कान बान्तवा, जमुना राई लगायत सम्पूर्णलाई भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ अमिताले, हाई नमस्ते, म पनि सुन्दैछु पाँचथरबाट भन्नुभएको छ। अनिता नखुकले हेलो सिस, नमस्ते, म भोजपुरबाट अनिता नखुक हो। अनि के छ खबर, खाना खानुभयो भन्नुभएको छ, खाना भइसक्यो लेख्नुहुन्छ। प्यारो छोरा अरविन्दलाई गेट विल्सन, साँढे ठिक हुनुहोला बाबु, हुनु है बाबु भन्नुभएको छ। अमिता नखुक केन्ट विज्ञान राई यात्रामा हुनुहुन्छ, शुभयात्रा राम्रोसँगले आउनुहोला भन्छु। एन्ड साथीहरू आशिका राई, योगेन्द्र राई, सुनिता राई नखोक, मातृका बस्नेत, सुरज राई तुम्सा, रोनिसा राई, एमपी विवश लिम्बू, निरु लामा, बालकृष्ण नखोक राई, अन्जान थुलुङ, अस्मिता राई नखोक, आशिष नैन, सविता चामलिङ अनि राजेन्द्र नखोक राई लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। मेनुका गोङबा तामाङले पनि गुड मर्निङ सिस्टर, के छ खबर, मेनुका गोङबा तामाङ, मिस्टी वर्ल्डमा फ्रेन्ड भन्नुभएको
भएको छ। सन्तोष काफ्लेले मिस यु पुष्पाञ्जलि राई, अस्मि सोताङ अनि कोपिला स्याङतान, त्यसै गरेर कल्पना साम्पाङ, राजविरही काइला, साइली सोनिया कुलुङ, अञ्जली श्रेष्ठ, एल्सना कुलुङ राई, नानु निर्मला शाह, सन्तली कुलुङ, शर्मिला हिमा राई, वरुण सन्तली राई, चन्द्रकला तामाङ, शिशिर सन्तली, सुरज श्रेष्ठ, लिम्बु विजय, अनिता भण्डारी, त्यसै गरेर सृजना गुरूङ, रविन कुलुङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ चन्द्रमाया तामाङले। हेलो ब्युटिफुल रमानाना, नमस्कार, म पनि सुन्दैछु है प्रोग्राम पाँच खबरबाट हो चन्द्रमाया तामाङ, सबैलाई सम्झेको छु भन्नुभएको छ। प्रीति थामेले सबैलाई सम्झिनुभयो। संगीत सुब्बाले पनि हेलो नमस्ते साथी, कुमारी योङहाङ लावती, सरिना गुरूङ, समीक्षा जोशी, जुन दिवानी टिगेला लगायत सम्पूर्णको लागि भन्नुभएको छ। त्यसै गरेर अर्को मित्र शान्ति विषय हुनुहुन्छ, हेलो सिस नमस्ते, म पनि सुन्दैछु, रोल्पाबाट शान्ति विषय हो, मिस्टर वर्ल्डमा फ्रेन्ड भन्नुभएको छ। सीता तामाङले हेलो सिस्टर गुड मर्निङ, के छ खबर, मिस सीता तामाङ, मिस यु डियर फ्रेन्ड च्याङबा कान्छ भनेर मेन्सन गर्नु भएको छ। एल्सना कुलुङ राईले पनि कार्यक्रम सुनिरहनु भएको छ। हजारमान राईले मिस यु अल मार फ्रेन्ड्स, मी हजारमान राई फ्रम उदयपुर, राइट नाउ यूएई भन्नुहुन्छ। राजकुमार केपछाकीले पनि गुड मर्निङ भन्नुभएको छ। रेनी साञ्चनले सबैमा मिठो सम्झना, बाई बाई धनकुटाबाट सुन्दैछु म रमा सिस्टर हजुरलाई भन्नुभएको छ, थ्याङ्क यू सो मच। अर्को मित्र सन्ध्या लिम्बु हुनुहुन्छ, सन्ध्याजीले पनि सुनिरहनु भएको छ। बसन्त श्रेष्ठले सबैलाई सम्झिनुभयो। रामजी घिमिरे चितवनबाट सुन्दै हुनुहुन्छ, त्यसै गरेर अर्को साथी साने फेसबुक आइडी भएको साथीले पनि मिस यु अल भन्नुभएको छ। अस्मिता लोहरुङ यारले नमस्ते, म सिक्किमबाट अस्मिता लोहरुङ राई हो, सभा पोखरीतिर रहनुहुने, मेरो आमा भाइ बुहारीमा धेरै माया अनि सम्झना, आत्मीय साथीहरू सम्झिनु पर्दा डोलमा शेर्पा, त्यसै गरेर सम्झना डुम्बाङसा दाई, लिम्बु विजय, आकाश राई, अनलप सुजन थापा, प्रकाश पति कान्छा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। तपाईँलाई थ्याङ्क यू सो मच भन्दै अब पनि मैले कार्यक्रमबाट विदा माग्नुपर्छ। आज समय अभावको कारणले केही साथीहरूको मेसेज मैले वाचन गर्न सकिन, सुझ्यामा चाहन्छु। यति बेलासम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तिममा साथीले रोजाईमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो।
2: र एसएससी प्रिमियर कपमा नेपाल हङकङले विस्तार संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता, राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन्। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो। बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ। पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन्। झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन्। स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दीपक नाथ योगी बताउनुहुन्छ। पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ। तर कालीकोटको गगने खोला एस मोडमा पहिरोले सड़क अवरूद्ध छ। एस मोडमा पहिरो तथा ढुंगा अनि गगने खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2061-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी, कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गैराती कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गैराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाई छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमिन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाइसनले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ़ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरियाबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको कुरुस्क क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकार समूह त्रुथ आण्डयनले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपमा सम्म चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। उसका बाबर आयतले शतक बनाए। उनी

117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर 1 बलमा 1 विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। टोलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सिहार केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। टुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसिसी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

सफल भइरहेको खोज उद्धार तथा राहत वितरण लगायतका गतिविधि बारे जानकारी दिएको छ। जेन्जी शहीदहरूको सम्झनामा आज देशभर शहीदहरूको स्मरण गरिएको छ। नयाँ बान्सर स्थित पुरानो संसद भवनको प्राङ्गणमा जेन्जी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी हुन पुगेका जेन्जी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्य प्रण गरेका छन्। सो क्रममा अधिकांश आफन्तहरू भावुक बने, धेरैका आँखाबाट आँसु बगे। केही बेर नयाँ बान्सर स्थित पुरानो संसद भवन परिसरको दृश्य भावविहल बन्न पुगेको हो। नेपाली जेन्जी आन्दोलन भएको 23 भदौको दिनलाई जेन्जी शहीद दिवस घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिएको हो। 23 भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो। सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो। दुई दिन प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगोजानी समेत भएको थियो। गृहमन्त्री सुजन गुरूङले पुराना दलका नेताहरूले जेन्जी आन्दोलनलाई अपमान गरेको आरोप लगाउनु भएको छ। जेन्जी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुराना दलका नेतालाई सुध्रिन चेतावनी दिनुभयो। उहाँले सुशासनको पक्षमा उभिँदा युवाहरूलाई तत्कालीन सरकारले गोली हानेको पनि आरोप लगाउनुभयो। अहिलेको सरकारले जेन्जी मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको उहाँको भनाई छ। कानून मन्त्री सविता गौतमले जेन्जी आन्दोलनका शहीद घाइते र पीड़ितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भदौ 23 को जस्तो गोलीकाण्ड फेरि नदोहोरियोस् भन्दै शहीद परिवार घाइते र आन्दोलनसँग जोड़िएकालाई एकजुट हुन आग्रह गर्नुभयो। यसैबीच जेन्जी आन्दोलनमा घाइतेहरूले कार्यक्रममा आक्रोश पोखेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा गएको पहिरोको कारण धुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ। पहिरोले मुख्य राजमार्ग अवरोध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनु परेको छ। यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको माग अनुसार पर्याप्त मात्रामा ग्यास वितरण नसकेको व्यवसायीहरूले बताउँदै आएका छन्। आपूर्तिमा आएको यही समस्याका कारण मंगलबार काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका जम्मा 18,259 सिलिण्डर मात्रै डिलरहरूसम्म पुगेका छन्। पछिल्ला दिन काठमाडौँ उपत्यकामा दैनिक 1,00,000 सिलिण्डर ग्यासको माग रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। सामान्य दिनमा भने दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने गरेको उहाँको भनाई छ। नेपाल आयल निगमको एलपीजी विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले 4,699 सगर ग्यासका सिलिण्डर बजारमा पठाएको छ। कम्पनीले 60 डिलर मार्फत उक्त संख्यामा सिलिण्डर बजारमा पठाएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाल रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: पहिरोका कारण तीन दिनदेखि पूर्ण रूपमा अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गगनीय खोलामा गएको पहिरो घटाएपछि मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको हो। भदौ 20 गते गगनीय खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाएर आज दिउँसो 2:45 बजेदेखि साना तथा मझौला सवारी साधन दोहोरो रूपमा आवाजात गर्न सक्ने गरी सड़क सञ्चालनमा ल्याइएको सम्बन्धित निकायले जनाएको छ। राजमार्ग सञ्चालनमा आएपछि सुर्खेत दैलेख हुँदै कालीकोट जुम्ला तथा मुगुतर्फ जाने र ती जिल्लाबाट सुर्खेततर्फ आउने सवारी साधनलाई सहज भएको छ। वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेकाले यात्रुले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। सभामुख डोलप्रसाद अर्याल डीपीले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वड़ा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि वड़ा अधिवेशन कार्यतालिका फेरि परिवर्तन गरेको छ। आज कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गर्दै वड़ा अधिवेशन कार्यतालिका परिवर्तन गरिएको जनाएका छन्। भटेकोशी बाढ़ीका कारण वड़ा अधिवेशन कार्यतालिका परिमार्जन गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले आउँदो असोज 3 र 4 गते वड़ा अधिवेशन गर्न निर्देशन दिएको छ। विज्ञप्तिमा गाउँ नगर वड़ा अधिवेशन 2083 असोज 3 गते शनिबार र 4 गते आइतबार स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने भनिएको छ। कांग्रेसले देशभरका 6,743 ओडामा अधिवेशन ओडा कार्य समितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र गर्न भनेको छ। यस्तै गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते तोकिएको छ। केन्द्रीय महाधिवेशनले भने असोज 16 19 गतेसम्म हुने जनाएको छ। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाई सँगै।
2: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट सुनिरहनु भएको छ। सजिलोको लागि भने हाम्रो मोबाइल एप्लिकेशनहरूबाट पनि रेडियोलाई चाहिँ मजाले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट तपाईँले संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि तपाईँले सजिलोको लागि अझ भनौ फेसबुक प्रयोगकर्ता जो जति साथीहरू सामाजिक सञ्जाल मध्ये फेसबुक चलाउनुहुन्छ फेसबुकबाट पनि मजाले लाइभ मार्फत हामीलाई तपाईँले हाम्रो

0: अफिसियल फेसबुक पेजबाट सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छौ यो समय तपाईँ हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुन्दै हुनुहुन्छ। कार्यक्रम लोक सौतारी तपाईँले सुन्दै आइरहनु भएको छ। हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा आइतबारदेखि हामी तपाईँसँग शुक्रबारसम्म रहने गर्छौं। आज पनि मंगलबारे बसाइ हो। आज के गर्छौं त भन्ने कुरा त्यो चाहिँ जति पनि साथीहरू होइन नियमित हामीलाई सुन्ने गर्नु भएको छ, सहभागिता जनाउने गर्नु भएको छ, तपाईँलाई थाहा छँदै नै छ। हप्ताको प्रत्येक मंगलबारमा पनि तपाईँकै रोजाईका भाकाहरू तपाईँलाई सुनाउने गर्छौ। फोन गरेर तपाईँलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ। तपाईँको रोजाईका भाकाहरू राख्नेछौ अबको छ बजेसम्म तपाईँसँग रहँदै गर्दा। र विशेष गरी हिजोको कार्यक्रम लोक चौतारीमा भने चाहिँ एकजना साथी जो चाहिँ मिडियालाई अत्यन्तै माया गर्नुहुने साथी र यही कार्यक्रमलाई प्रायोजन गर्नुहुने मध्येबाट एकजना साथी कृष्ण तामाङको जो हिजो जन्मदिन परेको हुँदा उहाँले आफ्नो जन्मदिनको अवसर पारेर केही रिसार्चकार प्रायोजन गरेर हिजोको कार्यक्रमलाई चाहिँ अलिकति फरक ढंगबाट सञ्चालन गरेका थियौं। तसर्थ त्यस बसाईमा चाहिँ हामीले दुई तर्फीबाट चाहिँ तपाईँहरूको लागि रिसार्च उपलब्ध गराउने भनेका थियौं, जसमा चाहिँ फेसबुक तर्फको रिजल्ट चाहिँ आज लिएर आएकी छु मैले। विशेष गरेर फेसबुक लाइभलाई धेरै साथीहरूले सेयर गरेर साथ दिनु पनि भएको छ अनि एकैजना साथीहरूले धेरै भन्दा पनि धेरै ग्रुपहरूमा सेयर पनि गर्नु भएको छ होइन। ती मध्येबाट जति पनि साथीहरूले सेयर गर्नुभएको छ सबै सबै साथीहरूको हामीले एक एक नाम हेर्यौं होइन। अनि सेयर गर्ने मध्येबाट चाहिँ केही साथीहरूले चाहिँ हाम्रो पेजलाई फलो नगर्नु भएको लाइक नगर्नु भएको पनि पाइएको छ। फलो नगर्नु हुने साथीहरू चाहिँ लकी ड्रमा जानुभएको छैन। जसले चाहिँ अनिवार्य रूपमा हाम्रो पेजलाई लाइक र फलो गर्नु भएको थियो अनि कार्यक्रमलाई सेयर गर्नुभएको थियो उहाँ भने अवश्य पनि आज भनौ न हिजोको कार्यक्रम पश्चातको यो हाम्रो चाहिँ रिजल्ट मैले हिजो नै तयार गरेको थिएँ तर अलि धेरै समय लाग्ने हुँदा चाहिँ आज रिजल्ट तपाईँको लागि लिएर आएकी छु, जसमा चाहिँ जति साथीहरूले सेयर गर्नु भएको छ उहाँहरू अवश्य पनि अनि फलो अनिवार्य रूपमा लाइकलाई पेजलाई लाइक र फलो गर्नुहुने साथीहरू सेयर गर्नुहुने साथीहरू लकी ड्रमा जानुभएको छ। उहाँ मध्येबाट चाहिँ सबै नियमहरू पूरा गर्नुहुने मध्येबाट तीनजना साथीहरूको लागि सय रुपियाँको रिचार्ज कार्डको व्यवस्था थियो, जसमा तीनजना साथीहरू लकी ड्रबाट तीनजनाको नाम मैले निकालिसकेको छु। तीनजनाको नाम सरस्वती भनिहाल्छु, अति तन्जान राई उदयपुरको मित्र, त्यसै गरेर अस्मी सोताङ खानबारीबाट हुनुहुन्छ सम्भवतः, त्यसै गरेर सुमिता लिम्बुखिम याखा पनि लकी ड्रबाट चाहिँ पर्नु भएको छ। यसमा चाहिँ हामीले कुनै पनि भेदभाव गर्ने कुरो आउँदैन। ज जसले नियम पूरा गर्नु भएको छ उहाँहरूको नाम हालिसकेर चाहिँ तीनटा नाम तान्दाखेरि जो चाहिँ भाग्य भने तीनजना साथीहरू हुनुहुन्छ। तीनैजना साथीहरूलाई धेरै धेरै बधाई भन्न चाहन्छु। अति तन्जान राई, अस्मी सोताङ र सुमिता लिम्बुखिम याखा हुनुहुन्छ, उहाँहरूको लागि हामीले सय रुपियाँको रिचार्ज कार्ड प्रदान गर्नेछौ। तपाईँ तीनैजना साथीहरूले मलाई पर्सनली रूपमा फेसबुकमा मेसेज पठाउनु भए पनि हुन्छ, अर्थात आजको कार्यक्रम सकिसके पश्चात रेडियोकै नम्बरमा तपाईँले सम्पर्क गर्नुभयो भने पनि तपाईँको लागि अवश्य पनि त्यो रिचार्ज कार्ड तपाईँको रिचार्ज कार्ड उपलब्ध गराउनेछु। भन्दै अब मैले थोरै समय पनि लिइसकेकी छु होइन हिजोको रिजल्टको लागि। आज धेरैभन्दा धेरै भाका सुन्नुहोस्, फोन गर्नुहोस् 9840868023 नम्बर खुल्ला छ, ढिला गर्दिन म। फोन कल तर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र हुनुहुन्छ फोन लाइनमा, कहाँबाटको आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रेनिसा बोल्दै हुनुहुन्छ धनकुटाबाट। के छ यहाँको खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदमै ठिक छ, आराम छु, सन्चै छु है। अनि के गर्दै हुनुहुन्छ अहिलेको बसाइमा रेनिसाजी?
1: खुसी
0: लागेको छ जोडिनुभयो। आज रोजाईका भाकाहरू राख्नेछौ, तपाईँलाई मन परेको कुनै पनि भाका छन् भने रोज्न सक्नुहुन्छ। तपाईँको लागि कुनै एउटा राख्नेछु, हुन्छ हुन्छ ल साथी सम्झिनुहोस्।
1: हुन्छ ल तपाईँ अनि आफू मैसिनको लागि बजेले गर्दा सुनाउन चाहन्छु अनि अन्जनाको लागि पनि बजेको सुनाउँछु। दिउँसा हुनुहुन्छ अनि टन्सियो च्यामिङ दिदिन किरण हुनुहुन्छ, प्रवीण मगर जुना अनि बाजु एउटामा
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो रेनिसा राई, हामीलाई धनकुटाबाट फोन गर्नुभयो। उहाँसँग म श्रुति रेनिसाजीले एउटा भाका रोज्नु भएको छ. उहाँले एकिन त गर्नु भएन, तर पनि सुनिता थिगिमको कुनै भए पनि एउटा जुनै भए पनि एउटा पूर्वेली भाका सुन्छु है भन्नुभएको छ. तपाईँको लागि एउटा भाका राख्नेछु. त्योभन्दा अगाडि फेसबुक लाइभबाट पनि धेरै साथीहरूको सहभागिता मिलेको छ. धेरै साथीहरूले आजको कार्यक्रममा सुनिरहनु भएको छ. लाइभ मार्फत सुन्ने साथीहरूले लाइभको कमेन्ट बक्सबाट पनि यस्तो सहभागिता जनाउनुहोस्, कहाँ कहाँबाट हुनुहुन्छ छोटकरीमा मेसेज लेखी पठाउनुहोस्. सम्झना रुम्बाङसाले सबैलाई सम्झिनु भएको छ, अस्मि सताङले पनि सबैलाई सम्झिनु भयो, अनि लिम्बु विजयले हुरहुर आयो है आयो, तपाईँ हाम्रै कार्यक्रम आयो, सबैजनाले सेयर गरिदिनुहोला. रेडियो कार्यक्रम लोक चौतारीलाई ट्याप ट्याप राई सबैजनालाई मिठो माया छ सम्झना छ विजय लिम्बुको तर्फबाट भन्नुहुन्छ. धेरै धेरै धन्यवाद छ विजयजी, जो चाहिँ कार्यक्रम प्रायोजक टिमबाट हुनुहुन्छ, एकदमै धेरै सपोर्टिभ साथी हुनुहुन्छ. अनि अर्को साथी रेनी सामसन हुनुहुन्छ, नमस्ते रमा चामिङ सिस्टर, म रेनिसा शहीद भूमिबाट भर्खरै मैले कुराकानी गरे. अर्को मित्र हुनुहुन्छ अमिना, अमिनाजीले पनि गुड इभिनिङ विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुहुन्छ, सबैलाई सम्झिनु भएको छ. अनि राजकालीकोटे हुनुहुन्छ, हाई गुड इभिनिङ मि झापाली हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ यु ए भन्नुभएको छ, हस्तमाया धन्यवाद छ. अनि दिल्सा राईले भने मिस युडियर मित्राले एण्ड सबैलाई सम्झेको छु, म दिल्सा राई हो इलामबाट भन्नुहुन्छ. रिमा थामे हुनुहुन्छ, रिमाजीले पनि सेवा दिज्यो, म पनि सुन्दैछु है कार्यक्रम, अहिले बाटोमा छु, सबै सबैको लागि है त भन्दै बाई बाई भन्नुभएको छ. हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अब कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो पूर्वेली भाका राख्न चाहन्छु. मै पनि हजुर पूर्वैकी ठिकी ठिटी बोलको भाका रहेको छ. तपाईँको लागि रहन्छ कृष्ण राई र सुनिता थेगिमको आवाजमा रहेको भाका राख्छु, सुन्दै रहनुहोस्.

0: हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मै पनि हजुर पूर्वैकी ठिटी बलको भाका सनिता थेगिम र कृष्ण राईको आवाज सरेको यो भाका तपाईँकै निम्ति प्रस्तुत गरे। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बिर्सीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुनिरहनु भएको छ। भालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ स्वागत गर्न चाहन्छु। नमस्कार हजुर।
1: हेलो हेलो, नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? भोजपुरबाट शम्भु कुलुङ बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ शम्भुजी?
1: हजुर, मेरो खबर ठिकै छ, राम्रै छ। अनि मौसमको बारेमा जानकारी दिनु पर्दाखेरि अहिले घुमिरहेको छ भन्नुपर्छ। अनि दिदी हजुर लगायत चैनपुरको के छ?
0: हजुर, मेरो खबर त एकदमै राम्रो छ। चैनपुरतिर पनि राम्रो छ, अहिले दिनभरि मजाले घाम लाग्यो, अहिले मौसम ठिकै छ, शीतल शीतल भएको छ साँझ पख है। समग्रमा सबै राम्रो छ शम्भुजी। ल अब भाका रोज्नुहोस्, कुन भाका राखौँ तपाईँको निम्ति?
1: हुन्छ, मलाई चाहिँ जिउनलाई गाह्रो छ भन्ने भाका राखिदिनुहोस् है।
0: तिमी बिना जिउनलाई गाह्रो छ, यो भाका कस्तो आवाजमा छ तपाईँलाई थाहा छ?
1: मलाई त थाहा छैन।
0: लोक भाका नै हो नि।
1: हजुर पक्कै पनि।
0: ठ्याक्कै गीतको बोल यही भयो भने चाहिँ पक्कै पनि भाका बज्छ होइन? गीतको बोल ठ्याक्कै मिलेन भने चाहिँ फेरि गाह्रो हुन्छ, भाका नै भेटिएन जस्तो लाग्यो मलाई चाहिँ। तिमी बिना जिउनलाई गाह्रो छ भन्नुभयो?
1: हजुर, दुःख सुख तिम्रै साथ प्यारो छ भने।
0: दुःख सुख तिम्रै साथ प्यारो छ।
1: हजुर पक्कै पनि।
0: तपाईँलाई आउँछ भने थोरै गुनगुनाउन सक्नुहुन्छ?
1: हुन्छ, म थोरै गुनगुनाइदिन्छु नि त।
0: ल गाउनुहोस् त।

0: माया अरूलाई गर्नु नपरो गर्नु नपरो सुतालो मैलाई यति
1: कसम माया अरूलाई गर्न नपरोस् ठ्याक्कै यो गीतको बोल चाहिँ यो हो कि कसो है ल हुन्छ राख्नेछु तपाईँको लागि तपाईँले ठ्याक्कै अगाडिको टुक्का भन्नुभयो त्योभन्दा पनि गीतको बोल चाहिँ पछाडिको हुन्छ है ल हुन्छ तपाईँको लागि राख्नेछु अब साथी सम्झिनुहोस्
0: हुन्छ फर्स्टमा त दिदी हजुर लगायत अरुण एफएम होल इन्टरटेनमेन्टमा नै सुनाउन चाहियो
1: धन्यवाद
0: अनि त्यस्तै गरी साथीहरू हुनुहुन्छ होला धेरैजना अनि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई
1: नमस्ते भाई भाई साथी हुनुहुन्थ्यो हामीलाई भोजपुरबाट सम्भव कुलुङले फोन गर्नुभयो गोविन्द थापा मगर र पूर्ण कला विश्वको आवाज सरेको यो भाग उहाँले रोजाइमा पार्नु भएको छ सँगै फेसबुक लाइभ बाटो पनि धेरै साथीहरूको साथ मिलेको छ यति बेला सुरज राई तुम्छाले पनि हेलो हजुर सेवा म सुरज राई तुम्छा भोजपुर गर्वै हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम अहिलेको समयमा ड्युटी जाँदैछु मौसमको कुरा गर्नुपर्दा सफा छ अनि सबै साथीहरूलाई सम्झना छ भनेर लेख्नु भएको छ राजविरही काइलाले लोकविवाद नमस्कार रमा सिस्टर मैट हरिघरबै हाल मलेसियाबाट हो अब बज्ने भाका सुनाउनु पर्दा सबैभन्दा पहिला हजुर लगायत रेडियो परिवारलाई अनि टहरीमा हुने जीवन साथी बिनु बर्देवालाई मिस्यू धेरै सम्झना र केही साथीहरू सम्झनु पर्दा लिम्बु विजय अस्मी सोताङ ठुल्दै श्रीराम दाहाल लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ सरु छेत्रीले पनि आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेकी थिए ओहो आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेको थिए कसैको दिल नदुखोस् भने आफ्नै दिलमा घुसेको थिए आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेको थिए कसैको दिल नदुखोस् भनेर वाचन गर्दै गर्दै उहाँको मेसेज भने चाहिँ यो लाइभमा हामीले डेस्कटपमा हेर्दै गर्दा चाहिँ मेसेज नै स्किप भइदिन्छ ठिक छ तपाईँको लाइभ तपाईँको मेसेज फेरि पनि मैले वाचन गर्नेछु भने अर्को साथी लक्ष्मण मगर हुनुहुन्छ नमस्कार हजुर मिस के छ खबर भन्नुभयो खबर एकदमै राम्रो छ म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर हो बासी धनकोटा हाल मलेसियाबाट कार्यक्रम सुनिरहेको छु भनेर लेख्नु भएको छ अनि सुस्मिता नासिरिङ हुनुहुन्छ उहाँले पनि सेवा नाना सुस्मिता नासिरिङ मेरो बाबालाई चाहिँ गिटुल सन् एन्ड सबैलाई सम्झेको छु भन्नुभएको छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अब भाका नै सुनाउँछु साथीले रोजाइमा पार्नुभएको यो सुमधुर भाका यति बेला तपाईँको निम्ति

0: हजुर, कसम माया अरूलाई गर्न नपरोस्, सानो मैमरिनी अरूलाई माया गर्न नपरोस्, तिमीलाई मर्न नपरोस। यो निकै नै मिठो भाका शम्भु राईले रोजाइमा पार्नुभयो, तसर्थ तपाईँको निम्ति मैले राखिसके। यो मिठो भाका तपाईँले सुनेर पक्कै पनि मनोरञ्जन लिनु भयो नै होला यही अपेक्षा गर्दै म फेरि पनि तपाईँसँग नै जोडिन चाहन्छु। 9840 6868 23 को लाइनमा अर्को मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट बोलिरहनु भएको छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ निमाजी? ठिक छ, तपाईँ यति बेला रेस्ट लिइरहनु भएको छ, आफ्नो धेरै ख्याल गर्नुहोला भन्न चाहन्छु। कार्यक्रम त सुन्दै हुनुहुन्छ हजुरले है? ठिक छ, अब भाका रोज्नुहोस्, कुन भाका राखौँ? नयाँ गीत है, मैले त सुनेको छैन क्यारे, भर्खरै 3-4 दिन पो मात्रै भए रहेछ। हुन्छ, यो गीत राख्नेछु, मजाले सुन्नुहोला। अब साथीहरू सम्झिनुहोस् निमाजी।
1: हुन्छ सर, सम्झेको लागि सम्झना पर्ने सुनाउन चाहन्छु।
0: हस् धन्यवाद।
1: हुन्छ, अनि त्यस पछाडि अब सानो कमलाको जन्मदिन आएका छौँ, उहाँलाई पनि शुभकामना। अनि त्यस पछाडि अब सानो कार्यक्रममा माया गर्छु भने मलाई चिनाउने सबै सबै साथीको लागि बाँकी पर्छु र सक्षम पर्ने भाषा सुनाउँदै तपाईँलाई बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी निमा शेर्पा काठमाडौँबाट आउनुभयो, एउटा मिठो भाका रोज्नु भएको छ, पक्कै यो मिठो नै हुन सक्छ, हुनपर्छ होइन? भर्खरै निस्केको भाका रहेछ, दिपिका बयम्पो मगर र खेम सेन्सिरका आवाजमा रहेको 52 बजे किन कसेको भने पछाडि यो रमाइलो भाका छ कि जस्तो लाग्यो मलाई। हुन्छ, फेसबुक लाइभबाट धेरै साथीहरूले चाहिँ हामीलाई सहभागिता जनाएर साथ दिनुभएको छ। सरू छेत्रीको म्यासेज म एकपटक वाचन गर्न चाहन्छु। आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेको थिए, आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेको थिए, कसैको दिल नदुखोस् भनी आफ्नै दिलमा घोचेको थिए, सहन गाह्रो भयो भनेर कसैलाई भन्न नै सकिन आखिर, किनकि मनभित्र पीड़ाहरू आफैले जबरजस्ती खोजेको थिए। सन्ध्याकालीन नमस्कार अभिवादन र माझी, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ? सुन्दैछु ल म पनि। सरस्वत पोखरेल बुटवलबाट सम्झना अनि माया बराबरी सबै सबैमा भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ, यति बेला जुन दिवानी टिगेलाले पनि सुनिरहनु भएको छ। हेलो सेवाहरू हजुर, मे जुन दिवानी टिगेला तेह्रथुमबाट हो, अब बस्ने लोक भाका सबैलाई सुनाउँछु भन्नु भएको छ। अनि त्यसै गरी चन्द्रमाया तामाङले पनि सबैलाई सम्झिनु भएको छ। कृष्ण तामाङले मलाई बर्थडे विश गरिदिनु भयो सबैजना साथीहरूलाई, मनैबाट थ्याङ्क यू सो मच भन्दै साउदीतिर नै लागे है त, मिस यु भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को साथी सानो माया शेर्पा हुनुहुन्छ, हेलो दिदी नमस्ते, म सानो माया शेर्पा फ्रम बास्कवन हल्कवीरबाट सुन्दैछु मजाले, सबैमा मिठो माया र सम्झना मेरो प्यारो मेरो प्यारा प्यारीहरूलाई भन्नुभएको रहेछ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्छु। मिडिया प्रेमी निमो शेर्पाले पनि कार्यक्रम सुनिरहनु भएको छ। गुड इभिनिङ, नमस्कार दिदी, म पाँच खपन 8 चुङखुरुङबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। ढकाल धर्मराजी हुनुहुन्छ, नमस्ते है, म दुबईबाट कार्यक्रम सुन्दैछु, सबैमा मिठो सम्झना भन्नुभएको छ। हस् तपाईँलाई पनि विशेष धन्यवाद भन्दै अब भाका नै सुन्नुपर्छ। साथीले रोजाइमा पार्नुभएको यो मिठो भाका रहेको छ, 52 बजे किन कसेको, खेम सेन्चुरी र दीपिका बयम्पो मगरको आवाजमा रहेको यो भाका सुन्दै रहनुहोस्।

0: हजुर, बाहुन बाजे किन कसैको हेर मैले नाचेको दिदीका बहिन पुमगर र खिम सेन्चुरीको आवाज रहेको यो भाका तपाईँको निम्ति प्रस्तुत गरी निमा शेर्पाको रोजाइ थियो। अब पालो तपाईँको हो सुनिरहनु भएको छ भने 9840 68 68 23 नम्बर खुल्ला छ। ढिला नगरिकन म फोन कलतर्फ नै लाग्न चाहन्छु। साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट? आशिष नयन काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ खबर यहाँको? आराम हुनुहुन्छ आशिषजी?
1: हजुर, एकदम मङ्गल कुशल ठिक ठाक भन्नु पर्यो है। अब काम फेरि छ, यति बेला चाहिँ यसो काम सघाउनु तर्खर भइरहेको हो। अनि रेडियोहरूतिर यसो कार्यक्रम आउँदाखेरि फोन लाउनु मन लाग्यो आज चाहिँ।
0: ए ला, ठिक छ ठिक छ। हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अनि के छ काठमाडौँतिरको अवस्था? हाल कस्तो छ मौसम त्यता?
1: ठिकै छ भन्नु पर्यो। घाम्रो पानीको लुगामारी चलिरहेको छ, घाम लाग्ने पानी भयो होइन, कहिले काहीँ घाम्रो पानी एकैचोटि पनि थियो। अब यति बेला शीतल शीतल राम्रै छ
0: भन्नु आउनुभयो, जोडिनुभयो। अब भाका रोज्नुहोस्, तपाईँको निम्ति कुन भाका राखौँ आशिषजी?
1: मलाई यो चरी मैना भन्ने गीत चाहिँ होइन, यो सन्तोष परियारले गाउनु भएको, यो गीत बजाउनु पर्यो।
0: चरी मैना सन्तोष परियारको,
1: चरी मैना गीतको नाम सन्तोष परियारले गाउनु भएको छ। यो गायिका नै हुनुहुन्छ भन्नु चाहिँ होइन।
0: हजुर हजुर, ल ठिक छ। सन्तोष परियार र सोभिता खड्काको आवाज रहेछ यो भाका। ल हुन्छ, भाका बज्ने छ। साथी सम्झिनुहोस् त,
1: यति बेला हाम्रो भुवन सुन्दास त्यसरी आउँछ फन्सीबाट ढकाल धर्मा राख्ने साथी वरुण सन्तले एक्सन विराजको सुनिम्बुलाई सम्झना अनि सस्ता पोखेल बहिनी दिन साह्रै अनि कमला मुखिया त्यसरी पूर्वी आकाशै मुना मुखिया अस्मी सोताङ खान कमला अघि कल गर्ने भाइ मिना शेर्पा अनि बहिनी प्रीति खामी अनि बहिनी दिन साह्रै भइहाल्नुभयो त्यसरी सानु कमला अनि अब सबै सबै विशेष गरी नाम छुटेका साथीहरूलाई सम्झना छोड्दै छु।

0: हजुर, चारै महिना यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे सन्तोष परियार र सुविधा खड्काको आवाज सुनेको गीत थियो। आशिष नयन दिले काठमाडौँबाट फोन गर्नुभयो र यो भाग सुन्ने चाहर राख्नुभयो। तपाईँको निम्ति यो भाग राखिसके कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बिर्सीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यम तपाईँको लागि खुल्ला छ। फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा तपाईँले सुनिरहनु भएको छ। रेडियोको अफिसियल फेसबुक पेजबाट पनि हाम्रो रेडियोलाई तपाईँले मजाले मोबाइल एप्लिकेशनहरूबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशन तपाईँको लागि छ। त्यहाँबाट पनि हाम्रो रेडियोलाई रेडियो अरुण भनेर तपाईँले सर्च गर्नुभयो भने मजाले सुन्न सक्नुहुन्छ। म फेरि पनि ढिला नगरिकन फोन गर्दर्फ नै लाग्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। हजुर सेवारो बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सुमी लिम्बु तेह्रथुमबाट आउनुभयो। के छ यहाँको खबर? आराम हुनुहुन्छ? हजुर हजुर। अनि कार्यक्रम त सुनिरहनु भएको छ नि होइन? हुन्छ, खुसी लाग्यो। आज कुन चाहिँ भाका सुन्नुहुन्छ सुमीजी?
1: आज मलाई विष्णु माझीको मृत्यु राखिदिनुहोस् न है।
0: विष्णु माझीको मृत्यु?
1: हजुर।
0: ल हुन्छ, यो भाका राख्छु। कसलाई सुनाउनुहुन्छ?
1: हुन्छ, तपाईँलाई अनि प्राविधिक मित्रलाई पनि अब बस्ने किसिमले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि साथीहरू वेलकम, साथीहरू आशिष नयन बस्ने ढकाल धर्मराज वरुण चञ्चले लगायत अब धेरै साथीहरू हुनुहुन्छ सबै सबैको लागि भन्दैछु तिमीलाई। नमस्ते।
0: हस् नमस्ते। साथी हुनुहुन्थ्यो सुमी लिम्बु तेह्रथुमबाट आउनुभयो र उहाँले विष्णु माझीको एउटा भाका रोजेर छुटिनु भएको छ। यो भाका तपाईँको निम्ति राख्ने नै छु। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ होइन, लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। कहाँ कहाँबाट हुनुहुन्छ मेसेज छोड्नुहोस् है। यति बेला हामीलाई सबिना मोक्तानले पनि मिस यु अल खोटाङबाट सुन्दैछु कार्यक्रम भन्नुभएको छ। त्यति थामेले हेलो नमस्ते सेवारो मजाले सुन्दैछु है, घर सिन्धुली भई हल काठमाडौँबाट सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। विनिता दाहाल सुवेदीले भने हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो, सङ सुनाई दिनु पर्दा अल फ्रेन्डसलाई है भनेर लेख्नु भएको छ। आकाश राईले पनि मिठो सम्झना सबैमा भन्नुभएको छ। सुनिता राई नखोक हुनुहुन्छ, नमस्कार दिदी, म भोसुर जनायुटारबाट सुनिता नखोको सबैलाई सम्झेको छु भन्नुभएको छ। लवली मेलिना सियार हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरेर अर्को साथी रिता सुहाङ थुलुङ राईले पनि मिठो सम्झना सबैमा भन्नुभएको छ। सपना तामाङ मोक्तानले सबै सबैमा मिठो सम्झना भन्नुहुन्छ। त्यसै गरेर मुस्कान तामाङ मोक्तान हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। अनि अर्को साथी मुस्कान सुमिन कला बराइलीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। संगीत सुब्बा हुनुहुन्छ, संगीतजीले हेलो नमस्ते बज्ने गीत सबै साथीहरूलाई है भन्नुभएको छ। साथी कुमार योङहाङ, सरिता गुरूङ, सरिना गुरूङ लगायत सबैलाई भन्नुभएको छ। रोमन मोक्तान तामाङ हुनुहुन्छ, अब बज्ने लोक भाका सम्पूर्णको लागि म भोज गर्दै हाल सात समुद्र पारीबाट भनेर लेख्नुभयो। तपाईँलाई धन्यवाद भन्दै अब कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको यो मिठो भाका राख्छु, सुन्दै रहनुहोस्।

0: 本来的照片，然后一直到我他在我的模特面前。
1: आवाज काटी रहा छ, बुझ्न गाह्रो छ, भाका रोज्नुहोस् त. जस्तै छ, जस्तै छ कल्पनाजी. ल ठ्याक्कै गीतको बोल भन्नुहोस् त, कतिको बुझ्छु मैले.
0: हुन्छ,
1: फेरि एकचोटि भन्नुहोस्, तपाईँको आवाज काटिरहेछ. ठ्याक्कै भाका राखिदिनु न भनेको चाहिँ बुझिन्छ, अगाडि चाहिँ कारण कुरो आउँछ. फेरि एकचोटि भन्नुहोस् ल. ल ठिक छ, बल्ल बुझ्यो है, बल्ल आवाज क्लियर आयो. हुन्छ, यो भाका राख्छु, साथी सम्झिनुहोस्.
0: अनि यही छ मेरो छोरी कटिनालाई पनि धेरै सम्झना, अनि घरिया छोरी करिनालाई धेरै सम्झना, अनि यात्राकै क्रममा हुनुहुन्छ इटलीबाट तुम दिनसम्म चाहिँ आइपुग्नुहुन्छ होला. मेरो लास्ट पटाइ चाहिँ उहाँलाई शुभ यात्रा राम्रोसँग आउनु होला भन्छु. अनि यो टाइममा प्रोग्राम सुनेर जति पनि बसिराख्नु भएको छ सम्पूर्णलाई भएका
1: हस् नमस्कार. साथी कल्पना राई भोजनबाट आउनुभयो, उहाँसँग मैले जस्तो जस्तो कुराकानी गरेँ केही उहाँको चाहिँ मोबाइलमा त्यति धेरै नेटवर्क नभएको जस्तो लाग्यो, आवाज काटिएर आयो, तर पनि उहाँसँग मैले कुराकानी गरिसके. भाका रोजेर छुटिनु भएको छ कार्यक्रम लोक चौतारीलाई धेरै साथीहरूले लाइभबाट सुनिरहनु भएको छ. अर्जुन याखा हुनुहुन्छ, धर्मदेवी दुई तामुखोकबाट सुन्दैछु भन्नु भएको छ. त्यसै गरेर भावना चामलिङ हुनुहुन्छ, भावनाजीले पनि मोरङबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ. शान्ति विषय हुनुहुन्छ, शान्तिजीले गुड इभिनिङ सिस्की छ खबर, सन्जय हुनुहुन्छ भन्नुभयो, एकदमै सन्जय छु. रोल्पाबाट साथ दिनुभएको छ उहाँले. मेनुका गुङबा तामाङले पनि सबैलाई सम्झिनु भएको छ यो व्यवसाय मार्फत, तपाईँलाई पनि विशेष धन्यवाद भन्दै. अब भने कार्यक्रमबाट मैले पनि छुटिनुपर्छ होला. शरण आले मगरले पनि लेख्नु भएको रहेछ, भोसरको याम्पाङ घर भई हाल चाहिँ साउदीको जुवेलबाट कार्यक्रम सुन्दैछु है भन्नुभयो. हस् तपाईँलाई धन्यवाद छ. ओके, अब पनि म कार्यक्रमबाट विदा माग्न चाहन्छु. हेटिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण लोकतारखी मनहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद. अनि यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी मनहरूप्रति धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट छुटिएर जाँदै गर्दा साथीले रोजाईमा पार्नुभएको यो अर्को निकै नै सुमधुर भाका वनको धुपी सल्लै राम तिखान र अनु चौधरीका हव सरेको भाका तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत गर्नमा विदा चाहन्छु. हवस् त, नमस्कार, शुभ सन्ध्या.

0: जेएनजी अभियन्ताहरूको चिन्ता कायम
1: सरकारले कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार गैर जिम्मेवारी पनि थियो त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि
2: सम्पर्कविहीनको संख्या 5326 पुग्यो जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन
0: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता वैकल्पिक नाकाबाट आयात शुरू बजारमा खाना पकाउने ग्यासको अभाव कायमै
2: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना
0: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित नेपाल भलिबल लीगमा मधेश वारियर्सको पहिलो जित
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
6: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-5096-617
5: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5422
2: नेपाल दर्पणमा अब खबरको सिलसिला आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जीएनजी शहीद दिवस मनाइएको छ गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो सरकारले औपचारिक रूपमा जीएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र शासनको आधार खड़ा गरेको बताएका छन् कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो जीएनजी पुस्ताले देखाएको बाटो उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाई छ उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ यस्तै कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले शहीद परिवारको सम्मान संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धांजलि तथा दीप प्रज्वलनका कार्यक्रमहरू सम्पन्न भएका छन्
0: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23

0: गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका थिए। 2 दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु परेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बुझे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बुझे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदान र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन्। के उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
1: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाबको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर सिङ्गो युवा पुस्ता त्यो सड़कमा थिएँ। म भदौ 23 को ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो, उनीहरूको आँखामा एउटा ज्योति बढिरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ, अब हामी जुन देशमा बसिरहेका छौँ यो देशमा सुशासन आओस्, देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झगडाका निम्ति उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
2: त्यो जुन सोच थियो नि यस्तो भइदियो हुन्थ्यो भन्ने त्यो भयो त
1: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन् होइन। सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन त्यहाँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
2: तर एक वर्षमा केही छनक त देखियो होला नि।
1: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो 1 वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागिरहेको छ। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जुन आन्दोलन ताका होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भयो, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाबदेताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौँ। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौ जस्तो लाग्छ।
2: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
1: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेही, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार होइन। तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिक मुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार गैर जिम्मेवारीपन थियो।

0: को अवस्था छ, अहिले श्रृङ्खला चाहिँ रोकिनुपर्छ। त्यसले अहिलेको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने, जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नुहोला भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो नवयुवा आन्दोलनका अभियन्ता रक्षा बम। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। हिजो सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको छ र यो पनि सम्झाएको छ, आफूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ सभापति लामिछानेले निकालेको विज्ञप्तिमा भनिएको छ। उहाँले जनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नरहेको समेत स्पष्ट पार्नुभयो।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन, 5326 मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासी समय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सुरुङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीविदै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो

0: क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पूर्व प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत र पूर्वाधार पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। रसुवागढ़ी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशुली 1 र त्रिशुली बीच जल विद्युत आयोजनाका टनल तथा पावर हाउसमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
1: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यसअघि दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप हैजा विरूद्धको खोप पठाइएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सिदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर कुहिएका खाद्य वस्तु तथा मृत पशुका कारण दुर्गन्ध फैलनुका साथै झाडा, पखला, हैजा, टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
0: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वटा वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट, स्टेनलेस स्टील, स्थायी चुम्बकीय बाढ़ी पम्प, अतिरिक्त ब्याट्री, सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1.1 करोड़ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
0: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरुङको तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाई छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1 लाख सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35 देखि 40,000 सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्ला नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपयोग वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायहरूको चिन्ता छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
4: अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 तारीखदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुला आएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
5: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस तेज राजमार्ग भएर आवाजात गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ, पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णु प्रसाद निउपानेले कृष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवाजातमा समस्या परेको बताउनुभयो।
4: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण श्री विनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले धुलो, हिलो, जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेनसहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमादेखिको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
4: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ।
5: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वाङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वाङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरणमा मदत पुग्ने तर्क गर्दै आएको छ, तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका इशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हायातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: र नेपाल भलिबल लीग एनएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपा कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथ स्नाइडर्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
5: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम।
4: भोटेपछि बाघीमा सम्पर्कविहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
5: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
4: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
5: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98413-96686 र 98420-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: छिटो निस्कन भनेको ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
3: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
3: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
3: अस्ति भन्नुपर्छ नि, लिन मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
9: औ लु, समस्याको समाधान भनेकै म हो,
11: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
10: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: लु अब त्यहीबाट जाने
9: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1900 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
12: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष काम कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संघा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058079, संघा सभा 029420049, 9852773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघा सभा।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
3: दुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएर के प्वाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
1: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।
5: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
6: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: के कान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741। बस्ने

0: वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ सडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
6: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू हातमा के पो बोकेर लाग्यो गुटुङ टुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 पोइन्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डी फोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
8: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-571-292, फोन नम्बर 98 4 23 45 19।
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र चैनपुर चङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो?

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल भदौ 24 गते बुधबार भदौ कृष्ण तृतीया 9 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भदौ 24 मा भएको विध्वंसको छैन पुननिर्माणको सुरसार। दमन र विध्वंसका दोषीमाथि कार्यवाही भएन। पुरानो संसद भवन अझै खण्डहर। कांग्रेसको महाधिवेशन तालिकामा सामान्य हेरफेर। सुरुङभित्रको उद्धारमा अझै पनि ढिलाइ। बाढ़ी पीड़ित बालबालिकासँग अन्तर्वार्ता र फोटो भिडियो खिच्न रोक लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विद्यार्थीको खाजा खर्च कटाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
0: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित बाल बालिकाहरूको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित भगवती बाल क्लबले 1,32,700 रूपियाँ सहयोग गरेको छ। भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफ्ना साथीभाइहरूबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका हुन्। भोटेकोशीको बाढ़ीबाट आफूहरू जस्ता हजारौं बाल बालिकाहरू प्रभावित भएको थाहा पाएपछि उनीहरूका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले क्लबको तर्फबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सेन्ड्रेला शाहशंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भौचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँछ गराउँदै बाढ़ी पीड़ितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंह दरबारबाट जगिएडा सरेका ती 5 दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजंघा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति अशोकराज सिगदेल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्च स्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो 1.5 दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गीअड्डा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिगदेलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डमा 2:50 बजे मात्र प्रवेश गर्यो। अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको 1 वर्ष राजनैतिक शक्ति सिंह दरबारबाट जग्गी एउटा सरेका ती 5 दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले भदौ 24 को त्यो विध्वंस पुनर्निर्माण में छैन सुरसार शीर्षक में खबर छापेको छ। 1 वर्ष अघि आजकै दिन काठमाडौं लगायत 7 प्रदेश का सड़क में युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचना में आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालय का फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झोसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउमा रहेको नेपाल बार एसोसिएशनको भवनमा पनि आगजनी गरियो। बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएशन र सर्वोच्च बारमा आगजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले? 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थलो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको तत्कालीन संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 को संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोड़िएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाड़ामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
2: एक वर्ष अघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने 1 वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ़न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्र नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यसक्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ झन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोड़फोड़, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लंघनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आयोगले आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढ़ाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिशसहित प्रतिवेदन बुझायो तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढ़ाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिश गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तिनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जासूस आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन् सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा टुंग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ तर प्रतिवेदनमा कार्यवाही अघि बढ़ाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौं उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत छैन। जो जसलाई कार्यवाही गर्नु भनेर सिफारिश भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कार्यवाही सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मरमत सम्भार गरिएको छैन, बरू त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मरमत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
2: राहत लैजान धुन्सेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेको सिबारी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मानसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 बोरा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको तीन दिन भयो। गाउँ पुग्ने सड़क बाढ़ीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान तीन दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन। उनले भने गाउँमा खानेकुरा सकिएर लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र बिदुरबाट राहतका गाड़ी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ। हेलिकप्टरले पनि उडान गरिरहेका छन्। ड्रोनले सघाइरहेको छ तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढ़ी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेपछि बाढ़ीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै ढुवानीको साधन कुरिरहेका आमा छोदिङमो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फोनाउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।
0: कहाँ पुग्यो छवटा सुरुङको उद्धार शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। भुटेकोशी बाढ़ीका कारण क्षति पुगेका छवटा जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक र प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढ़ीसँगै पसेको लेदो माटो र भग्नावशेष सफा गरेर अघि बढ़न नसक्दा तथा सुरुङ पूर्ण रूपमा छिचोल्न कठिन हुँदा भित्र फँसेकाहरूलाई उद्धार गर्न सकस भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण 12 आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल 917 जना प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्। माथिल्लो अपर त्रिशुली 1 जलविद्युत आयोजनाका 546, रसुवागढ़ी जलविद्युत आयोजनाका 93, त्रिशुली 3 एका 39, त्रिशुली 3 बीका 178, चिलिमे जलविद्युत आयोजनाका 6 र लाङटाङ जलविद्युत आयोजनाका 39 गरी कुल 901 जना अझै सम्पर्कविहीन छन्। उद्धारमा खटिएका टोलीहरू कतिपय पावर हाउस र पूरै सुरुङसम्म पुग्न सकेका छैनन्। जलविद्युत आयोजनामा जलाशयबाट पावर हाउससम्म पानी लाने मुख्य सुरुङका साथै पावर हाउस प्रवेश गर्ने एक्सेस टनेल समेत हुन्छन्, जहाँबाट आयोजनाको पावर हाउससम्मै लेदो पसेको देखिन्छ।
2: भोटेकोशी बाढ़ीपछि अर्को संकट त्रसित महिला